शुभ प्रभात, नमस्कार आदरणीय श्रोता, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। आज हो सोमबार, अगस्त महिनाको 3 तारीक 2026, तदनुसार विक्रम सम्वत 2083 सालको श्रावण 18 गते अनि शक सम्वत 1948 को श्रावण 12 गते। समय अहिले बिहानको ठिक 6:25 अनि 47 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं। आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 मेगाहर्ज साथै प्रसार भारती ओटिटी वेब्समा आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त हाम्रा नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत प्रसारण सहयोगी नीता राणा अनि प्राविधिक मित्र सचिनको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

सूर्यले उज्यालो दिनु अघि नै प्रकृतिले ममतामा प्रार्थना गर्छ। त्यसरी नै जीवनमा सबैभन्दा ठूलो परिवर्तन पनि शान्त मनबाट सुरु हुन्छ। आजको बिहानीले हाम्रो मनमा आशा, हृदयमा करुणा र कर्ममा सकारात्मकता भरिदियोस्। सबैको दिन मङ्गलमय बितोस्। यही शुभकामना अघि राख्दै अब अधिवेशनको थालनी गरिरहेका छौँ अर्चना कार्यक्रमबाट।

सहनशीलता र धैर्यता नै सफलताको मूल मन्त्र हो। आदरणीय श्रोताहरू नमस्ते। आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन।

आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ दार्जिलिङ निवासी चम्पा कुमाई ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ मुस्कान सबैभन्दा राम्रो औषधि हो त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।

भनिन्छ, एउटा मुस्कानले मित्रता बनिन सक्छ, एउटा मैनबत्तीले अन्धकारलाई हटाइदिन्छ, एउटा हाँसोले उदासीमाथि विजय हासिल गर्छ, एउटा आशाले हाम्रो उत्साहलाई बढाउनेछ, एउटा स्पर्शले हाम्रो चाहनालाई दर्शाउन सक्छ भने एउटा जिन्दगीले भिन्नता बनाउन सक्छ। तपाईँ बुझ्नुहोस् यो तपाईँ सँगै छ। त ईश्वरको रचनामा मानव साह्रै सुन्दर रचना हो। उनको मानवले चाह्यो भने आफू मात्र होइन संसार परिवर्तन गर्ने क्षमता उसले बोकेको छ। कारण ऊ भित्र प्रशस्तै दिव्य गुणहरूको भण्डार छ। ऊ भित्रै दिव्य रत्नहरू छन्, जस्तै मुस्कान, दया, करुणा, प्रेम, शान्ति, अहिंसा इत्यादि। कारण आँखाको गहना नै राम्रो मात्र हेर्नु हो, कानको गहना राम्रो मात्र सुन्नु हो, हातको गहना दान पुण्य गर्नु हो, मुखको गहना सुन्दर मुस्कान अनि मिठो बोली बोल्नु हो भने हृदयको गहना प्रेम हो र मुखको गहना सुन्दर मुस्कान सबैभन्दा राम्रो औषधि हो भन्ने विषयमा आज हामी केही मिठा मिठा चर्चाहरू गर्नेछौ। यो ध्रुव सत्य हो। मुस्कान एउटा अचूक अनि प्राकृतिक औषधि हो। यो एउटा अति नै प्रिय अनि सकारात्मक कथन हो। यसले कुनै खर्च बिना नै हाम्रो शारीरिक अनि मानसिक स्वास्थ्यलाई राम्रो बन्नमा मदद गर्छ। एउटा मिठो मुस्कानमा कसैको पनि दुःख, दर्द वा मुस्किलको साथमा राम्रो दबाईको काम गर्ने क्षमता बोकेको छ। वैज्ञानिक शोधले पनि बताउँछ कि एउटा हँसिलो मुहारले मस्तिष्कमा भएको एन्डोर्फिन, सेरोटोनिन अनि डोपामाइन जस्ता मानिसलाई खुसी दिने हार्मोन बग्नमा सहायता गर्छ। त्यसपछि हामीमा भएको तनाव धेरै कम भएर जान्छ। मुस्कानले हृदय स्वच्छ, स्वस्थ अनि रक्तचापलाई पनि नियन्त्रण राख्छ। यसले व्यायामको रूपमा पनि चमक दिन्छ। हामी यस बेला आफूलाई युवा जस्तो अनुभव गर्न लाग्छौं।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ दार्जिलिङ निवासी चम्पा कुमाई ज्यूद्वारा एक आध्यात्मिक चिन्तन, जसको विषय रहेको छ मुस्कान सबैभन्दा राम्रो औषधि हो। त श्रोता, यस चिन्तनलाई फेरि अगाडि बढाऊ।

मुस्कान एउटा सहज शारीरिक अभिव्यक्ति हो जो बिना शब्द धेरै कुरा भनिरहेको हुन्छ। यसको महत्व केवल अनुहारको सुन्दरतालाई मात्र नबढाएर हाम्रो मानसिक शारीरिक सामाजिक अनि आध्यात्मिक जीवनसम्म गहिरो प्रभाव पार्न सक्छ। जब मानिसमा मुस्कुराउने गुण छ उनी धेरै आकर्षित व्यक्तित्व मिलनसार अनि विश्वसनीय व्यक्ति मानिन्छ। यस्ता व्यक्तिको व्यक्तित्वमा आत्मा विश्वास झल्किएको हुन्छ। सामाजिक अनि आफ्नो जीवन धान्य पेशामा पनि एउटा सकारात्मक छाप अर्थात फर्स्ट इम्प्रेसन बनाउनमा ठूलो सहायता गर्छ। मुस्कान एउटा यस्तो हतियार हो जसको लक्ष्य खाली जाँदैन। हँसिलो मुहार भएको व्यक्ति धेरै भद्र पनि हुन्छन्। जिन्दगी हाँसो पनि हो रोदन पनि हो, तर हाँसोलाई नै जीवनको एक अभिन्न अंश मान्न सके रोदन त आफै सम्हालेर जान्छ। मुस्कान त पैसाले किन्न पर्दैन नि, यो त आफै भित्र भएको दिव्य गुप्त धन हो। बस यसलाई बाहिर व्यवहारमा ल्याउन मात्र त हो। अफिस स्कुल जहाँ पनि हामी कार्यरत छौँ त्यहाँ विभिन्न पीर मर्काले ग्रस्त भएका मानिसहरू आउँछन् आफूले भोगेका कठिनाई बिसाउनको निम्ति। तर त्यस्ता परोपकार भनौ या सामाजिक सेवा गर्ने जग्गामा हाँस्दा मोती नै झर्छ भने जस्तो गरी गम्भीर भएर बोल्दै बोलेनन् भनी ती असहायहरू कहाँ जालन्। उनीहरूलाई यस्ता मानिससँग बोल्ने साहस पनि हुँदैन। आफ्नो गुनासो पोख्ने त परै जाओस्। सट्टामा मुसुक्क हाँसेर उहाँहरूलाई स्वागत गर्न सके उनीहरूलाई आँट आउँछ र उनीहरू नजिक आएर आफ्नो पीर मर्का गुनासो सबै व्यक्त गर्न सक्छन् र सहायताको निम्ति भिख पनि माग्न सक्छन्। हाम्रो मुस्कानले उनीहरूको दुःख बेसाउन खुबै सहज भएर जान्छ। यसरी अरूको दुःखलाई अनुभव गरेर ती मर्कालाई समाधान गरिदिन सके त्यो भन्दा सार्थक जीवन त के हुन सक्छ र? आध्यात्मिक दृष्टिकोणमा मुस्कान केवल अनुहारको भावभङ्गी मात्रै होइन, यो त भित्रीय शान्ति सकारात्मक ऊर्जा अनि दिव्यताको प्रतीक हो।

जब हामी मुस्कुराउँछौं त्यसले हाम्रो अहंकारलाई पगाल्छ अनि त्यहाँ अरूको निम्ति प्रेम अनि करुणाको सेतु तयारी हुन्छ जसले मनको घावहरूलाई भर्ने एउटा अचूक औषधिको काम गरिरहेको हुन्छ यो दिव्य औषधिको प्रमुख कतिपय आध्यात्मिक आयामहरू छन् ती हुन् प्रथम त यसले सकारात्मक ऊर्जा बढाउनमा सहायता गर्छ साथसाथै भित्रको आनन्द बाहिर प्रकट गर्नमा सहायता गर्छ जसले छेउछाउका वातावरण पनि सकारात्मक ऊर्जावान बन्न सक्छन् दोस्रो छ यसले अहंकारलाई नाश गर्छ जुन अहंकार हाम्रो जीवनको प्रबलतम शत्रु हो तेस्रो छ यसले अरूको पीरलाई सान्त्वना अनि साहस दिने क्षमता बोकेको छ कसति इति कृष्ण भगवान कृष्णको मुस्कानमा सबैलाई आकर्षित गर्ने ठूलो क्षमता थियो यसैले त बाल बनिता सबै नै उहाँ प्रति मोहित थिए गोपिनीहरूको निम्ति त कृष्ण नै सब कुछ थिए उनको मुस्कानमा नै सबै मक्ख पर्थे अनि उनको सान्निध्यमा जाने रमाउने साहस गर्थे उनीहरूले भगवान बुद्धमा पनि यस्तो मुस्कान थियो जसले केही नबोलिकनै सबैलाई शान्ति प्रदान गर्थे यस्तो गहन शक्ति र क्षमता बोकेको छ यो मुस्कानले तर आज हामी हाँस्न बिर्सिएका छौ घरभित्र पनि परिवारको सदस्यहरू बीच हामी हाँस्न छाडेका छौ यस हाँसोले त व्यक्ति स्वयंको बाहिरी पक्षलाई आनन्द दिन्छ जब हामी कृत्रिम हाँसोको निम्ति पैसा खर्च गर्छौ भने जुन प्रकृतिबाट प्राप्त सुन्दर मुस्कान बाहिर निकालेर परोपकार गर्न चाहिँ किन हामी गाह्रो मान्छौ हामी स्थायी पर्मानेन्ट र अस्थायी टेम्पोररी आनन्दको भिन्नतालाई बुझेर आध्यात्मिक मार्गतर्फ अघि बढ्न सके निश्चय नै हाम्रो जीवन त आनन्दमय बन्ने नै छ र यसरी दिव्य अनुभवबाट बाहिर प्रस्फुटित भएको सुन्दर मुस्कानले अरूहरूको जीवन

यतिन्जेल प्रस्तुत थियो आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले सुन्नुभयो मुस्कान सबैभन्दा राम्रो औषधि हो विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो दार्जिलिङ निवासी चम्पा कुमाई ज्यूले र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबै सबैको आजको दिन मंगलमय अनि सुखमय रहोस् भन्ने कामना ईश्वर अघि राख्दै प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई पुनः स्वागत अभिवादन जनाउँदछौ र अघिल्लो क्रममा अब प्रस्तुत गर्न लागिरहेका छौ शुभप्रभात कार्यक्रममा केही बिहानी सूचनाको साथमा आधुनिक गीतहरू प्रथम लागौ बिहानी सूचनामा खेतीपाती बारे सल्लाह अन्तर्गत कोठेबारीको जानकारीतर्फ र कृषक श्रोताहरूलाई आज हामी कोठेबारी सम्बन्धी केही मुख्य कुराहरूको जानकारी दिइरहेका छौं प्रत्येक कृषक दाजुभाइ तथा दिदीबहिनीहरू कहाँ कोठेबारी हुनु अत्यन्तै जरुरी छ कोठेबारी भन्ने बित्तिकै ठूलो जमिनको एक भाग हो जसमा एकै किसिमको साग सब्जीहरूको मात्र खेती नगरेर विभिन्न थरीका साग सब्जीहरू लगाएको भरि भराउ ठाउँ हुनुपर्छ कोठेबारी घरको छेउमा लगाउनुपर्छ जसले गर्दा हामी जहिले पनि कोठेबारीमा सजिलै पुग्न सकौ हिजो आज साग सब्जीको दाम दिनदिनै बढ्दै गएको हामी पाउँछौ पैसा तिरेर पनि हामी ताजा साग सब्जी पाउन सक्दैनौ यसै कारण यदि इच्छा गरेर कोठेबारीमा मात्र होइन गमलाहरूमा पनि हामी साग सब्जी उमारेर खान सक्छौ सबैभन्दा पहिले कोठेबारीलाई राम्ररी बेरबार गर्नुपर्छ किनभने बेरबार नगरे कुखुरा बाख्रा पसेर कोठेबारीभित्र लगाएको सागसब्जीहरू नष्ट पारिदिन्छ त्यसपछि बारी राम्ररी खनखान गरिवरी त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ एउटा कुरा याद राख्नुपर्छ कि सागसब्जीको बारीमा कहिले पनि काँचो गोबर लगाउनु हुँदैन दोबर उत्पादन पाउनका निम्ति आफ्नो बारीको माटोको जाँच गराएर रासायनिक मल लगाए फलन दोबर पाउन सकिन्छ हामीले जहिले पनि उच्च फल्ने खालको र छिटो पाक्ने थरीका सागसब्जीहरू र विशेष गरी विशेषज्ञहरूलाई सोधेर सागसब्जीहरू लगाएमा असल हुन्छ कोठेबारीको लागि पानीको राम्रो व्यवस्था हुनपर्छ किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ यसरी मल माटो अनि पानीको राम्रो प्रबन्ध हुँदा समयमा सागसब्जी मौलेर आउँछ र घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पूरा गर्छ सधैँ सागसब्जी खाना गरे डाक्टरको आवश्यकता पर्दैन भन्ने गर्छन् विद्वानहरू यसकारण हामीले नियमित रूपले हरियो सागसब्जीहरू खानु स्वास्थ्यको निम्ति असल हो त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कोठेबारी सम्बन्धी केही जानकारी

अघिल्लो गीत स्वीकार्नुहोस्, केबी गिरीको शब्द अनि प्रसाद राणा पहिलेकै संगीतमा। आवाज रहेको छ कर्म मोक्तानको।

त श्रोताहरू यतिन्जेल आधुनिक गीतहरू सुन्दै हुनुहुन्थ्यो भने अब भने समय भइसकेको छ आकाशवाणीको नेपाली प्रसारण सेवामा श्रोताहरूलाई केही भक्ति गीत सुनाउने। त यो कार्यक्रमको पहिलो भक्ति गीत स्वीकार्नुहोस्। सुमन निरौला अनि जीवन अधिकारीको आवाजमा, संगीत जीवन अधिकारीको भने शब्दहरू जगदीश शर्माको।

अघिल्लो भजन स्वीकार्नुहोस्। भानु रामु दामु र साथीहरूको समूह आवाजमा डीआर नेपालको शब्द अनि जीवन अधिकारीकै संगीतमा।

0: श्रोताहरू, भक्ति संगीत अहिलेलाई यति नै। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि ओडिसाको 3 दिने भ्रमण सुरु गर्नुहुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा विकसित भारत संकल्प अभियान सुरु गर्नुभएको छ। उत्तर प्रदेशको लखनऊमा आजदेखि ब्रिक्स देशहरूको राष्ट्रिय तथ्याङ्क कार्यालय एनएसओका प्रमुखहरूको 2 दिने बैठक सुरु भइरहेको छ। बिहार, गुजरात र मध्य प्रदेशका 3 विधानसभा निर्वाचन क्षेत्रमा भएको उपचुनावका लागि आज हुने मतगणना अहिले बिहान 8 बजे सुरु हुनेछ। अनि ग्लास्गोमा राष्ट्रमण्डल खेलको समापन सँगै 2030 अहमदाबाद राष्ट्रमण्डल खेलको काउन्टडाउन आधिकारिक रूपमा सुरु भएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि ओडिसाको 3 दिने भ्रमण सुरु गर्नुहुँदैछ। यस भ्रमणको क्रममा उहाँले गञ्जम जिल्लाको कटक, भुवनेश्वर, ब्रह्मपुर र तप्तपानीमा विभिन्न शैक्षिक, सांस्कृतिक र आधिकारिक कार्यक्रमहरूमा भाग लिनुहुनेछ। आज राष्ट्रपतिले कटकमा जगदुरु कृपालु विश्वविद्यालयको उद्घाटन गर्नुहुनेछ। भोलि उहाँले दक्षिणी ओडिसाको तप्तपानी नजिकैको मा कन्दुनी मन्दिर मा प्रार्थना गर्नुहुनेछ र त्यसपछि अन्य आधिकारिक कार्यक्रमहरूमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा विकसित भारत संकल्प अभियान सुरु गर्नुभएको छ। हिजो राष्ट्रव्यापी भिडियो कन्फरेन्सलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले 28,000 भन्दा बढी स्थानबाट जोडिएका 1 करोडभन्दा बढी युवाहरू समावेश भएको विविध जमघटलाई औपचारिक रूपमा स्वागत गर्नुभयो। युवाहरूलाई भारतको अमृत पिँढी, अमृत पुस्ताको रूपमा वर्णन गर्नुहुँदै उहाँले उनीहरूलाई सम्झाउनुभयो उनीहरूको ऊर्जा, कल्पना शक्ति र प्रतिभा 2047 लागि देशलाई विकास लक्ष्यहरूतर्फ दोहोर्याउन महत्त्वपूर्ण छ। अभियानको मुख्य उद्देश्यलाई प्रकाश पार्नुहुँदै श्री मोदीले जोड दिनुभयो, विकसित भारत प्राप्त गर्न शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सशक्त र आत्मा विनाशकारी बानीहरूबाट पूर्ण रूपमा मुक्त उच्च आत्मविश्वासी युवा पुस्ता आवश्यक छ।
2: मेरे युवा साथियों, आप भारत की अमृत पीढ़ी है। आप अगले 20-25 वर्षों में अपने जीवन को भी दिशा देंगे और आप ही 2047 में देश को विकसित भारत की मंजिल तक लेकर जाएंगे और उसके शिखर पर आप ही बैठे होंगे। उसका सारा रसपान करने का अवसर आप ही को मिलने वाला है। देश को आपकी ऊर्जा, आपकी कल्पना शक्ति और आपकी टैलेंट की जरूरत है।
1: अभियानको महत्वाकांक्षी 100 हप्ताको कार्य योजनाको रूपरेखा प्रस्तुत गर्नुहुँदै श्री मोदीले भन्नुभयो, नयाँ सहभागीहरूलाई निरन्तर संलग्न गराउन कला, संस्कृति, खेलकुद र ध्यानसँग सम्बन्धित विशेष गतिविधिहरू हरेक आइतबार आयोजना गरिनेछ। उत्तर प्रदेशको लखनऊमा आजदेखि ब्रिक्स देशहरूको राष्ट्रिय तथ्याङ्क कार्यालय एनएसओका प्रमुखहरूको 2 दिने बैठक सुरु हुँदैछ। भारतको अध्यक्षतामा आयोजित यो बैठक लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपन निर्माणको व्यापक विषयवस्तुमा आधारित छ। ब्राजिल, रुस, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र संयुक्त अरब इमिराजका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। बैठकको उद्देश्य ब्रिक्स संयुक्त तथ्याङ्क प्रकाशन मार्फत तथ्याङ्कको प्रसार, तथ्याङ्कीय प्रणालीमा नवप्रवर्तन, ज्ञान र उत्कृष्ट अभ्यासहरूको आदान प्रदान जस्ता क्षेत्रहरूलाई सहयोगलाई अझ सुदृढ पार्नु हो।
3: इस वर्ष भारत की ब्रिक्स अध्यक्षता का विषय सुदृढ़शीलता, नवाचार, सहयोग और स्थिरता के लिए निर्माण है। ब्रिक्स सांख्यिकी ट्रैक के अंतर्गत भारत ने परिवर्तन के प्रेरक के रूप में गुणवत्तापूर्ण सांख्यिकी इस विषय को अपनाया है। इसका उद्देश्य ब्रिक्स के माध्यम से सांख्यिकी के प्रसार, प्रणालियों में नवाचार और ज्ञान एवं सर्वोत्तम परिपाटियों के आदान प्रदान के क्षेत्रों में सहयोग को और मजबूत करना है। बैठक में सांख्यिकी उत्पादों को मजबूत करने, राष्ट्रीय सांख्यिकी प्रणालियों में सुधार, डेटा की पहुंच बढ़ाने और आर्थिक व क्षेत्रीय सांख्यिकी को सुदृढ़ बनाने पर चर्चा होगी। इसके साथ ही विकसित होते डेटा पारिस्थितिकी तंत्र में एआई की तैयारी विषय पर 2 विशेष सह कार्यक्रम भी आयोजित किए जाएंगे। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
1: राष्ट्रिय राजधानी दिल्लीमा हिजोसम्म 88,06,000 भन्दा बढी गणना फारमहरूको डिजिटलाइजेसन पूरा भएको छ। दिल्लीको मुख्य निर्वाचन अधिकारीको कार्यालयका अनुसार मतदाता नामावलीको विशेष गहन पुनरीक्षण अभियान अन्तर्गत लगभग 1,45,00,000 फारमहरू वितरण गरिएको छ। यी फारमहरूको घर घर वितरण हाल भइरहेको छ। यस प्रक्रियाको एक भागको रूपमा 13,000 भन्दा बढी बुथ स्तर अधिकारीहरूले मतदाता नामावलीको प्रमाणीकरण र संशोधनका लागि मतदाताहरूलाई पूर्व मुद्रित गणना फारमहरूको 2 प्रति वितरण गर्न घर घर भ्रमण गरिरहेका छन्। यो गतिविधि यस महिनाको 8 तारिकसम्म जारी रहनेछ। यस महिनाको 17 तारिकदेखि 16 सेप्टेम्बरसम्म दावी र आपत्तिहरू दर्ता गर्न सकिनेछ। अन्तिम मतदाता नामावली 19 अक्टोबरमा प्रकाशित हुनेछ। गणना फारमहरू www.voters.eci.gov.inमा अनलाइन पनि भर्न सकिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा निर्वाचन क्षेत्रमा भएको उपचुनावको मतगणनाका लागि सबै व्यवस्थाहरू गरिएको छ। गत महिना 30 जुलाईमा बिहारको बाङ्कीपुर निर्वाचन क्षेत्र, गुजरातको मञ्जलपुर र मध्यप्रदेशको दतिया मध्यमा मतदान भएको थियो। मतगणना आज बिहान 8 बजे सुरु हुनेछ। पहिले डाक मतपत्रहरू गणना गरिनेछ। त्यसपछि बिहान 8:30 बजे इलेक्ट्रोनिक मतदान मसिनमा रेकर्ड गरिएका मतगणना सुरु हुनेछ। तिनै राज्यहरूमा सहज गणना प्रक्रिया सुनिश्चित गर्न निर्वाचन आयोगले कडा सुरक्षा उपायहरू अप्नाएको छ। अखिल भारतीय कोटा अन्तर्गत MBBS र अन्य स्नातक चिकित्सा पाठ्यक्रमहरूमा भर्नाका लागि परामर्शको पहिलो चरण भोलिदेखि सुरु हुनेछ र 2026-27 ब्याचको शैक्षिक सत्र 8 सेप्टेम्बरमा सुरु हुनेछ। मेडिकल काउन्सिलिङ कमिटी MCCद्वारा जारी तालिका अनुसार मानित र केन्द्रीय विश्वविद्यालयहरूका लागि परामर्शको पहिलो चरण 4-17 अगस्तसम्म हुनेछ। यस परामर्श राउन्डपछि भर्ना प्रक्रिया पूरा गर्ने अन्तिम मिति 22 अगस्त हुनेछ। काउन्सिलिङको दोस्रो चरण 24 अगस्तदेखि 2 सेप्टेम्बरसम्म हुनेछ। त्यसपछि तेस्रो चरण 10 सेप्टेम्बरदेखि 18 सेप्टेम्बरसम्म हुनेछ। बाँकी सिटहरू भर्ने राउन्ड 28 सेप्टेम्बरदेखि 3 अक्टोबरसम्म हुनेछ। त्रिसेवा भविष्य युद्ध पाठ्यक्रमको 4th संस्करण आज नयाँ दिल्लीमा सुरु हुँदैछ। यो 4 हप्ताको पाठ्यक्रम मुख्यालय एकीकृत रक्षा कर्मचारीको तत्वाधानमा र संयुक्त युद्ध अध्ययन केन्द्रद्वारा समन्वय गरिएको छ। पाठ्यक्रममा सहभागीहरूमा 3 सशस्त्र सेवाका अधिकारीहरूका साथै सरकारी संस्थाहरू, शिक्षाविदहरू, उद्योग र रणनीतिक थिङ्क ट्याङ्कका प्रतिनिधिहरू समावेश हुनेछन्। आज मध्यप्रदेशको उज्जैनमा भगवान महाकालेश्वरको पहिलो श्रावण पालकी जुलुस निकालिनेछ। यो जुलुस पवित्र श्रावण महिनाको पहिलो सोमबारको प्रतीक मानिन्छ। भगवान महाकाललाई चन्द्रमौलेश्वरको रूपमा परम्परागत पालकी जुलुसमा लगिनेछ, जसले भक्तहरूलाई पवित्र दर्शनको अवसर प्रदान गर्नेछ। हिजो राति ग्लास्गोमा राष्ट्रमण्डल खेलको समापनसँगै 2030 अहमदाबाद राष्ट्रमण्डल खेलको काउन्टडाउन आधिकारिक रूपमा सुरु भएको छ। समापन समारोहको क्रममा भारतले विश्वलाई अहमदाबाद भ्रमण गर्न निमन्त्रणा दिएको छ, जसले प्राचीन दर्शन, आधुनिक कला र सांस्कृतिक भव्यताको अनुपम मिश्रण प्रदर्शन गर्दछ। यो हस्तान्तरण प्रस्तुतिले 2030मा निर्धारित खेलको शताब्दी संस्करणतर्फको यात्राको आधिकारिक सुरुवातलाई चिन्हित गरेको छ। राजा चार्ल्स तृतीयको प्रतिनिधित्व गर्ने एडिनबर्गका ड्युक राजकुमार एडवर्डले आधिकारिक रूपमा ग्लास्गोमा खेल समाप्त भएको

घोषणा गर्नुभयो। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि ओडिसाको 3 दिने भ्रमण सुरु गर्नुहुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा विकसित भारत संकल्प अभियान सुरु गर्नुभएको छ। उत्तर प्रदेशको लखनऊमा आजदेखि ब्रिक्स देशहरूको राष्ट्रिय तथ्याङ्क कार्यालय एनएसओ का प्रमुखहरूको 2 दिने बैठक सुरु हुँदैछ। बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा निर्वाचन क्षेत्रमा भएको उपचुनावका लागि आज हुने मतगणना अहिले बिहान 8 बजे सुरु हुनेछ अनि ग्लास्गोमा राष्ट्रमण्डल खेलको समापनसँगै 2030 अहमदाबाद राष्ट्रमण्डल खेलको काउन्टडाउन आधिकारिक रूपमा सुरु भएको छ। समाचार अहिलेलाई पूरा भयो।

आज सोमबार, हरेक साताको सोमबार हामी तपाईँ माझ लिएर आउने गर्छौं साप्ताहिक संगीतमय प्रस्तुति स्पन्दन। स्पन्दन भन्ने बित्तिकै मनको धड्कन, भावनाको तरंग र संगीतको मिठो अनुभूति सम्झना आउँछ। संगीत यस्तो भाषा हो जसले शब्दभन्दा माथि मनलाई छुन्छ, थकित मनलाई शान्त बनाउँछ र जीवनमा नयाँ नयाँ ऊर्जा भर्ने कार्य गर्छ। आजको स्पन्दनमा त्यस्तै त्यस्तै अनुभूति बोकेका केही गीतहरू लिएर हामी हजुरहरू माझ आइसकेका छौँ। आशा छ यी गीतहरूले तपाईँको बिहानीलाई अझ सुन्दर, रमाइलो र अविस्मरणीय बनाउनेछ भनेर। अन्तिमसम्म हामीलाई सुनेर साथ दिनुहोला।

युगल आवाज रहेको छ देव नारायण प्रधान र अनुपमा प्रधानको अनि संगीत रहेको छ महेश्वर लामाको पनि शब्द रहेको छ रमेश थापाको

सुन्दै हुनुहुन्छ स्पन्दन कार्यक्रम आकाशवाणीको बिहानी प्रसारणमा। स्पन्दन भन्नाले धड्कन, कम्पन, तरंग वा जीवनको अनुभूतिको संकेत बुझिन्छ। जसरी मुटुको प्रत्येक धड्कनले जीवनको आभास गराउँछ, त्यसरी नै संगीतको प्रत्येक स्वरले मनमा नयाँ नयाँ भावना, नयाँ ऊर्जा र नयाँ उमङ्ग जगाउँछ। त्यसैले त होला स्पन्दन केवल कार्यक्रमको नाम मात्र होइन, यो संगीत र भावना बीचको एउटा सेतु पनि हो। यसै भनाएको साथमा राखिरहेकी छु कार्यक्रमको यो अर्को गीत, निशान दर्नालको आवाजमा मनोज बोकटीको शब्द अनि उपेन्द्र प्रधानको संगीतमा।

संगीत सबैले मन पराउँछन् श्रोता, तर संगीतलाई मनले सुन्ने र आत्माले बुझ्ने मानिस पनि सायद विरलै होलान्। धुन केवल कानमा मात्र बज्दैन, त्यसले त भावनालाई छुन्छ, सम्झनाहरूलाई जगाएर ल्याउँछ र हृदयको मन भाषालाई कहिलेकाहीँ बोल्न पनि लाउँछ। त्यसैले साँचो संगीत मनोरञ्जन मात्र होइन, आत्मसँगको एउटा सुन्दर संवाद पनि हुन सक्छ। यसै बनाएको साथमा स्पन्दन कार्यक्रमको अब यो अघिल्लो गीत राखिरहेका छौँ। रिना रणपहेलीको आवाजमा कमल रेग्मीको शब्द अनि राजु सुन्दासको संगीतमा।

अघिल्लो आवाज विकास थुलुङको अनि यसमा संगीत रहेको छ नारायण लकान्त्रीको अनि शब्दहरू रहेको छ प्रसाद रनौ पहिलेकै।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो नारायण लकान्त्रीको आवाजलाई, विकास थुलुङको शब्द अनि राजु सुन्दासको संगीतमा। त श्रोताहरू, अब भने हामी स्पन्दन कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत राखिरहेका छौँ वानिका प्रधानको आवाजमा, कमल रेग्मीको शब्दमा अनि महेश्वर लामाको संगीतमा। त श्रोताहरू, भनिन्छ संगीत मनोरञ्जनको माध्यम मात्र होइन, यो एउटा प्रभावकारी उपचार अथवा थेरपी पनि हो। विभिन्न अध्ययनहरूले पनि उचित प्रकारको संगीतले तनाव कम गर्न, मनलाई शान्त बनाउन, एकाग्रता बढाउन र सकारात्मक भावना जगाउन सहयोग गर्ने देखाएका छन्। तर यसको लाभ प्राप्त गर्न हामीले कस्तो संगीत सुन्ने, कुन प्रकारको धुनलाई प्राथमिकता दिने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। मनलाई शान्ति, आशा र सकारात्मक ऊर्जा दिने संगीत रोज्न सक्यौं भने त्यसले हाम्रो मन शान्त बनाउँछ अनि सकारात्मक ऊर्जा पनि दिने गर्छ। त यसै सुन्दर भनाइको साथमा आजको स्पन्दन कार्यक्रमबाट म इशारालाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

हवस्त श्रोता साथीहरू, स्पन्दन कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुति अहिलेलाई यति नै। हामी आकाशवाणीको बिहानी प्रसारण सेवाबाट बोल्दैछौँ। एफएम 103.5 मेगाहर्ज साथै प्रसार भारती ओटिटी वेब्सको माध्यममा पनि हाम्रो प्रसारणहरू जारी नै छ। त श्रोताहरू, अघिल्लो क्रममा अब समय भएको छ आकाशवाणी दिल्ली केन्द्रबाट सम प्रसारण गरी प्रथम हिन्दी औ त्यसपछि अङ्ग्रेजी समाचार सुनाउने। समाचार प्रसारणपछि 8:30 हामी पुनः उपस्थित रहनेछौँ कथा सफलताको आजको अङ्क लिएर।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौँ। समय अहिले बिहानको ठिक 8:30 अनि 13 सेकेन्ड भइरहेछ।

सफल मानिसहरूसित जुड्नुहोस्, उनीहरूले तपाईँलाई सफलताको बाटो देखाउनेछन् र अघि बढ्नुमा प्रेरित गर्नेछन्। तर एउटा कटु सत्य बुझ्नुहोस्, सफलता पाउनु अघि एक्लोपन, पीडा, असफलता र कहिलेकाहीँ अपमान पनि सहनु पर्छ। यो यात्रा त्यति सजिलो हुँदैन। वरिपरिका आफ्नै मानिसहरूले शंकाको दृष्टिले हेर्ने गर्छन्। धेरै प्रश्नहरूको सामना पनि गर्नुपर्ने हुन्छ। जसले यी सबै कुराहरू पचाउन सक्छन् र हार मान्दैनन्, उनीहरू नै एक दिन अरूका लागि उदाहरण बन्दछन्। नमस्कार, म इशारा कथा सफलताको आजको अङ्कमा हार्दिक अभिवादन जनाउँदछु। असफलतालाई पार गरेर सफलता भेट्ने कथा सफलताको यो यात्रामा जहाँ चुनौतीहरू हाम्रो गुरु बन्नेछन्। आजको कथा एउटा प्रश्नबाट सुरु गरिरहेका छौँ कि हामीले फाल्ने फोहोर मैलाबाट भविष्यको सम्पदा बनाउन सकिन्छ। उद्योग, सवारी साधन, घरबाट निस्कने खेर गएको त्याज पदार्थ, उष्मा तातोपना के साँच्चै बेकार नै हो त? आजको कथाले भन्छ होइन, आज काम नलाग्ने वस्तुहरू भविष्यको सम्पदा बन्न सक्छ। यही सोचलाई यथार्थमा परिवर्तन गराउने भारतकी छोरी डाक्टर सन्ध्या शिनोईको सफलताको कथा लिएर उपस्थित भइसकेका छौँ। इन्डियन साइन्टिस्ट अवार्ड CRS सिल्भर मेडल 2025 विजेता डाक्टर सन्ध्या शिनोईको नाम धेरैले नसुनेको हुन सक्छ। तरै पनि उनले यस्तो कार्यलाई सम्भव बनाएकी छन् जसले उनको संघर्ष सफलता मात्र बनेनन् तर पृथ्वीको अस्तित्व बजाउने दिशातर्फ एउटा पोसे ढुङ्गा साबित भएको छ। विश्वका 2% उत्कृष्ट वैज्ञानिकहरूको श्रेणीमा प्रथम श्रेणीमा पर्न सफल डाक्टर सन्ध्याले आफ्नो यात्रा कुनै सुख सुविधाहरूबाट होइन, जिज्ञासा र निरन्तर अध्ययनबाट अघि बढाएकी हुन्। BSc, MSc, NIT शरदकलबाट PhD औ JNCASR बेङ्गलुरुबाट पोस्ट डक्टरल अनुसन्धान गरेपछि पनि कैयौं असफल प्रयोगहरू गरेर धेरै नसुतेका रातहरू, दिउँसो भोगेका पीडाहरू थिए। तरै पनि उनको मनमा एउटा प्रश्न सधैँ आइरहन्थ्यो, जताततै पहाड सरह थुप्रेका फोहोर मैलाहरूबाट कुनै नयाँ विकल्प निकाल्न सकिँदैन, किनकि समस्याको जड यो नै थियो। त्यस्ता फोहोर मैलाबाट उत्पन्न घातक रोगहरू, पर्यावरण प्रदूषण जस्ता जटिल समस्याहरूले सारा पृथ्वी ग्रसित भइरहेको समयमा डाक्टर सन्ध्यालाई यो कुरा राम्ररी थाहा थियो, समस्या फोहोरमा होइन हाम्रो सोचमा थियो। यदि विज्ञान, नीति र जनचेतना एकै दिशामा अघि बढ्यो भने वेस्ट पनि वेल्थ बन्नेछ भन्ने उनको सोच थियो। हामीले फ्याँकेका मैला कुचेलाबाट पनि समाधान अवश्य निकाल्न सक्छौ। डाक्टर सन्ध्याको विज्ञानले यही कुरा प्रमाणित गरेको छ। हामी सबै विकासको दौडमा दौडिरहेका छौ, तर विकासको नाममा वरिपरिको स्वच्छ हावा, पानी र माटोलाई बिस्तारै बिस्तारै बिर्सिँदै गइरहेका छौ। स्वच्छ वातावरण कुनै विकल्प होइन, स्वस्थ जीवनको आधार हो। यस्तो कठिन र जटिल समयमा भारतकी छोरीले यिनै जटिल विषयलाई नै आफ्नो जीवनको आधार बनाइन्। आजको व्यस्तता र होडबाजीको समयमा त्यस्ता थोरै मानिसहरू छन् जसले धरती आमा पृथ्वीको पर्यावरणको पीडालाई गहिराईबाट महसुस गरेकी छन्। डाक्टर सन्ध्याले प्रसिद्धि र पुरस्कारहरूको निम्ति पनि होइन, तर पृथ्वी, विज्ञान, मानवताका लागि हुन् भन्ने कुरामा विश्वास राखेर नै आजका नयाँ पुस्तालाई श्रीनिवास युनिभर्सिटी मंगलुरुमा प्रिन्सिपल रिसर्च साइन्टिस्टको पदमा रही यही प्रश्न गर्न सिकाइरहेकी छन्, नयाँ नयाँ सम्भावनाहरूको साथमा।

अध्ययनको विषय रहेको छ वेस्ट हिट एनर्जी अपव्यय ताप ऊर्जा। कुनै मसिन, कार उद्योग, बिजुली उपकरण अथवा भान्सामा प्रयोग हुने ग्यास आदिबाट निस्कने तर प्रयोग गर्नै नसकिने तातोपना जसलाई वेस्ट हिट एनर्जी भनिन्छ र यो ताप वा तातोपना हावामा त्यसै खेर जान्छ औ थर्मो इलेक्ट्रिक मेटेरियल्स भन्नाले त्यस्ता विशेष पदार्थहरू बुझिन्छ जसले ताप वा हिटलाई सिधै बिजुली इलेक्ट्रिसिटीमा परिणत गर्न सक्छ। यो प्रक्रियालाई थर्मो इलेक्ट्रिक इफेक्ट, ताप विद्युत प्रभाव भनेर भनिन्छ। यसलाई सजिलो शब्दमा भन्ने हो भने खेर गइरहेको दूषित तातो हावालाई प्रयोग गरेर बिजुली बनाउने प्रविधि नै थर्मो इलेक्ट्रिक टेक्नोलोजी हो। अब यसले कसरी काम गर्छ भन्ने प्रश्नको उत्तरमा कुनै पदार्थको एउटा भाग तातो हुन्छ अनि अर्को भाग चिसो। तापको भिन्नताको कारण इलेक्ट्रोनहरू प्रवाह हुन्छन्, त्यसैबाट बिजुली उत्पन्न हुन्छ। यसको फाइदा खेर गइरहेको तापको उपयोग, इन्धनको बचत, प्रदूषण कम गराउन, सानो उपकरणमा बिजुली उत्पादन गराउन, उद्योग क्षेत्रहरूमा पनि हुन्छ। गाडी सवारी, रेलहरूमा, अन्तरिक्ष यान, सेटेलाइट, मोबाइल, सेन्सर, सानो उपकरणहरूमा समेत हुँदछ। यसरी डाक्टर सन्ध्या सिनोयले धरती आमाको रक्षाको निम्ति विज्ञानको नयाँ बाटो बनाएर देखाएकी छन्। जब जब विज्ञानमा संवेदनशीलताको मिश्रण हुन्छ तब मात्र धरती आमाको सुरक्षा सम्भव हुन्छ। फोहोर मैला, नचाहिएका पदार्थबाट उत्पन्न तापबाट पुनः प्रयोग गर्न सकिने विद्युत उत्पन्न गराउनु आरम्भमा असम्भव जस्तै थियो। मानिसहरूले उनको कार्यलाई हाँसोमा नउडाएका पनि होइनन्, तर डाक्टर सन्ध्याले त्यस्ता नकारात्मक कुराहरू प्रति रति भर ध्यान दिएनन्। उनको नयाँ आविष्कार आजको समयको माग र आवश्यकता हो। त्यो व्यक्तिगत मात्र होइन, यो त मानवताको अस्तित्वसँग जोडिएको महान प्रयास हो। त्यसैले त भनिन्छ नि, सबैको भलो सोचेर गरिने कर्ममा ईश्वरले पनि साथ दिन्छन्। आज हामी सबैका लागि डाक्टर सन्ध्या सिनोयको प्रयास औ आविष्कार आशाको नयाँ किरण पनि अघि आएको छ। विकासको नाममा हामीले सुख सुविधाहरू त धेरै बनायौं, तर त्यसको मूल्य हावाले तिरेको छ, पानीले तिरेको छ, माटोले भोगेको छ। हामी जतिसुकै आधुनिकता र इन्टरनेटको युगमा पुगे तापनि प्रकृति, प्राकृतिक सम्पदाहरू सदैव सर्वोपरि छ भन्ने कुराहरू उनको आविष्कार र खोजले स्पष्ट पारेको छ। विगतको महामारीले हामीलाई स्वास्थ्य, वातावरण र मानव जिम्मेवारी कतिको महत्वपूर्ण छ भन्ने कुरा सिकाएर गएको थियो। त्यसैले आजैदेखि वातावरण प्रदूषण कम गराउने सोच सँगै कदम चालेनौ भने भोलिको दिन हामी सबैको लागि गम्भीर बन्ने छ। डाक्टर सन्ध्याले विश्व स्तरमै एउटा कीर्तिमान हासिल गरेकी छन्। उनी नारी सशक्तिकरणको उदाहरण बनेकी छन्। उनको सफलता हजारौं नारीहरूका प्रेरणाको स्रोत बनेको छ। जहाँ सपना देख्ने आँट छ त्यहाँ असम्भव भन्ने शब्द हुँदैन। हामीले विकासको नाममा धेरै उन्नति प्रगति गरेका छौँ, तर त्यही विकास सँगै प्रकृतिको सन्तुलन बिग्रन्दै गएको छ। हावा पानी दूषित बन्दै गएको छ। मानव जीवन आफ्नै सृजनाले समस्यामा अल्झिँदै गएको छ। यस्तो समयमा डाक्टर सन्ध्या आशाको किरण बनी हामी अघि उभिन पुगेकी छन्। फोहोर मैला, प्रदूषण र खेर जाने दूषित वायुलाई समाधानमा रूपान्तरण गर्ने उनको प्रयासलाई हामी सलाम गर्छौ। डाक्टर सन्ध्या जस्ता कर्मठ र सृजनशील वैज्ञानिकको हातमा पृथ्वी आमा पनि ढुक भएकी भान हुन्छ। साँचो सफलता कहिले रोकिँदैन, नयाँ क्षितिजको खोजी गर्दछ। हरेक विघ्न बाधा पार गरिवरी परिश्रम र लगनबाट कुनै पनि लक्ष्य हासिल गर्दछ। भनिन्छ, परीक्षा बिनाको जीवनको कुनै मूल्य हुँदैन। सुकरात, श्रोताहरू, महान विद्वान सुकरातका यिनै भनाइ सँगै यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दै अब म इशारा औ प्रस्तुता लेखनाथ राई बिदा माग्छौ। नमस्ते।

0: डाक्टर भानु गौतमको स्वर तथा संकलनमा श्रोताहरूले भर्खरै सुन्नुभयो मारुनी गीत।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

समयले बिहानको ठिक 8:45 अनि 20 सेकेन्ड भइरहेछ र यसको साथै हामी पुनः फर्किआएका छौं आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जको ध्वनि तरंगमा। साथै हामीलाई श्रोताहरूले प्रसार भारतीको ओटीटी वेब्सको माध्यमबाट पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू दार्जीलिङ एफएम 100.2 मेगा हर्ज अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ।

त अब भने हामी उपस्थित भइसकेका छौँ आजको सन्दर्भ लिएर। अनि आजको सन्दर्भको विषय रहेको छ आमाको दूध शिशुको स्वास्थ्यको वास्तविक आधार। यसको साथै हामी श्रोताहरूलाई फिल्मी गीतहरू पनि सुनाउनेछौँ, तर पहिले लागौँ आजको सन्दर्भतर्फ। आमाको दूध शिशुको स्वास्थ्यको वास्तविक आधार। हजुर श्रोता, शिशुको जीवनको पहिलो र सबैभन्दा अमूल्य आहार भनेकै आमाको दूध हो। प्रकृतिले नवजात शिशुको आवश्यकता अनुसार तयार पारेको अनुपम उपहारले शिशुलाई केवल भोक मेटाउने काम मात्र गर्दैन, स्वस्थ बलियो र बुद्धिमान भविष्य निर्माण गर्ने आधार पनि तयार पारिदिन्छ। जन्मेको पहिलो एक घण्टाभित्रमा शिशुलाई आमाको दूध खुवाउन सुरु गर्न अत्यन्तै महत्वपूर्ण छ। सुरु सुरुमा आउने पहिलो बाक्लो प्रकारको आमाको दूध, जसलाई कोलोस्ट्रम पनि भनिन्छ, शिशुको पहिलो खोपको रूपमा यसले काम गर्छ। यसमा प्रशस्त रोग प्रतिरोधात्मक तत्व हुने भएकाले यसले निमोनिया, झाडा पखाला तथा अन्य धेरै संक्रात्मक रोगबाट शिशुलाई जोगाउँछ। विश्व स्वास्थ्य संगठन WHO अनुसार जन्मदेखिकै पहिलो 6 महिनासम्म शिशुलाई केवल आमाको दूध मात्र खुवाउन उपयुक्त हुन्छ। यस अवधि पानी, मह, घुट्टी वा अन्य कुनै पनि खानेकुरा आवश्यक छैन। 6 महिनापछि पोषिलो थप आहार सुरु गरेपछि 2 वर्ष वा त्योभन्दा अधिक समयसम्म आमाको दूध शिशुलाई खुवाउनु सिफारिस गरिएको छ। आमाको दूधले शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। यसले एलर्जी, कुपोषण र विभिन्न संक्रमणको जोखिम कम गराउँछ। स्तनपान गराउँदा आमा र शिशुबीचको भावनात्मक सम्बन्ध अझै गहिरो र आत्मीय बढेर जान्छ। स्तनपान शिशुका लागि मात्र होइन, आमाको लागि पनि उत्तिकै लाभदायक छ। यसले आमाको प्रसूतिपछिको रक्तस्राव कम गराई शरीरलाई छिटो छिटो सामान्य अवस्थामा फर्किन तथा भविष्यमा स्तन र डिम्बाशयको क्यान्सरको जोखिम कम गराउन मद्दत गर्छ। त्यसैले त आमाको दूध शिशुको स्वास्थ्यको वास्तविक र अमूल्य आहार हो, अमृत तुल्य हो भन्ने सन्देशलाई प्रत्येक घर परिवार समाजमा व्यवहारमा उतार्नु आजको आवश्यकता हो। स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ समाज निर्माणका लागि प्रत्येक परिवार र समुदायले स्तनपानलाई प्रोत्साहन गरौं। विश्व स्तनपान दिवसको अवसरमा सबैले प्रतिबद्धता गरौं। प्रत्येक शिशुलाई जीवनको सुरुवात आमाको अमूल्य दूधबाट नै गरौं। त श्रोता, यो त थियो आजको सन्दर्भ। अनि आजको सन्दर्भको विषय एकदमै राम्रो थियो, आमाको दूध शिशुको स्वास्थ्यको वास्तविक आधार।

आउनु श्रोताहरू, अब लागो फिल्मी गीततर्फ। यो फिल्मी गीत रहेको छ पुकार फिल्मबाट, अनुराधा पौडवाल अनि सोनु निगमको युगल आवाजमा, जसमा संगीत रहेको छ एआर रेहमानको, भनी शब्दहरू रहेको छ जावेद अख्तरको।

त श्रोताहरु, यो अघिल्लो गीत पनि हामीले पुकार फिल्मबाट नै लिएका छौँ। लता मङ्गेशकरको आवाजमा, एआर रहमानकै संगीत अनि जावेद अख्तरकै शब्दहरूमा।

0: त श्रोताहरूलाई फिल्मी गीत त फेरि पनि हामी सुनाउने नै छौँ, तर अघिल्लो क्रममा अब समय भएको छ 9 बजीको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् बिहान 9 बजीको प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मु 3 दिने भ्रमणका लागि आज ओडिसा पुग्नुहुनेछ। आफ्नो बसाइका क्रममा उहाँले कटकको जगन्दुरु कृपालु विश्वविद्यालयको उद्घाटन गर्नुका साथै भुवनेश्वर, कटक र गञ्जम जिल्लामा हुने औपचारिक, शैक्षिक र सांस्कृतिक कार्यक्रममा भाग लिनुहुनेछ। लोकसभामा आज सर्वोच्च अदालतमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 छलफल हुने कार्यक्रम छ। केन्द्रीय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या ऐन 1956 संशोधन गर्न विधेयकलाई थप अगाडि बढाउने सम्भावना छ। ब्रिक्स देशहरूको राष्ट्रिय तथ्याङ्क कार्यालय एनएसओका प्रमुखहरूको 2 दिने बैठक आजबाट उत्तर प्रदेशको लखनऊमा शुरू हुँदैछ। केन्द्रीय कोइला तथा खानी मन्त्री किशन रेड्डीले केटो मोटर्सद्वारा भारतको पहिलो व्यावसायिक विद्युतीय बसको शुरूआतलाई देशको स्वच्छ यातायात यात्रामा अर्को कोसे ढुङ्गाको रूपमा प्रशंसा गर्नुभएको छ। 2026 लागि मतदाता नामावलीको विशेष गहन संशोधनको एक भागको रूपमा पंजाबका सबै 117 विधानसभा निर्वाचन क्षेत्रहरूमा घर घरमा गणना गरिएपछि गणना फारमहरूको 100% डिजिटलाइजेसन पूरा भएको छ। पंजाब विधानसभाको मनसुन सत्र आजबाट शुरू हुँदैछ। यो सत्र 7 दिनसम्म चल्नेछ। पाकिस्तानको खैबर पख्तनुबा प्रान्तमा हिजो शान्ति र्यालीको क्रममा पुलिस थानामा भएको आत्मघातिक आक्रमणमा कम्तीमा 14 जनाको मृत्यु भएको छ भने 1 दर्जनभन्दा बढी घाइते भएका छन्। दिल्लीका उपमुख्यमन्त्री रेखा गुप्ताले आफ्नो सरकारले दिल्लीलाई देशको खेलकुद राजधानी बनाउने संकल्प गरेको बताउनु भएको छ। मौसम विभागले आज अरूणाचल प्रदेश, बिहार, पश्चिम बंगालको गंगा क्षेत्र र सिक्किममा मुसलधारे वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9:25 सुन्दै गर्नुहोस् आकाशवाणी।

0: the first phase of census, the house listing and housing census will be conducted. This will record details about your dwelling and housing. Let us make this effort successful through our participation. Let every person join, every household take part, and let the nation move forward. Census 2027, our census, our progress.
1: श्रोताहरू, अब अघिल्लो क्रममा समय भएको छ एकै गायिकाद्वारा स्वरबद्ध केही फिल्म गीतहरू हजुरहरूलाई सुनाउने. आज हामीले लिएका छौँ एकै गायिका लता मङ्गेशकरको आवाजमा रहेको केही सुमधुर हिन्दी फिल्म गीतहरू. स्वर साम्राज्ञी भारत र दक्षिण एसियाली सङ्गीत जगतकी अमर गायिका लता मङ्गेशकरले आफ्नो मधुर स्वरबाट 7 दशक भन्दा लामो समयसम्म करोडौं श्रोताहरूको मन जित्नु सक्नुभयो. हजारौं गीतमा जीवन भन्नुभएकी उहाँको आवाज आज पनि उत्तिकै आत्मीय, कालजे अनि ताजा मानिन्छ. अब आउनुहोस् लता मङ्गेशकरकै केही सदाबहार र मनछुने गीतहरूको यात्रा अघि बढाउँ. पहिलो गीत रहेको छ दर्द फिल्मबाट नजाने क्या हुआ. त सुन्नुहोस् लता मङ्गेशकरको आवाजलाई.

श्रोताहरू, लता मंगेशकर केवल एउटा नाम मात्र होइन, उहाँ भारतीय संगीत जगतकी अनुपम र अप्रतिम प्रतिभा हुनुहुन्छ। उहाँले आफ्नो स्वर मार्फत करोडौं श्रोताहरूको मन जित्नुभयो र संगीतलाई नयाँ नयाँ उचाइमा पुर्याउनुभयो। उहाँको योगदान शब्दमा बयान गर्न कठिन छ, तर यो योगदानलाई हामी कहिले बिर्सन सक्दैनौ। उहाँको स्वर कालजयी छ, समय बित्दै जाँदा पनि उत्तिकै जीवन्त, उत्तिकै लोकप्रिय र पुस्तौसम्म गुन्जिरहनेछ।

श्रोताहरूले तिन्जेल सुन्दै हुनुहुन्थ्यो. एकै गायिका लता मङ्गेशकरद्वारा गाएका केही फिल्मी गीतहरू, जसमा आज सुन्नुभयो दर्द, स्वीकार किया मैंने अनि नूरी फिल्मको गीत.

श्रोता मित्र हजुरहरूले सुन्दै हुनुहुन्थ्यो हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रमको माध्यमबाट नेपाली उखान तुक्का नेपाली जीवनशैलीमाथि केही चर्चा परिचर्चाहरू। यसैको साथमा घडीले भने अब मलाई पनि जाने सन्देश दिइरहेको छ। यस विषयमाथि कुराकानी गर्न स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो विवेक सार्की अनि गोपाल विष्टज्यू। यसैको साथमा घडीले भने अब मलाई पनि जाने सन्देश दिइरहेको छ। आउँदो कार्यक्रममा हजुरहरूसँग पक्कै पनि यस्तै मिठो विषयवस्तु साथ उपस्थित हुने बासाको जानकारी गर्दै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस् आनन्दित रहनुहोस्। हवस् त नमस्ते।

0: तिन्जेल सुन्दै हुनुहुन्थ्यो हाम्रो संस्कार संस्कृति। अब सुन्नुहोस् मुख्य समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू तीन दिने भ्रमणका लागि आज ओडिसा पुग्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा विकसित भारत संकल्प अभियानको शुभारम्भ गर्नुभयो। लोकसभामा आज सर्वोच्च न्यायालय संशोधन विधेयक 2026 चर्चा हुने सम्भावना छ। केन्द्रीय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले यस विधेयकलाई पेश गर्ने सक्ने सम्भावना रहेको छ। गोपाल मजबुत राजकोषीय वृद्धि दर्ता गरेको छ। जुलाई 2026 अवधि राज्यलाई केन्द्र सरकारबाट कर वितरणको रूपमा 398 करोड रुपियाँ प्राप्त भएको छ। साथै वस्तु एवं सेवा कर जिएसटी सङ्ग्रहमा पनि असल वृद्धि रेकर्ड गरिएको छ। बिहार, गुजरात अनि मध्यप्रदेशको 3 विधानसभा सिटहरूमा भएको उपचुनावको मतगणना जारी छ। दिल्लीको मुख्य निर्वाचन अधिकारीको कार्यालयका अनुसार मतदाता नामावलीका लागि विशेष गहन पुनरीक्षण अभियान अन्तर्गत लगभग 1.75 करोड फारमहरू वितरण गरिएको छ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दे सिल्भाले अक्टोबरमा हुने चुनाव अघि औपचारिक रूपले आफ्नो 14 कार्यकालका लागि चुनाव प्रचार सुरु गर्नुभयो। जापान र अमेरिकाले जापानी मुद्रालाई 40 वर्षको सबैभन्दा निम्न स्तरमा झर्नबाट रोक्न एक समन्वित येन खरिद हस्तक्षेपको पुष्टि गरेको छ। ग्लास्गोमा राष्ट्रमण्डल खेलको समापनसँगै 2030 अहमदाबाद राष्ट्रमण्डल खेलको काउन्टडाउन आधिकारिक रूपमा सुरु भएको छ। अनि मौसम विभागले आज अरुणाञ्चल प्रदेश, बिहार, पश्चिम बङ्गाल अनि सिक्किममा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

मुख्य समाचार पछि हामी पुनः उपस्थित भइसकेका छौँ। आकाशवाणी खरसाङको बिहानीको यो रमाइलो कार्यक्रम हेलो खरसाङको आजको अङ्क लिएर भनिन्छ श्रोता, शरीरलाई जति चलायो त्यति नै बलियो र स्वस्थ बन्छ। ठिक त्यसको उल्टा, मनलाई जति नै अनावश्यक रूपमा दौडायो त्यति नै कमजोर र अशान्त बन्छ। त्यसैले शरीरलाई जति सकिन्छ चलाऊ अनि मनलाई जति सकिन्छ शान्त राखौ। एउटा रमाइलो कुरा पनि छ, शरीर बिमारी हुँदा खिचडी खान्छौ र यसले चाँडै निको हुने गर्छ, तर मनमा चिन्ता शङ्का र नकारात्मक सोचको खिचडी पाक्न थाल्यो भने त्यहीबाट मनको रोग फेरि सुरु हुन्छ। शरीरलाई सक्रिय राखौं, मनलाई शान्त राखौं, यही स्वस्थ र सुखी जीवनको सरल उपाय हो। यही सुन्दर अनि सकारात्मक भनाइको साथमा आजको हेलो खरसाङको अङ्क आरम्भ भइसकेको छ अनि आजको अङ्कमा छु हजुरहरूकै सहयात्री मैसा र अनि मेरो साथमा छन् प्रसारण सहयोगी नीता अनि प्राविधिक सहयोगी सचिन पनि।

यात्राको क्रम यस्तो हो श्रोता कि हामीलाई सुरक्षित रूपमा आफ्नो गन्तव्यसम्म पुर्याओस्। यात्रा यस्तो रहोस् कि हामीसँगै हाम्रो परिवारले पनि ढुक्क र खुसीको अनुभूति गर्न सकोस्। यात्रा यस्तो रहोस् जहाँ हतारभन्दा सावधानीले साथ दियोस् र प्रत्येक पाइला जिम्मेवारीका साथ अघि बढोस्। अनि सबैभन्दा ठूलो कुरा, हरेक यात्रा सुरक्षित, सफल र सुखद रूपमा पूरा भएर हामी फेरि आफ्नै घरको आँगनमा मुस्कानसहित फर्कन सकौं। सुरक्षित यात्रा गरौं, सुरक्षित जीवन बाँचौं। त आज यात्रामा निस्किसक्नुभएका हाम्रा समस्त श्रोता साथी साथै चालक दाजुभाइ तथा दिदीबहिनीहरूलाई सफल, सुरक्षित र सुखमय यात्राको शुभकामना।

0: In the first phase of census, the house listing and housing census will be conducted. This will record details about your dwelling and housing. Let us make this effort successful through our participation. Let every person join, every household take part, and let the nation move forward. Census 2027, our census, our progress.
1: सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको यो रमाइलो कार्यक्रम हलो खरसाङ म इशाराको साथमा श्रोताहरू अब पालो भएको छ आजको दिनको विशेषता बारेमा यहाँहरूलाई केही जानकारी दिने आज हो वर्ल्ड हार्ट ट्रान्सप्लान्ट डे अर्थात विश्व हृदय प्रत्यारोपण दिवस हरेक वर्ष 3 तारिक अगस्तलाई हार्ट ट्रान्सप्लान्ट डेको रूपमा मनाइन्छ यो दिन मुटु प्रत्यारोपणको महत्व अंगदान प्रतिको जनचेतना तथा आधुनिक चिकित्सा विज्ञानले सम्भव बनाएको जीवन रक्षक उपलब्धिको सम्मान स्वरूप मनाइन्छ मुटु हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो जब कुनै पनि व्यक्तिको मुटुले पूर्ण रूपमा काम गर्न छाड्छ र औषधि वा अन्य उपचारले पनि सुधार गर्न सक्दैन त्यस्तो अवस्थामा स्वस्थ दाताको मुटु प्रत्यारोपण गरेर बिरामीलाई नयाँ जीवन दिने प्रयास गरिन्छ यही प्रक्रियालाई हार्ट ट्रान्सप्लान्ट मुटु प्रत्यारोपण भनिन्छ यो शल्यक्रिया चिकित्सा विज्ञानको सबैभन्दा जटिल र सफल उपलब्धि मध्ये एक मानिन्छ सन् 1967 दक्षिण अफ्रिकाका प्रसिद्ध हृदय शल्य चिकित्सक क्रिस्टियन बनार्डले संसारकै पहिलो सफल मानव हृदय प्रत्यारोपण गरेर चिकित्सा इतिहासमा नयाँ अध्याय शुरू गरेका थिए रोचक तथ्य के छ भने प्रत्यारोपण गरिएको मुटुले नयाँ शरीरमा पुगेपछि पनि आफ्नै लयमा धड्किन सक्छ यद्यपि मुटु प्रत्यारोपण सफल हुनु दाताको उपयुक्त मिलान विशेषज्ञ चिकित्सकहरूको टोली अत्याधुनिक प्रविधि र बिरामीको नियमित हेरचाह अत्यन्त आवश्यक हुन्छ आज हजारौं मानिसहरूले मुटु प्रत्यारोपणपछि पुनः सामान्य जीवन बिताइरहेका छन् यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ कि अंगदान भनेको मृत्युपछि पनि कसैको जीवनमा आशाको उज्यालो भर्ने मानव सेवा हो आउनुहोस् हृदय प्रत्यारोपण सप्ताहको अवसरमा अंगदानको महत्व बुझौं वैज्ञानिक सोचलाई प्रोत्साहन गरौं र आवश्यक पर्दा अरूको जीवन बचाउन सक्ने मानवताको भावनालाई सम्मान गरौं यो त थियो आजको दिनको विशेषता जो रहेको थियो हृदय प्रत्यारोपण दिवस

श्रोता साथीहरू आजको हलो खर्साङको अङ्कमा विभिन्न विषयहरूमाथि जानकारी दिने प्रयास गर्दा गर्दै फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब हामी आजको हलो खर्साङको अङ्कको अन्त्यतिर आइसकेका छौँ अनि आजको दिनको यो अर्को विशेषता पनि पर्न गएको छ। यस विषयमा जानकारी दिइरहेका छौँ र अन्तिम गीत राखेर श्रोताहरूबाट हामी विदा माग्नेछौँ। प्रथममा लागौँ यो जानकारीतर्फ। गत 1 तारिक अगस्त 2026 आगामी 7 तारिक अगस्त 2026 वर्ल्ड ब्रेस्ट फिडिङ विक अर्थात विश्व स्तनपान सप्ताह पालन गरिँदैछ। आमाको दूध शिशुको स्वस्थ जीवनको आधार। हरेक वर्ष 1 तारिक अगस्तदेखि 7 तारिक अगस्तसम्म विश्वभरि नै स्तनपान सप्ताह वर्ल्ड ब्रेस्ट फिडिङ विक मनाइन्छ। यस सप्ताहको उद्देश्य स्तनपानको महत्वबारे जनचेतना फैलाउनु, आमा र शिशुको स्वास्थ्यलाई प्राथमिकता दिनु तथा स्तनपान मैत्री वातावरण निर्माण गर्नु हो। आमाको दूध शिशुको पहिलो पूर्ण र प्राकृतिक आहार हो। जन्मेको पहिलो एक घण्टा भित्रमा शिशुलाई आमाको दूध खुवाउनु अत्यन्तै जरुरी छ र यो अति नै लाभदायक मानिन्छ। जन्मदेखि पहिलो 6 महिनासम्म केवल आमाको दूध खुवाउन र त्यसपछि उपयुक्त पूरक आहारसँगै 2 वर्ष वा त्योभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनु स्वास्थ्य विज्ञहरूले सिफारिस गरेका छन्। स्तनपानले शिशुलाई आवश्यक सबै पोषक तत्व, रोगसँग लड्ने प्रतिरक्षा शक्ति तथा स्वस्थ शारीरिक र मानसिक विकासका लागि आवश्यक आधार प्रदान गर्दछ। यसले निमोनिया, झाडा पखाला, कुपोषण लगायत विभिन्न रोगहरूको जोखिमलाई कम गर्न मदत गर्छ। स्तनपान शिशुका लागि मात्र होइन आमाका लागि पनि अत्यन्तै लाभदायक छ। यसले प्रसूति पश्चात शरीरलाई छिटो सामान्य अवस्थामा फर्किन सहयोग पुर्याउँछ। स्तन र डिम्बाशयको क्यान्सरको जोखिम घटाउँछ। आमा र शिशुबीचको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाएर लैजान्छ। विश्व स्तनपान दिवसले परिवार, स्वास्थ्यकर्मी, समुदाय, कार्यस्थल र सरकार सबैलाई स्तनपान मैत्री वातावरण निर्माण गर्न प्रेरित गरेको छ। आमाहरूलाई उचित सहयोग, सम्मान र प्रोत्साहन दिनु सम्पूर्ण समाजको साझा जिम्मेवारी हो। आउनुहोस् विश्व स्तनपान सप्ताहको अवसरमा आमाको दूध नै शिशुको लागि अमृत हो भन्ने सन्देशलाई जनजनमा पुर्याउँ। यो त थियो आजको दिनको विशेषता।

यो आकाशवाणी खरसाङ हो। अब प्रस्तुत भइरहेछ सफ्टवेयर कार्यक्रममा दार्जिलिङका स्वाधीनता संग्रामीहरू अन्तर्गत एक विशेष रूपक आजाद हिन्द फौजका कर्मठ सिपाही दिग्वीर सिंह राहुदामु अनि भक्तबहादुर छेत्री, रूपक लेखक विनोद कुमार छेत्री, प्रस्तोता पूर्ण गुरुङ, प्रस्तोता सहयोगी महेश्वर तामाङ।

0: भारतीय स्वाधीनताको निम्ति दुई प्रकारका आन्दोलनहरू चलेको कुरा हामी सबैलाई विदितै छँदैछ। एउटा स्वदेशमा महात्मा गान्धीको नेतृत्वमा एकापट्टि अहिंसात्मक आन्दोलन चलिरहेको थियो भने विदेशबाट नेताजी सुभाष चन्द्र बोसको नेतृत्वमा आजाद हिन्द फौजको सशस्त्र क्रान्तिले पनि उग्र रूप धारण गरिरहेको थियो।
1: दोस्रो महासमरमा जापानको विरुद्ध लड्न गएका गोर्खा सिपाहीहरू युद्धबन्दी भएपछि उनीहरू आजाद हिन्द फौजमा भर्ना लिएर सुभाष चन्द्र बोसलाई सघाउ पुर्याउन थालेका थिए। आजाद हिन्द फौजमा दार्जिलिङका धेरै युवा सिपाहीहरूले देशको स्वाधीनताको निम्ति प्राणपणले योगदान गरेका थिए।
2: तीमध्ये एक थिए सेकेन्ड लेफ्टिनेन्ट डिगवीर सिंह रामुदामु, अनि अर्का थिए भक्तबहादुर छेत्री। आज हामी यी दुवै आजाद हिन्द फौजका सङ्ग्रामीहरूको कार्यबारे चर्चा गर्नेछौँ।

डिगवीर सिंह रामुदामुको जन्म सन् 1910 दार्जिलिङ जिल्लाको मामरिङ चिया कमानमा भएको थियो। सिंहवीर रामुदामु उनका बुवा थिए भने त्यसै कमानका श्रमजीवी धनमायाको कोफबाट उनको जन्म भएको थियो। वास्तवमा रामुदामुका परिवार कालेबुङका रैथानी थिए, तर पछिबाट उनका पूर्वजहरू त्यहाँ भएका आफ्ना जग्गा बेचेर मामरिङमा बसोबासो गर्न थालेका थिए।

टेकबीरसिंहका बुबा सिंहवीरले खरसाङ नगिजमा भएको मोन्टीभिट चिया बगानमा मुन्सीको नोकरी पाएपछि उनका परिवार मोन्टीभिट चिया कमानमा पसाइ सरेका थिए। टेकबीरसिंहको प्राथमिक शिक्षा खरसाङमा भएपछि उच्च शिक्षा टर्नबुल स्कुलमा भयो अनि उनले त्यहीँबाट म्याट्रिक परीक्षा पास गरे।

अनि दिग्वीर सिंह पनि महासमर लड्न फौजमा भर्ती भएर मलायातर्फ लागे। जापानसँगको यस युद्धमा 15 फरवरी 1942 को दिन सिङ्गापुरको पतन भयो अनि दिग्वीर सिंह र अन्य

सिपाहीहरूलाई युद्धबन्दी बनाइयो। जापानी कैदखानामा रहँदा डिगवीर सिंहले पानी जहाजमा माल ताल उतार्ने र चढाउने काम गर्न पर्थ्यो।

1 सितम्बर 1942 को दिन आजाद हिंद फौज को प्रथम डिविजन स्थापित हुन्छ। त्यही बेला डिगवीर सिंह नेहरू डिविजन का सेकेंड लेफ्टिनेंट भएर कार्यरत भए। 21 तारीख अक्टोबर 1943 को दिन आजाद हिंद फौज गठन भएपछि नेताजीले अंग्रेज अनि मित्र राष्ट्रहरूको विरुद्धमा युद्धको घोषणा गरेका थिए।

डिगवीर सिंहले 8 नम्बर सेक्सनलाई नेतृत्व गर्दै 18 तारिक मार्च सन् 1944 को दिन हाम्रो देशको उत्तर पूर्वी क्षेत्र कोहिमासम्म युद्ध गर्दै आइपुगे। तर इम्फालको बाटो बिग्रन गएको हुनाले राशन पानीको अभाव ती सेनानीहरूले झेल्नु पर्यो।

0: यस्तो अवस्थामा जंगलका कन्दमूलहरू खाँदै टेकवीर सिंहले आफ्ना फौजका जवानहरूलाई लिएर प्रोम पुगेका थिए। जियाबादीको युद्धमा अङ्ग्रेजको गोलीले आफ्नो दाहिने खुट्टा छेडिएपछि उनी घायल भए। तै भए पनि उनी निराश नभए कति माइल हिँडेर क्रम्बे हेडक्वार्टरको अस्पतालमा उपचारार्थ पुगे।
1: दुई महिनासम्म उपचार भइसकेपछि पुनः युद्धको मोर्चा सम्हाल्न उनी गए, तर दुर्भाग्यवश उनी युद्धमा पक्रा परे अनि अङ्ग्रेजले बर्माको सेन्ट्रल जेलमा लगेर चाबुकले धेरै पिटाई गर्यो। उनलाई चटगाउँ, मुल्तान र अटकका स्थलहरू घुमाउँदै अन्तमा लाल किल्लाको सैनिक अदालतमा मुद्दा गरेर टेकवीरको नाम कालो सूचीमा राखी सेनाबाट बर्खास्त गरिदियो।
2: सन् 1946 उनी फेरि फर्किएर आए खरसाङको मन्टिभेट चिया बगानमा। आफ्नी श्रीमती सुकमायाले धेरै आर्थिक बोझहरू खपिरहेकी बेला आफू श्रमिक काम गर्ने बाध्यता उनलाई आइपर्यो। तर मन्टिभेट चिया बगानका प्रबन्धकले सरकार विरुद्ध काम गर्ने मान्छे भनेर उनलाई तिरस्कार गर्यो।
3: आफू आर्थिक चेपारोमा त्यसरी परिरहेको बेला 15 अगस्त 1947 भारत स्वाधीन हुन्छ।

0: खरसाङमा जय भारत माता जय हिन्द नेताजी अमर रहुन भन्ने नारा दिग्वीर सिंहले लगाउँछ।
1: भारत स्वाधीन भएपछि पण्डित जवाहरलाल नेहरूको घोषणा अनुरूप ती स्वाधीनता सेनानीहरूलाई रोजगार उपलब्ध गराउने व्यवस्था अन्तर्गत दिग्वीर सिंहले पनि रेलवेको विभागमा खलासीको काम पाए। कुनै काम लिएर कलकत्ता गएको बेला उनको भेट आजाद हिन्द फौजका भूतपूर्व मेजर जनरल शाह नवाज खाँसँग भयो। उनी त्यस समय केन्द्रीय सरकारको एक मन्त्री थिए। दिग्वीर सिंहलाई उनले जुनियर रिडर बनाए।

0: को यस कार्यक्रमबाट हामी उनलाई सश्रद्ध नमन गर्दै श्रद्धाञ्जली ज्ञापन गर्दछौँ।
1: टेकवीर सिंह जस्तै आजाद हिन्द फौजका एक वीर सेनानी थिए मानदीका भक्तबहादुर छेत्री। यस लेखकसँगको भेटघाटमा उनी गर्वले भन्ने गर्थे, म पनि सुभाष बाबुको मान्छे हुँ।

0: महानदी स्टेशन को केही परको जंगलमा बसेर उनी जसलाई पायो उसलाई आजाद हिन्द फौज का कुरा भन्ने गर्थे। खरसान देखि 9 किलोमिटर तलतिर सिलगढी जाने हिलकार्ट रोडमा अवस्थित छ महानदी बजार। भक्त बहादुर छेत्रीको जन्म यही स्थलमा 1917 भएको थियो।
1: चतुर सिंह छेत्रीका 2 सन्तानहरू थिए। ती मध्ये एउटो छोरो भक्त बहादुर थियो। आर्थिक स्थिति दुर्बल भएको हुनाले उनले स्कुल पढ्न पाएनन्। तरै पनि आफ्नो बलबुत्तामा नै अक्षर ज्ञान सम्हाले।

0: परिवारको पेट पालको निम्ति उनले कलिले उमेरदेखि नै कठोर परिश्रम गर्न पर्यो। अरूलाई लाहुरे भएर रुमाल हल्लाउँदै गएको देख्दा उनलाई पनि पल्टन जाने सुर चल्यो। त्यसैले उनी 24 वर्षको हुँदा 1941 दिन 2/11 गोर्खा राइफल्समा भर्ना भएर देशको रक्षार्थ उनी गए।
1: दोस्रो महासमरको बेला 18 जनवरी 1942 जापानसँग युद्ध गर्न अङ्ग्रेजहरूले गोर्खा फौजलाई मुम्बईबाट सिङ्गापुर प्रस्थान गरायो। 29 जनवरी 1942 दिन पानी जहाजबाट भक्तबहादुर छेत्री आफ्ना साथीहरूसित सिङ्गापुर पुगे अनि सिङ्गापुरको पतनपछि युद्ध बन्दी भए।
2: पन्ध्र तारिक फरवरी 1942 मध्यरातितिर कैदखानाको काँडे तार काटेर भक्त बहादुर छेत्री, डिगवीर सिंह, तुल बहादुर अनि मन बहादुर आजाद हिन्द फौजमा आफ्नो नाम दर्ता

0: दिल्ली चलो को नारा लाउँदै शत्रुसित युद्ध गर्दै उनीहरू इम्फालसम्म आए।
1: तर अभाग्यवश राशन पानी र हात हतियारको अभाव रहनाले उनीहरू युद्ध भूमिबाट पछि हटेर रङ्गुनतिर जान पर्यो। रङ्गुनमा डेरा हालेर बसेको बेला आजाद हिन्द फौजको पल्टनलाई अङ्ग्रेज प्यारा ट्रुपले पूर्ण सैनिक बल प्रयोग गरेर घेरामा थुन्यो अनि सबैलाई बन्दी बनायो।
2: यसरी बन्दी हुनेहरूमा एकजना भक्तबहादुर छेत्री पनि थिए। प्रथममा उनलाई अङ्ग्रेजहरूले रङ्गुन सेन्ट्रल जेलमा, त्यसपछि मुल्तान जेलमा 3 महिना राखेपछि दिल्ली

0: त्यस समयमा अङ्ग्रेजहरूले स्वाधीनता सेनानीहरूलाई खुबै शारीरिक यातना दियो। अन्तमा सैनिक मुद्दा चलाएर भक्त बहादुर छेत्रीलाई पनि कालो सूचीमा राखेर मुक्ति दियो 4 तारिक मई 1945 सालमा।
1: घर फर्केर आएपछि परिवारको लालन पालनमा उनले कठोर परिश्रम गर्न पर्यो, एक ढुङ्गा फुटाउने श्रमिकको रूपमा।
2: देश प्रेमले ओतप्रोत भएका छेत्री यतिका परिश्रम गर्नु पर्दा पनि कहिल्यै निराश भएनन्। उनी आफ्नै आवाजमा स्वाधीनता सङ्ग्रामको कथा यसरी वर्णन गर्छन्।
3: महानदी बढी भर्ती हुन भनेर दार्जिलिङ गए। दार्जिलिङ बढी गल्लावालाले पाएर मलाई गुम्पाडमा ल्याउनु भयो। गुम्पाडमा ल्याइकन ब्रिटिस आर्मीमा भर्ती गराइदिनु भयो।
4: कुन ब्रिटिस?
3: 9 GR गोर्खा राइफलमा। त्यसको बादमा मलाई डेराडुन लगेर ट्रेनिङ सेन्टरमा 9 महिना राख्यो। त्यसको बादमा मलाई जहाजमा चढाएर सिङ्गापुर लगेर उतार्यो। सिङ्गापुरबाटै कोलालम्पुर भन्ने जग्गामा लगेर राख्यो। त्यहाँबाट परेड गर्दै रहँदै बस्दै गर्दाखेरि लडाइँ सुरु भयो। लडाइँ लड्दै लड्दै लड्दै जोरबार भन्ने ब्रिजमा आयौँ। त जोरबार ब्रिजमा तर्दा तर्दै त्यो ब्रिजलाई बम्बार्ड गरेर तोडिदियो जापानले। त्यसको बादमा सिङ्गापुर भन्ने जग्गामा आयौँ। जापानिजले आएर हामीहरूलाई त्यही सिङ्गापुरमा घेरामा हालेर पक्रिए। पक्रिएर उनले विशेष गरेर आफ्नो आफ्नो एउटा अड्डा अड्डा जमाएर क्याम्प क्याम्पमा लगेर त्यस्तो पाङ्ति पाङ्ति गरेर राख्यो। त्यसको बादमा नेताजी सुभाषचन्द्र बोस आएको छ अरे भन्दा अब नेताजी सुभाषचन्द्र बोसलाई मैले देखेको मेरो मानदीको करिब आधा माइल 1.5 माइलमा उनका घर थिए। उनलाई मैले बचपनदेखि नै देख्दथे
4: गिद्धपहाडमा।
3: ठिक छ भनिकन रातमा चारजना म गजबीर तुलबहादुर राम सिंह चारजना मिलेर पेरिमिटरको तार काटेर त्यो तारबाट बाहिर भइकन गएर आइएनी रिलिफ कमिटी अफिस आइएनी अफिसमा गइकन रिपोर्ट दिउँ कि हामी चारजना आइएनएमा भर्ती हुन आयौँ। हामी आजाद हिन्द फोर्समा भयौँ। त्यसको बादमा नेताजी सुभाषचन्द्र बोसले लेक्चर गर्नुभयो। जब भाषण दिन थाले नेताजीले क्याथे बिल्डिङ गभर्नर हाउस सिङ्गापुर उनले भाषण दिए कि हेर मलाई तिमीहरूले खुन दिऊ म तिमीहरूलाई आजाद दिन्छु। त्यसमा नारा लाग्यो नेताजी सुभाष चन्द्र बोस जिन्दाबाद जय हिन्द जय हिन्द जय हिन्दको बादमा हामीलाई रेङ्गुन ल्यायो। रेङ्गुन ल्याएर 15 दिन हामी रेङ्गुनमा बस्यौँ। त्यसको बादमा मन्डली भन्ने जग्गामा ल्यायो। मन्डलीबाट हामीहरूको ट्रुप अघि बढ्न थाले। साथै साथ लड्दै लड्दै अघि बढ्दै इम्फलसम्म डिफेन्स लिएर आएर इम्फलसम्म लडाइँ गर्दै आयौँ। इम्फलमा आइपुग्दाखेरि ब्रिटिसले के गर्यो जति रासिन ड्रम थियो जति एम्युनिसन ड्रम थियो क्लोदिङ कपडाहरू सबै चिज त्यसमा ब्रिटिसले आगो लगाएर एरोड्रममा आफ्नो हवाइजहाजलाई आफैले आगो लगाएर भाग्यो त्यहाँबाट। यता जापानमा एटम बमले गर्दाखेरि त्यहाँबाट इम्फलमै नेताजीलाई जापानले के खबर दियो कस्तो दियो त नेताजीले भन्नुभयो कि हेर अब हामी सक्दैन यहाँबाट हामी अब पछि हट्नुपर्छ। हामीहरू पनि पछि फर्किन थाल्यौँ। पछि फर्किएर रङ्गुन आइपुग्यौँ।

0: सन् 1964 भारत सरकारले आजाद हिन्द फौजका भूतपूर्व सैनिकहरूलाई आर्थिक सहायता स्वरूप केही रकम दिँदा श्री भक्तबहादुर छेत्रीले पनि 160 रुपियाँ पाएका थिए। 18 तारिक 1965 उनी फेरि एकचोटि डिफेन्स सेक्युरिटी क्रपमा भर्ना भएर गए। साथै यही विभागमा उनले आफ्नो सेवा 3 तारिक मार्च सन् 1969 दिए।
1: निर्धन तर अन्याय अत्याचारको घोर विरोधी भक्त बहादुरले आफ्नो जीवनकालमा धेरै समस्याहरू झेल्न पर्यो। सिद्धान्तवादी तर झट्ट हेर्दा खुबै रिसाह देखिने छेत्री खुबै इमान्दार पनि थिए।
2: 74 वर्षको उमेर पुग्दा यस्ता महान देशप्रेमी योद्धाको मृत्यु सन् 1991 भयो।
3: मानिस एक दिन यस धरनी तललाई छोडेर जानै पर्ने भए तापनि सत्कर्म देशप्रतिको उत्सर्ग सधैँ अमर रहनेछ इतिहासका पृष्ठहरूमा।

यी सबै महान स्वाधीनता सेनानी वीर वीरङ्गनाहरूलाई सतत नमन छ। हाम्रा युवा पिँढीहरूले देश विकासको निम्ति उनीहरूबाट प्रेरणा लिएर काम गर्ने समय छ अहिले।

अहिले सुन्नुभयो सफ्टवेयर कार्यक्रममा दार्जिलिङका स्वाधीनता संग्रामीहरू अन्तर्गत एक विशेष रूपक आजाद हिन्द फौजका कर्मठ सिपाही दिग्वि

पुनःस्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 102 मेगाहर्ज साथै प्रसार भारत प्लेटफर्म वेजबाट अब प्रस्तुत गर्न लागिरहेछौ फरमाइसे फलमेल कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रमको पर्खाइमा बसिरहनु नै सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ यो प्रथम गीत लभ यात्री फिल्मबाट गुन्जने आवाज अतीब असलमको अनुरोध छ तपाईँहरू सबैको। पुस्तकालय रोड फारबिसगंज बिहारबाट समप्रसाद गुप्त कुन्ती देवी नन्द कुमार गुप्त नागरी फार्म मिरेकबाट सन्त तामाङ चैते पानी बस्तीबाट करुणा प्रियङ्का र प्रमोद चित्रे बस्ती खरसाङबाट साहिल देवान तथा उहाँहरूका आमा बाबा वेस्ट सिक्किमबाट अर्जुन पठान तथा उहाँहरूका धेरै धेरै साथीहरू लक्षणपुर छत्तिसगढबाट विश्वनाथ साहू पंकज साहू तिरुपति साहू र अयनक्ष आरू फारसी जिल्ला हिसारबाट राजकुमार डुन्डी प्रमोद पुष्पेन्द्र राजविराज नेपालबाट श्याम कुमार हक्कु तारा देवी रञ्जन हक्कु कल्पना सुन्निमा पिङ्कु खुसबु श्रुति पूजा पूर्णिमा र उहाँहरूका अन्य धेरै धेरै साथीहरू कुलीपाड़ा कटिहारबाट राजेश भारती प्रिया भारती विवाह आदित्यराज प्रेरणा प्रगति संजीव साक्षी सुमन प्रिंस आशीष कुमार रश्मि प्रिया सन्तोष कुमार राकेश र रवि रञ्जन कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओम प्रकाश राई उषा राई अमित राई हेप्पी राई नवदा गाजीपुरबाट प्रतीक राई रोशनी राई र प्रांजल राई गनहरिया बजार पूर्णियाबाट दिलीप कुमार सन्चुरी विमला रानी कृष्ण मोहन यादव सुशील नायक र

श्रोताहरूले फरमाइसी फिल्मित कार्यक्रम तपाईँको अनुरोधमा सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट। यसै क्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौँ कार्यक्रमको यो अघिल्लो गीत बडीगार्ड फिल्मबाट गुन्जने आवाज हो अस किङ अनि साथीहरूको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ बमबस्ती कालिम्पोङबाट पूनम पाक्रिङ सुदेश दावा भुटिया दावा नरबुल शेर्पा इन्दिरा जीना भुटिया किरण पाक्रिङ सिलगढी सालबारीबाट रिता शर्मा रजनी अन्जु राई रश्मि सुनिता प्रतिमा अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल सुषमा सिंह करुणा सिंह स्वयं दर्नाल पुष्प छेत्री तथा उहाँहरूका धेरै धेरै साथीहरू भानुटोल खरसाङबाट राधिका शर्मा सुरभि छविलाल उमा रिना पुनम बुद्धु महेश दिनेश मनु सबिना र उहाँहरूका धेरै धेरै साथीहरू रामपुर चौकबाट जासिम राही सबना राही साहिना प्रवीण तमन्ना रकिब आलम कमरा राणा फरार आनन्द सञ्जीव कुमार कर्ण तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू खरसाङ बजारबाट पेमा यल्मो छिरिङलकी सिनोरा राई रिता प्रधान छिरिङ यल्मो तथा सतीश पाण्डे तस्विक

0: the first phase of census, the house listing and housing census will be conducted. This will record details about your dwelling and housing. Let us make this effort successful through our participation. Let every person join, every household take part, and let the nation move forward. Census 2027, our census, our progress.
1: फर्माइसी फिल्म गीत कार्यक्रम तपाईँको अनुरोधमा सुनाउने अघिल्लो क्रममा अब सुनाउँदैछौ बाबुल फिल्मको यो गीत गुन्जने आवाज हो कुनाल गान्जावालाको अनुरोध छ तपाईँहरू सबैको राजविराज नेपालबाट श्याम कुमार हक्कु तारा देवी रञ्जन हक्कु कल्पना राई हक्कु सुन्निमा खुसबु पिङ्की पूजा श्रुति पूर्णिमा हक्कु र सुन सन्नी हक्कु बक्सर बिहारबाट सरफुद्दिन फतिमा खातुन असलम अन्सारी अक्रम अन्सारी अल्ताफ अन्सारी डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी सोनाम आदिवा दानिस अन्सारी सरिमपुर बक्सरबाट राज एस डी अन्सारी आश्मा खातुन अल्ताफ अन्सारी मेहताब अन्सारी कल्लु अनि मल्लु नाज मन्जिल मसौल सीतामढीबाट अक्रम इस्कत वसिम रोविना अजिम नदिम समीम ममता रानी शर्मा पूनम कुमारी शर्मा तथा उहाँहरूका धेरै धेरै साथीहरू फारसी गाउँ जिल्ला हिसारबाट राजकुमार प्रमोद कुमार र पुष्पेन्द्र कुमार डुन्डी मन्जु टोल टिल्लाबाट कमला बालाजू मधु बालाजू सागर बालाजू अनि सतना एमपीबाट उमङ मल्लिक आशंका मल्लिक आकांक्षा मल्लिक माही मल्लिक तथा उहाँहरूका धेरै धेरै साथीहरू पाङखुर झारखण्डबाट उत्तम कुमार श्वेता किसु तासु अर्णव आनन्द सत्यमानन्द भोरगाछी पश्चिम बङ्गालबाट मुन्नी भगत गुड्डी भगत टाउनसिप सेक्टर 8 भिलाई नगर छत्तीसगढबाट अशोक श्याम कुमार प्रमिला चिनु दीपक श्याम कुमार अनुश्री श्याम कुमार तथा उहाँहरूका धेरै धेरै साथीहरू पद्मटाकिस नेपाल नगरबाट सुदर्शन शाह पल्लवी शाह प्रकर शाह कुशल शाह नीति शाह सुरभि शाह अश्विन शाह र मंगलाबेन शाह अनि राजेन्द्र शाह राहुलनगर अमरावती महाराष्ट्रबाट सिद्धान्त हिमारन किशोर संजय कुमार हिमारवत दीपक र राजेन्द्र गुप्त तस्वीर कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा

अररिया रजखोर बजारबाट शरीफ आरजू मुसाहिन नवाब सबाब आरजू सरफरस खान मेन्ड्रो राजगंजबाट नुसरत जानम फरजना शाहना सबनम अररिया जोकीहाटबाट सौम्या नाजमिन रुकमा रिहाना र माहे आरजू न्यू चम्टा चियाबगानबाट तुर्कासुक स्वर्णलता श्रद्धाएका निरुद्ध डोमियन जुलियस चार्ल्स एक्का झ्याउगुडी बस्तीबाट बिमल खडिया मीना खडिया सुचिता खडिया निलु र सानिया खडिया भालुखोप भट्टीडाँडाबाट अशोक कुमार खड्का मधुबनी नाहटोलाबाट साबिर साजिद जाकिर हमिद जाबिर कादिर अब्दुल सलाम साबिर अली दिलावर हुसेन दिलकस अब्दुल गफार र उहाँहरूका धेरै धेरै साथीहरू सरगुन्जा माइन्डपाटबाट सोनिया थापा सोनम थापा रेशमा थापा आदि थापा बिहार कलोनी लोनीबाट परविन डोम सरफरुद्दिन कुमारी वली डोम र डब्लु डोम जेल रोड मथुराबाट वसिम इस्लाम बेलदार अक्रम आसमा उल्ला अक्समा तथा उहाँहरूका धेरै धेरै साथीहरू डोंगरगाउँ छत्तीसगढबाट राष्ट्रपाल गजबी राधिका अनामिका तन्मय काठमाडौँबाट सरोजदत्त चन्द्रदास अश्विन आशिष तरुण अनि विदिता अप्पर मामरिङबाट लकीमा शेर्पा शम्भु याङजी राधा सारिका तृष्णा मुखिया कला राई र सलिमा राई र यहाँहरूको अनुरोधमा अब सुनाउँदैछु कार्यक्रमको यो अन्तिम गीत बागी टू फिल्मबाट गुन्जने आवाज हो अतिप असलमको।

हवस् त श्रोताहरू, यस गीतको अन्त साथ अहिलेलाई फरमाइस फिल्मित कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार अलिशा कवासबाट सुन्नुहोस्। नीट मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा कथित पुलिस कार्यवाही सहित धेरै मुद्दाहरूमा विपक्षीको हो हल्लाको बीचमा राज्यसभा दिउँसो 2 बजेसम्मको लागि स्थगित गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राष्ट्रमण्डल खेलकुदमा देशका खेलाड़ीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभएको छ र 16 स्वर्ण पदक मध्ये 8 स्वर्ण पदक जितेकोमा खुशी व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपतिले सबै 39 पदक विजेताहरू र खेलकुदमा योगदान पुर्याउने टोलीका प्रत्येक सदस्यलाई शुभकामना व्यक्त गर्नुभएको छ। यसरी नै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतीय टोलीको प्रदर्शनमा गर्व व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिकूल परिस्थितिको सामना गर्दा पनि कहिले हिम्मत हार्नु हुँदैन भन्नुभएको छ। सामाजिक सञ्जालमा संस्कृतिको उदाहरण साझा गर्नुहुँदै श्री मोदीले एक कुशल नाविकको उपमा दिनुभयो, जसले समुद्रको बीचमा आफ्नो जहाज टुक्रिए पनि आशा हार्दैन तर पौडी खेलेर भए पनि बाँच्नको लागि निरन्तर प्रयास गर्छ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मांडवियाले ग्लास्गो राष्ट्रमण्डल खेलमा 4th स्थान हासिल गरेकोमा भारतीय टोलीको प्रशंसा गर्नुभएको छ। नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन पुनः शुरू भएको दावी गर्दै सामाजिक सञ्जालमा फैलिएको नकली भिडियोको सरकारले खण्डन गरेको छ। 30 जुलाईमा 3 विधानसभा सीटका लागि भएको उपचुनावको मतगणना जारी छ। रुझानहरूमा बिहारको बाँकीपुरमा जनसुराज पार्टीका उम्मेद्वार प्रशान्त किशोर अगाडि छन्। गुजरातको मञ्जलपुर विधानसभा क्षेत्रमा भाजपाका सत्येन्द्र पटेल अगाडि छन्। यसैबीच मध्यप्रदेशको दातियामा कंग्रेसका उम्मेद्वार घनश्याम सिंह अगाडि छन्। पाकिस्तानद्वारा अवैध रूपमा कब्जा गरिएको जम्मू कश्मीरमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरू बीचको हिंसात्मक झडपपछि स्थिति तनावपूर्ण रहेको छ। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Amazada da gada, we kick it out, some of your city.

Grana,

Jumbo

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब हामी श्रोताहरूलाई सुनाउन लागिरहेछौँ केही लोक तथा आधुनिक गीत। त आउनुहोस् प्रथममा सुनौ अनिल फागुको शर्मा यो आधुनिक गीत वासुदेव पुलामीका शब्दहरूमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ लोकगीत सुचिता खातीको स्वरमा, शब्दगत संकलन डाक्टर जस योञ्जन प्यासीका, संगीत महेश्वर लामाको।

0: আপনাদের আবাসন গণনা করা হবে। আসুন যুক্ত হন, প্রতিটি বাড়ি যুক্ত, আমাদের জনগণনা আমাদের বিকাশ।
1: নমস্কার, ইউ আকাশবাণী হো, সমাচার সুষমা তামাংবাট শুনহোস। पहिले प्रमुख समाचार। नीट परीक्षालाई लिएर विद्यार्थीको विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाही लगायत धेरै मुद्दाहरूमा गतिरोधका कारण आज लोकसभा दिनभरिका लागि स्थगित गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मन्डवियाले ग्लास्गो राष्ट्रमण्डल खेलमा भारतीय टोलीको उत्कृष्ट प्रदर्शनको लागि बधाई दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले सशस्त्र बल मुख्यालय एएफएचक्यू सेवाहरू रक्षा मन्त्रालयको संस्थागत धरोहर हुन् भनी बताउनु भएको छ। विधानसभाका तीन सिटहरूमा 30 जुलाईमा सम्पन्न भएको उपचुनावको लागि मतगणना जारी छ अनि मौसम विभागले अरूणाचल प्रदेश, बिहार, उपहिमालयी पश्चिम बंगालको उपहिमालय क्षेत्र र सिक्किममा आज भारीदेखि अधिक भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। नीट परीक्षालाई लिएर विद्यार्थीको विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाही लगायत धेरै मुद्दाहरूमा गतिरोधका कारण आज संसदका दुवै सदनको कार्यवाही बाधित भयो। विपक्षी दलको हल्लाका कारण राज्यसभा दिउँसो 2 बजेसम्मका लागि स्थगित गरियो भने सदनको कार्यवाही बिहान 11 बजे सुरु हुँदा मन्त्रीहरूले आफ्ना दस्तावेज पटलमा राखे। सभापति सीपी राधाकृष्णनले ग्लास्गोमा सम्पन्न भएको राष्ट्रमण्डल खेलहरूमा भारतको उत्कृष्ट प्रदर्शनको लागि बधाई दिनुभयो। उहाँले भन्नुभयो, भारतीय दलहरूले यी खेलहरूमा 39 पदक जितेर पदक तालिकामा 4th स्थान हासिल गर्यो। श्री राधाकृष्णनले भन्नुभयो, भारतीय प्यारा एथलिट्सहरूले आफ्नो 3 स्वर्ण, 2 रजत र 2 काँस्यसहित 7 पदक जितेर राष्ट्रमण्डल प्यारा खेलहरूमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हासिल गरेर इतिहास रचेका छन्। उहाँले भन्नुभयो, यो महान उपलब्धिले देशलाई अपार गौरव र सम्मान दिएको छ। श्री राधाकृष्णनले यो भारतीय खेलाडीहरूको बढ्दो उत्कृष्टताको प्रमाण भएको बताउनुभयो। त्यसपछि श्री राधाकृष्णनले शून्यकाल शुरू गर्नुभयो र कैयौं सदस्यहरूले धेरै महत्वपूर्ण मुद्दाहरू उठाए। यद्यपि विपक्षी दल सदस्यहरूले विभिन्न मुद्दाहरूमा नाराबाजी गर्न थाले र होहल्ला जारी रहँदा सभापतिले दिउँसो 2 बजेसम्मका लागि सदन स्थगित गर्नुभयो। यसैबीच लोकसभाको कार्यवाही बारम्बार अवरुद्ध भयो। विपक्षीको होहल्लाका कारण सदन पहिले दिउँसो 12 बजेसम्म र त्यसपछि 2 बजेसम्म अनि आज दिनभरिका लागि स्थगित गरियो। यसअघि अध्यक्ष ओम बिरलाले आज बिहान 11 बजे लोकसभाको कार्यवाही सुरु हुँदा ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका भारतीय खेलाडीहरूको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, यो उल्लेखनीय प्रदर्शनले देशभरिका लाखौं युवा र एथलिट्सहरूलाई प्रेरणा दिनेछ। लोकसभा अध्यक्षले अर्को राष्ट्रमण्डल खेल वर्ष 2030मा गुजरातको अहमदाबादमा आयोजना हुने बताउनुभयो। उहाँले भन्नुभयो, हिजको समापन समारोहपछि यी खेलहरूको अर्को संस्करणको कमान आधिकारिक रूपमा भारतलाई हस्तान्तरण गरिएको छ। यसपछि श्री बिरलाले प्रश्नकाल शुरू गर्नुभयो गर्ने प्रयास गर्नुभयो तर विपक्षी सदस्यहरूले विद्यार्थीहरूको विरोधको क्रममा कथित पुलिस कार्यवाहीको मुद्दा उठाए। लोकसभा अध्यक्षले केही विपक्षी सदस्यहरूले जानीबुझी अवरोध पुर्याएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले सबै सदस्यहरूलाई आफ्नो सिटमा फर्कन र सदनको कार्यवाही जारी राख्न आग्रह गर्नुभयो।
2: विपक्ष से कई सदस्यों ने अपोज करने का नोटिस दिया है, अभी मैं उनके नाम भी पढ़ा हूँ। आप उनको मौका देंगे नहीं देंगे, आप सोचिएगा। इस तरह ये प्लेकार्ड लेके आना, पहली बार कई बार बोल चुके, इट इज अगेंस्ट द नॉर्म्स ऑफ द पार्लियामेंट, यू कैन नॉट डू दिस। अगर आप इसी तरह चलते हैं तो कैसे आगे चलेगा।
1: केन्द्रीय मन्त्री सञ्जय सेठ र एक सांसदले झारखण्ड लोकसेवा आयोगको परीक्षा र भर्ती प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाएका छन्। उनीहरूले योग्य उम्मेद्वारहरूलाई छनौटबाट वञ्चित गरेको दावी गरेका छन् भने उल्लेखनीय रूपमा कम अङ्क प्राप्त भएका उम्मेद्वारलाई छनौट गरिएको दावी गरेका छन्। आकाशवाणी समाचारसँग

0: कुरा गर्नुहुँदै श्री सञ्जय सेठले झारखण्ड सरकारको आलोचना गर्नुभयो। जारी आन्दोलनको बावजुद पनि राज्य सरकारको कुनै पनि प्रतिनिधिले प्रदर्शनकारी विद्यार्थीहरूलाई नभेटेको उल्लेख गर्नुभयो। यसैबीच झारखण्डका भाजपा सांसद सञ्जय जयसवालले संसद परिसरभित्र स्वतन्त्र सांसद पप्पू यादवमाथि विशेषाधिकार हनन गरेको आरोप लगाउनुहुँदै लोकसभा विशेषाधिकार समितिलाई सूचना बुझाउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रमण्डल खेलकुदमा देशका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभएको छ र 13 स्वर्ण पदक मध्ये 8 स्वर्ण पदक जितेकोमा खुसी व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपतिले सबै 39 पदक विजेताहरू र खेलकुदमा योगदान पुर्याउने टोलीका प्रत्येक सदस्यलाई शुभकामना व्यक्त गर्नुभएको छ। यसका साथै राष्ट्रपति मुर्मूले भविष्यका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा देशका खेलाडीहरूले राष्ट्रको लागि अझ ठूलो गौरव ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गो राष्ट्रमण्डल खेलमा भारतीय टोलीको उत्कृष्ट प्रदर्शनको लागि बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा श्री मोदीले भारतीय टोलीको प्रदर्शनमा गर्व व्यक्त गर्नुभएको छ र 13 स्वर्ण पदक सहित भारतले 39 पदक जितेकोमा खुसी व्यक्त गर्नुभएको छ। उहाँले सबै पदक विजेताहरूलाई उनीहरूको उल्लेखनीय उपलब्धिमा बधाई दिनुभयो। प्रधानमन्त्रीले प्रतियोगिताको क्रममा भारतका प्रतिभाशाली खेलाडीहरूले असाधारण सिप, दृढ संकल्प र समर्पण प्रदर्शन गरे बताउनुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले ग्लास्गो राष्ट्रमण्डल खेलमा चौथो स्थान हासिल गरेकोमा भारतीय टोलीको प्रशंसा गर्नुभएको छ। भारतले यी खेलहरूमा 39 पदक जितेको छ, जुन अघिल्लो संस्करणमा प्राप्त 30 पदकको तुलनामा बढी हो। सामाजिक सञ्जालमा डाक्टर मन्डवियाले प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम नेतृत्वमा भारतीय खेलकुद प्रतिभाको प्रगति स्पष्ट रूपमा देखिएको बताउनुभयो। उहाँले राष्ट्रिय झण्डा तिरङ्गाको सम्मान कायम राख्न आफ्नो सर्वोत्तम योगदान दिने प्रत्येक खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारी सदस्यप्रति गर्व व्यक्त गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभयो, सशस्त्र बल मुख्यालय AFHQ सेवाहरू रक्षा मन्त्रालयको संस्थागत धरोहर हुन्। नयाँ दिल्लीमा AFHQ नागरिक सेवा दिवसमा बोल्नुहुँदै श्री सिंहले भन्नुभयो, AFHQ क्याडर एक संस्था हो जसले रक्षा मन्त्रालयलाई निरन्तर डोमेन विशेषज्ञता र नीतिगत स्थिरता प्रदान गर्दछ। रक्षा मन्त्रीले भन्नुभयो, AFHQले नागरिक सैन्य तालमेललाई सुदृढ पार्न महत्त्वपूर्ण पुलको भूमिका पनि खेल्छ। केन्द्रीय मन्त्रीले AFHQ क्याडरलाई आफ्नो भूमिकादेखि अझ अघि बढेर काम गर्न आग्रह गर्नुभयो। उहाँले रक्षा प्रविधि अनुसन्धान, भू राजनीतिक सोच र नयाँ विचारहरू मार्फत देशको रक्षा पारिस्थितिक प्रणालीलाई बलियो बनाउन योगदान दिन पनि आग्रह गर्नुभयो। श्री सिंहले जोड दिनुभयो, कुनै पनि सेनाको लागि शक्ति केवल हतियार र गोला बारुदबाट मात्र आउँदैन, तर ती हजारौँ अदृश्य हातहरूबाट पनि आउँछ जुन सधैँको लागि समर्थनमा यसको पछाडि उभिन्छ। उहाँले भन्नुभयो, AFHQ नागरिक सेवाहरू ती अदृश्य तर निर्णायक शक्तिहरूमध्ये एक हो।
1: किसी भी सेना को शक्ति केवल हथियारों और गोले बारूदों से ही नहीं मिलती है, बल्कि उन हजारों ऐसे अदृश्य लोगों के द्वारा भी मिलती है जो हमेशा उसके पीछे, उसके सपोर्ट में सदैव पूरी लगन के साथ खड़े रहते हैं। आर्म्ड फोर्सेज हेडक्वार्टर सिविलियन सर्विसेज उन्हीं अदृश्य लेकिन निर्णायक शक्तियों में से एक है।
0: विधानसभाका 3 सीटहरूमा 30 जुलाईमा सम्पन्न भएको उपचुनावको लागि मतगणना जारी छ। रुझानहरूमा बिहारको बाँकीपुरदेखि जनसुरज पार्टीका उम्मेद्वार प्रशान्त किशोरले अग्रता लिएका छन्। गुजरातको मञ्जलपुर विधानसभा क्षेत्रमा भाजपाका सत्येन्द्र पटेलले बढत बनाएका छन्। यसै गरी नै मध्यप्रदेशको दतियामा काङ्ग्रेसका प्रत्याशी घनश्याम सिंह अगाडि छन्। मौसम विभागले अरुणाचल प्रदेश, बिहार, पश्चिम बंगालको उपहिमालय क्षेत्र र सिक्किममा आज भारीदेखि अधिक भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। भोलि हरियाणा, चण्डीगढ, पन्जाब, हिमाचल प्रदेश, उत्तराखण्ड र उत्तर प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना छ। अन्डमान र निकोबर टापुहरू, आसाम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम, छत्तीसगढ, तटीय कर्नाटक, झारखण्ड, केरला, माहे, कोकण, गोवा र मध्य महाराष्ट्रमा आगामी 2 दिनमा यस्तै मौसमको अवस्था अपेक्षा गरिएको छ। विभागले तटीय आन्ध्र प्रदेश, केरल, माहे, लक्षद्वीप, उत्तरी आन्तरिक कर्नाटक, तामिलनाडु, पुडुचेरी, करैकल र अन्डमान र निकोबर टापुहरूमा भोलिसम्म बिजुली र तेज हावा चल्ने अनुमान गरेको छ। आज राष्ट्रिय राजधानीका केही भागहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ।

समाचार पुनः एकचोटि। नीट परीक्षालाई लिएर विद्यार्थीको विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कारवाही लगायत धेरै मुद्दाहरूमा गतिरोधका कारण आज लोकसभा दिनभरिको लागि स्थगित गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले ग्लास्गो राष्ट्रमण्डल खेलमा भारतीय टोलीको उत्कृष्ट प्रदर्शनको लागि बधाई दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले सशस्त्र बल मुख्यालय AFHQ सेवाहरू रक्षा मन्त्रालयको संस्थागत धरोहर हुन् भनी बताउनु भएको छ। विधानसभाका 3 सिटमा 30 जुलाईमा सम्पन्न भएको उपचुनावको लागि मतगणना जारी छ अनि मौसम विभागले अरुणाचल प्रदेश, बिहार, उपहिमालय, पश्चिम बंगालको उपहिमालय क्षेत्र र सिक्किममा आज भारीदेखि अधिक भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: আমাদের জনগণনা আমাদের বিকাশ।
1: জনগণনার প্রথম পর্যায়ে হাউস লিস্টিং এবং হাউসিং সেন্সাস অর্থাৎ আপনাদের আবাসন গণনা করা হবে। আসুন নিজের অংশগ্রহণে এটাকে সফল করে তুলুন। প্রত্যেক ব্যক্তি যুক্ত হোক, প্রতিটি বাড়ি যুক্ত হোক এবং দেশ এগিয়ে যাক। সেন্সাস 2027, আমাদের জনগণনা আমাদের বিকাশ।
2: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ भारतभरि डीआरआई कार्यवाहीले तस्करी नेटवर्कको पर्दाफाश गर्यो, 5 विदेशी नागरिक सहित 20 जना पक्राउ। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। संगठित तस्करी नेटवर्क र अन्तर्राष्ट्रिय तस्करी सिन्डिकेट विरूद्धको निरन्तर अभियानलाई निरन्तरता दिँदै भारतको राजस्व गुप्तचर निर्देशनालय डीआरआईले हप्ताभरि नै देशभरि गुप्तचर नेतृत्वमा विभिन्न अपरेशनहरू सञ्चालन गरेको छ, जसको परिणाम स्वरूप विदेशी मूलको सुन, हेरोइन, एमडीएमए, हाइड्रोपोनिक वेट्स, रेड स्याण्डर, प्रतिबन्धित वन्यजन्तु उत्पादन, ई सिगरेट, विदेशी मूलको अफिम र सुपारी जफत भएको छ। यी अपरेशनहरूले तस्करी र तस्करी गतिविधिमा संलग्न 5 विदेशी नागरिक सहित 20 जनालाई पक्राउ गरेको छ र संगठित आपराधिक सिन्डिकेटहरूले प्रयोग गर्ने अनि लुकाउने प्रवृत्तिहरूको पर्दाफाश गरेको छ। 29 जुलाई 2026 नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक महत्वपूर्ण अपरेशनको क्रममा डीआरआईका अधिकारीहरूले दुवैबाट आएका 2 विदेशी नागरिकहरूलाई रोकेका थिए। यात्री ट्रलीको जाँच गर्दा ट्रलीको आयामसँग मिल्दोजुल्दो स्टीलको पानाबाट बनाइएको र दोहोरो पक्षीय टाँसिने टेपले सुरक्षित गरिएको विशेष रूपमा डिजाइन गरिएको गोप्य गुहा पत्ता लाग्यो। गुहाबाट 4 किलोग्राम तौल भएका 40 विदेशी मूलका सुनका बारहरू निस्किए, जो सुन जफत गरिएको थियो र दुवै यात्रीलाई पक्राउ गरिएको थियो। यसअघिको हप्तामा भारत बंगलादेश सीमामा डीआरआई र सीमा सुरक्षा बलका कर्मचारीहरूले संयुक्त रूपमा सञ्चालन गरेका छुट्टा छुट्टै कार्यवाहीहरूमा अधिकारीहरूले लगभग 3.2 किलोग्राम विदेशी मूलका सुन जफत गरेका थिए। सुनतुङ्गीमा सीमा बार नजिकै एक व्यक्तिबाट, हिली सीमा गेटमा अर्को व्यक्तिबाट र तेस्रो घटनामा नित्यानन्द काटी हाकिमपुर नजिकै रोकिएको मोटरसाइकलमा सवार एक व्यक्तिबाट जफत गरिएको थियो। यस सम्बन्धमा एक महिला सहित 3 जनालाई पक्राउ गरिएको थियो। यस अतिरिक्त डीआरआई अधिकारीहरूले वाराणसी, दिल्ली विमानस्थल र तमिलनाडुमा गरिएका 3 फरक अपरेशनहरूमा लगभग 2.2 किलोग्राम सुन पनि जफत गरेका थिए र 4 जनालाई पक्राउ गरेका थिए। कुल मिलाएर लगभग 14 करोड रूपियाँ मूल्यको लगभग 9.5 किलोग्राम सुन जफत गरिएको थियो र 9 जनालाई पक्राउ गरिएको थियो। प्रतिबन्धित आयातसँग सम्बन्धित एउटा महत्वपूर्ण मामिलामा डीआरआईका अधिकारीहरूले विवरण र उत्पत्तिको देशको गलत घोषणा गरेर लगभग 1.4 करोड रूपियाँ मूल्यको पाकिस्तानी मूलको गुगुल रेजिन आयात गर्ने प्रयासको पर्दाफाश गरे। उक्त खेपलाई सोमालियाबाट उत्पन्न हुने प्राकृतिक रेजिनको रूपमा झुटो रूपमा बताइएको थियो र दुवै हुँदै पठाइएको थियो। भारत र पाकिस्तानका शुष्क क्षेत्रहरूमा पाइने गुगुल रेजिन कमिफोरा रेजिन अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आईयूसीएन रेड लिस्टमा गम्भीर रूपमा लोपोन्मुखको रूपमा वर्गीकृत गरिएको छ। अनुसन्धानले पत्ता लगायो खेप गुगुल रेजिन थियो र पाकिस्तानी मूलको थियो र नक्कली कागजातहरू प्रयोग गरेर ट्रान्सिप गरिएको थियो। यो आयातले पाकिस्तानमा उत्पन्न हुने वा निर्यात हुने सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातलाई निषेध गर्ने विदेश व्यापार महानिर्देशालय डीजीएफटी प्रतिबन्धहरूको उल्लङ्घन गर्दछ। षड्यन्त्रमा संलग्न 2 जनालाई पक्राउ गरियो। अर्को प्रमुख वन्य जन्तु तथा वनजन्य वस्तु तस्करीको घटनामा डीआरआईका अधिकारीहरूले चेन्नईको बाहिरी इलाकामा एउटा ट्रक रोकेर खाली प्लास्टिकको क्रेटहरू पछाडि लुकाइएका लगभग 4.8 मेट्रिक टन तौलका 142 रेड स्याण्डर्स लक्स जफत गरे। रेड स्याण्डर्स वन्यजन्तु संरक्षण ऐन 1972 अन्तर्गत समेटिएको संरक्षित प्रजाति हो। जफत गरिएको खेपको मूल्य लगभग 2.50 करोड रूपियाँ छ। अनुसन्धानले अवैध निर्यातको इतिहास भएको संगठित तस्करी नेटवर्कको संलग्नता पत्ता लगायो अनि 3 जनालाई पक्राउ गरियो। मणिपुरमा म्यानमारबाट सीमापार लागु औषध तस्करीको बारेमा विशेष गुप्तचरमा कार्यवाही गर्दै डीआरआईका अधिकारीहरूले आसाम राइफल्स र मणिपुर पुलिसको सहयोगमा चुराचन्दपुर नजिकै एउटा गाड़ी रोकेर 220 साबुनका केसहरूभित्र लुकाइएको लगभग 2.7 किलोग्राम हेरोइन जफत गरेर दुईजनालाई पक्राउ गरियो।

0: Amore mio, dove sei tu?
1: अब हामी श्रोतालाई केही क्षण मनोरञ्जन गराउँदैछौँ विभिन्न फिल्मी गीतहरूबाट। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ कार्यक्रमको यो प्रथम गीत। आशा भोसले अनि साथीहरूको स्वरमा, फिल्मको नाम छ द ग्रेट ग्याम्बलर।
2: ऐसे नहीं, गा के सुनाओ ना।

कालमेगी सुनाउने क्रममा अब श्रोताहरूलाई सुनाउँदैछौ अमित कुमार अनि अनुराधा पौडवालको युगल स्वरमा बागी फिल्मको यो गीत समीरका शब्द तथा आनन्द मिलिन्दका संगीत रचनामा।

आकाशवाणी हो अब समाचार अलीशा खवास पाटा सुनोस। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रमण्डल खेलकुदमा देशका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभयो र 13 स्वर्ण पदक मध्ये 8 स्वर्ण पदक जितेकोमा खुशी व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ग्लास्गो राष्ट्रमण्डल खेलमा भारतीय टोलीको उत्कृष्ट प्रदर्शनको लागि बधाई दिनुभएको छ। उहाँले सबै पदक विजेताहरूलाई उनीहरूको उल्लेखनीय उपलब्धिमा बधाई दिनुभयो। प्रतियोगिताको क्रममा भारतका प्रतिभाशाली खेलाडीहरूले असाधारण सीप, दृढ संकल्प र समर्पण प्रदर्शन गरेको बताउनुभयो। यसरी नै युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मांडविियाले ग्लास्गो राष्ट्रमण्डल खेलमा चौथो स्थान हासिल गरेकोमा भारतीय टोलीको प्रशंसा गर्नुभयो। भारतले यी खेलमा 39 पदक जितेको छ, जुन अघिल्लो संस्करणमा प्राप्त 30 पदकको तुलनामा बढ़ी हो। सामाजिक सञ्जालमा डाक्टर मांडविियाले प्रधानमन्त्री नरेन्द्र मोदी को सक्षम नेतृत्वमा भारतीय खेलकुद प्रतिभाको प्रगति स्पष्ट रूपमा देखिएको बताउनुभयो। उहाँले राष्ट्रिय झण्डा तिरंगाको सम्मान कायम राख्न आफ्नो सर्वोत्तम योगदान दिने प्रत्येक खेलाड़ी, प्रशिक्षक र सहयोगी कर्मचारी सदस्यप्रति गर्व व्यक्त गर्नुभयो। आसामको बाढ़ीले अझै पनि 5 जिल्लाका 136,203 जनसंख्यालाई असर गरेको छ। यसैबीच थप 3 जनाको शव फेला परेको छ। यसपटक विनाशकारी बाढ़ीले मुख्यतः माथिल्लो आसामका 4 जिल्लामा विनाश गरेको छ। शिवसागर जिल्लाका बाढ़ी प्रभावित मानिसहरू अझै डरको माहौलमा बाँचिरहेका छन्। राज्य सरकारले प्रभावितहरूलाई हर सम्भव सहयोग गर्न विभिन्न अभियानहरू चलाइरहेको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिज 4 दिने भ्रमणमा माथिल्लो आसाम आइपुग्नुभयो। ग्राउण्ड जिरोमा पुगेर मुख्यमन्त्रीले समस्याबारे बुझ्न प्रयास गरिरहनु भएको छ। आसाम सरकारका मन्त्रीहरूले पनि बाढ़ी प्रभावित क्षेत्रहरूमा सरकारी सहायता द्रुत बनाउन उद्धार कार्यको निगरानी गरिरहेका छन्। बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित माथिल्लो आसामका 4 जिल्लाहरू शिवसागर, चराईदेव, जोरहाट र गोलाघाट हुन्। सबैभन्दा बढ़ी प्रभावित शिवसागर जिल्ला हो। आसाम राज्य आपदा प्रबन्धन प्राधिकरणको तथ्याङ्क अनुसार यस क्षेत्रमा धनसिरी नदी नुलामीगढ अझै पनि खतराको निशाना भन्दा माथि बगिरहेको छ। 5 जिल्लाका 21 राजस्व सर्कलका 335 गाउँका कुल 136,203 जना अझै पनि बाढ़ीबाट प्रभावित छन् र 15,422 हेक्टर कृषि जग्गा पानीमा डुबेको छ। प्रभावित जिल्लाहरूमा गोलाघाट, जोरहाट, शिवसागर, चराईदेव र धेमाजी समावेश छन्। सरकारले 39 राहत शिविर र 15 राहत वितरण केन्द्र स्थापना गरेको छ। 10,844 जना राहत शिविरमा शरण लिइरहेका छन्। बाढ़ीले सड़क, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। आसाम सरकारले बाढ़ीबाट प्रभावित परिवारहरूलाई अन्तरिम राहत स्वरूप 15,000 भन्दा बढ़ी परिवारको ब्याङ्क खातामा पहिलो किस्ताका रूपमा 15,000 रूपियाँ सिधै जमा गरेको छ। साथै प्रधानमन्त्री सूर्य घर योजनाका योग्य लाभार्थीहरूका लागि राज्य सरकारद्वारा प्रदान गरिने आर्थिक सहायता पनि जारी गरिएको छ। यसरी कुल मिलाएर 160 करोड़ रूपियाँ भन्दा बढ़ी रकम प्रत्यक्ष रूपमा लाभार्थीहरूको ब्याङ्क खातामा पठाइएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले यस तत्कालीन सहायताको उद्देश्य बाढ़ी प्रभावित परिवारहरूलाई सकेसम्म छिटो सामान्य जीवनमा फर्कन तथा आफ्नो घर परिवार पुनः व्यवस्थित गर्न सहयोग पुर्याउनु रहेको बताउनुभयो। उहाँले विस्तृत क्षति मूल्याङ्कनपछि अन्तिम क्षतिपूर्तिको रकम निर्धारण गरिने जानकारी पनि दिनुभयो। मुख्यमन्त्रीले शिवसागर र चराईदेव जिल्लाका गम्भीर रूपमा प्रभावित परिवारहरूलाई आगामी केही दिनभित्र थप 10,000 रूपियाँ सहायता उपलब्ध गराइने घोषणा पनि गर्नुभयो। शिवसागर र चराईदेवका बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण गरेपछि मुख्यमन्त्रीले ती जिल्लामा भएको क्षति टेलिभिजनमा देखाइने दृश्यभन्दा धेरै गम्भीर रहेको बताउनुभयो। उहाँले केवल बाढ़ी राहत मात्र पर्याप्त नहुने बरु बिहुबर, नेपाली कुटी, बेटबारी र निमाइजान जस्ता अत्यधिक प्रभावित गाउँहरूको पुनर्निर्माण पनि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
गुवाहाटी विश्वविद्यालयको संस्कृत विभागद्वारा आयोजित एवं सन् 1947 स्थापित संस्कृत विभागको पहिलो पूर्व छात्र सम्मेलन संस्कृत विभागका प्रमुख डाक्टर कमेश्वर शुक्लाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो। यस सम्मेलनले विभागका पूर्व एवं वर्तमान विद्यार्थी वर्गबीच संवाद, सहयोग तथा संस्कृत अध्ययनको संवर्धनको दिशामा एउटा नयाँ अध्यायको शुभारम्भ गरियो। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोता महानुभावहरु नमस्कार। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीमा यहाँलाई स्वागत छ। प्रत्येक दिनहरूमा चाहिँ यस क्षण हजुरको अघि उपस्थित भएको छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी। कर्पूर गौरम करुणा अवतारम संसार तारम भुजगेन्द्र हारम सदा बसन्तम हृदयाय वृन्दे भवम भवानी सैतम नवामी। हिन्दू पञ्चाङ अनुसार बाह्रौँ महिनामध्ये श्रावण महिनालाई एक विशेष महत्त्वपूर्ण महिना मानिन्छ। पवनकारी श्रावण महिनामा शिव उपासनाको एउटा बेग्लै स्थान अनि महत्त्व पनि छ। प्रस्तुत छ ती सबै शिव भक्तहरूको निम्ति श्रावण महिनाको महत्त्वमाथि कार्यक्रम विश्वमा हामीमा एउटा छोटो जानकारी।

नेपाली पात्र अनुसार पवित्र महिना मानिने सावनले श्रद्धालु हिन्दूहरूको हृदयमा विशेष स्थान राख्दछ। यो शुभ महिना सामान्यत जुलाईको उत्तरार्ध र अगस्तको पूर्वार्धको बिचमा पर्दछ र यसको पहिलो दिन जसलाई साउन संक्रान्ति पनि भनिन्छ यस दिव्य अवधिको सुरुवातको प्रतीक पनि हो। साउन महिनाका बारहरूमध्ये सोमबारलाई विशेष रूपमा पवित्र मानिन्छ किनकि यो दिन भगवान शिवको पूजा आराधना गर्नको लागि समर्पित हुन्छ। श्रावण महिनाको धार्मिक महत्त्व। श्रावण महिनामा हिन्दू महिलाहरूले विशेष गरी सोमबार व्रत बस्छन् र काठमाडौँको पशुपतिनाथ र माखन हनुमान ढोका एवं विभिन्न शिवालयहरूमा महिलाहरू भगवान शिवको पूजा गर्ने गर्छन्। यी व्रतहरू आफ्ना पतिहरूको कल्याण र दीर्घायुको लागि प्रार्थना गर्न मनाइन्छ। विवाहित महिलाहरूले रातो रङको लुगा जस्तै साडी र कुर्ता सुरुवाल लगाउँछन् र हरियो रातो र पहेँलो चुरा पनि लगाउँछन्। साना केटीहरूले पनि यस परम्परामा भाग लिन्छन्, रङ्गीन चुराहरू लगाउँछन् र भगवान शिवलाई उपयुक्त जीवनसाथीको आशीर्वाद दिन प्रार्थना पनि गर्ने गर्छन्। साउन महिनामा हिन्दू महिलाहरूको मनमोहक दृश्यहरूलाई हामी कदाचित अवहेलना अथवा भुल्न सक्दैनौँ किनकि तिनीहरूको हातहरू रङ्गीन चुराहरू र जटिल मेहन्दीको डिजाइनहरूले सजिएका हुन्छन्। मेहन्दी जसलाई अस्थायी हेना ट्याटु पनि भनिन्छ यस महिनामा ठुलो महत्त्व राख्दछ। यो जीवन्त चुराहरू र मेहन्दीले प्रेम र स्नेहको प्रतीक हुन्, विशेष गरी प्रियजनहरूप्रति। यस प्रकारको प्रेम र भक्तिले साउन महिनाको भावनालाई प्रतिबिम्बित गर्दछ। यो आनन्दमय महिना अगाडि बढ्दै जाँदा परिवार, दिदीबहिनी अनि साथीहरू एकसाथ आउँछन्, उत्सवमय वातावरण सृजना गर्छन् र आउने भव्य चाडपर्वहरूको लागि तयारी गर्छन्। साउन महिनामा मनाइने रीतिरिवाज र परम्पराहरू। साउन महिनाको धार्मिक महत्त्व हिन्दू धर्मका प्रत्येक देवताहरूमध्ये एक भगवान शिवको पूजामा गहिरो रूपमा निहित रहेको हामी पाउँछौँ। भगवान शिवलाई दुष्टताको नाशकर्ता र सृष्टिको स्रोत पनि मानिन्छ। भक्तहरू विश्वास गर्छन् कि साउन महिनामा भगवान शिवको प्रार्थना गर्नाले आशीर्वाद, समृद्धि र आध्यात्मिक उत्थान उनीहरूको हुन्छन्। नेपालको काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिर युनेस्को विश्व सम्पदा स्थल हो र विश्वव्यापी रूपमा सबैभन्दा पवित्र शिव मन्दिरहरूमध्ये एक हो। साउनको शुभ महिनामा यो प्राचीन मन्दिर हजारौँ भक्तहरूको केन्द्र बन्छ जो भगवान शिवलाई श्रद्धाञ्जलि दिन र उहाँको आशीर्वाद प्राप्त गर्न भेला हुने गर्छन्। साउन महिनासँग सम्बन्धित अर्को प्रमुख धार्मिक स्थल नेपालकै भक्तपुरमा रहेको डोलेश्वर महादेव मन्दिर पनि हो। यो मन्दिरमा भगवान शिवको शिर रहेको विश्वास गरिन्छ जुन हिन्दू पौराणिक कथामा वर्णन गरिएको शिर काट्ने घटनापछि यहाँ खसेको थियो। साउन महिनामा डोलेश्वर महादेव मन्दिरको दर्शन गर्नु र भगवान शिवको पवित्र शिरमा प्रार्थना गर्न भक्तजनहरूले अत्यन्तै शुभ मान्छन्।

साउन महिनामा मनाइने चाडपर्वहरू। साउन महिनामा हिन्दू संस्कृतिमा ठुलो महत्त्व राख्ने विभिन्न चाडपर्वहरू पनि मनाइन्छ। यस्तै एउटा चाडपर्व हो नागपञ्चमी, जुन सर्प अथवा साँपहरूको पूजा समर्पित छ। भक्तहरूले सर्प देवताहरूलाई प्रार्थना गर्छन् र सुरक्षा अनि आशीर्वाद माग्छन्। यो चाड साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिनमा पर्ने गर्छ। हिन्दूहरू विश्वास गर्छन् कि सर्पको पूजा गर्नाले दुष्ट आत्माहरूलाई टाढा राख्न सकिन्छ र उनीहरूको परिवारको कल्याण सुनिश्चित गर्न पनि सकिन्छ।

साउन महिनामा उपवासको महत्व। साउन महिनामा उपवास राख्नु एक सामान्य अभ्यास हो, किनकि यसले मन शरीर र आत्मालाई शुद्ध पार्ने विश्वास गरिन्छ। भक्तहरूले सोमबार कडा उपवास राख्छन् र भगवान् शिवलाई साँझको प्रार्थना नगरेसम्म खाना अनि पानीबाट अलग रहन्छन्। उपवासलाई आत्मा अनुशासन अनि भक्तिको प्रतीक मानिन्छ, जसले व्यक्तिहरूलाई आफ्नो ऊर्जा अनि विचार आध्यात्मिक विकास र भगवान् शिवको पूजामा केन्द्रित गर्नमा सक्षम बनाउँछ। साउन महिनामा धेरै भक्तहरू मासु, मदिरा अनि सांसारिक सुखहरूबाट अलग रहन्छन्। अब साउन महिनाको सांस्कृतिक उत्सवबारे केही जानौँ। नेपाली समाजमा साउन महिनाको धार्मिक अनि सांस्कृतिक दुवैवटा महत्त्व रहेको पाउँछौँ। यो जीवन्त महिनाले समुदायहरूलाई एक साथमा ल्याउँछ अनि एकता र सद्भावको भावनालाई बढावा दिन्छ। परिवार, साथीभाइ अनि छिमेकीहरू शुभकामना आदान प्रदान गर्न अनि आगामी शुभ अवसरहरू मनाउन एकसाथ आउँछन्। साउन महिनाले तीज र रक्षाबन्धन जस्ता आगामी भव्य चाडपर्वहरूको पूर्व चित्रण गर्दछ, जुन ठुलो उत्साह अनि भक्तिपूर्वक मनाइन्छ। अन्तमा, साउन विक्रम सम्वत क्यालेन्डरको एक पवित्र महिना हो, जुन धार्मिक अनि सांस्कृतिक महत्त्वले भरिएको हुन्छ। भगवान् शिवको पूजा गर्नु, उपवास बस्नु र रङ्गीन चुरा अनि मेहन्दी लगाउनु यस पवित्र अवधिको एउटा अभिन्न अङ्ग हो। पशुपतिनाथ मन्दिर र डोलेश्वर महादेव मन्दिर पवित्र धार्मिक स्थलहरूमध्ये एक हुन्, जहाँ भक्तजनहरू आशीर्वाद अनि आध्यात्मिक ज्ञान प्राप्त गर्न आउने गर्छन्। नागपञ्चमी जस्ता चाडपर्वहरूले यस शुभ महिनामा अझ बढी आकर्षण थप्छन्। साउन एकताको प्रतीक हो, जसले आगामी चाडपर्वहरूको उत्सव अनि उत्साहमा मानिसहरूलाई एकताबद्ध गर्दछ। साउनको भावनालाई अँगालो हाल्नुहोस् र यसको गहिरो सुन्दरता र भक्तिमा आफूलाई डुबाउनुहोस्।

लौ त श्रोता मनबुल, साउन महिनाको यस महिनामा हामीले विश्वमा हामीमा साउन महिनाको महत्त्व अनि साउन महिनामा भगवान् शिवजीको पूजा किन गरिन्छ यसमाथि हामीले थोरै जानकारी लियौँ। यही जानकारीको साथ आजलाई पनि कार्यक्रम विश्वमा हामीबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।

0: नमस्कार। आज सोमबार अर्थात् भगवान शिवको प्रिय बार, त्यही माथि साउन महिना। यही गणितलाई ध्यानमा राख्दै प्रस्तुत गर्न गइरहेको छु कार्यक्रम विविध चर्चा। विविध चर्चाको आजको यस अङ्कमा म विशेष रूपले ती शिवभक्तहरूलाई साउन महिनाको महत्त्व अनि यस दिन एक महिनासम्म चल्ने शिवजीको पूजा अनुष्ठान किन अनि कसरी गर्नुपर्ने विषयमा आचार्य महेश शर्मा खतिवडाज्यूसित बातचित मार्फत जानकारी राख्न गइरहेको छु। स्वीकार्नुहोस्। विशेष रूपले हामीले यो साउन महिनामा चाहिँ किन चाहिँ भगवान् शिवजीको मात्र पूजा अर्चना गर्ने गर्छौँ अनि अन्य देवी देवताको पूजा गरिन्छ कि गरिँदैन अथवा गर्न सकिन्छ कि सकिँदैन अनि यो जुन चाहिँ मन्दिर मठहरूमा या घरको मन्दिरहरूमा पूजा अर्चना गर्दाखेरि घन्टीहरू बजाउने अनुमति छ छैन त्यसबारे धेरै मानिसहरूको जिज्ञासा रहेको छ किनभने घरमा हामीले पूजा गर्दाखेरि कसैले भन्छ कि घन्टी बजाउनु हुँदैन यस दिन चाहिँ अन्य देवी देवताहरू चाहिँ विश्रामको लागि कहीँ विश्राम गृहमा गएको हुन्छ भनेर यो सबै जान्नको निम्ति फेरि पनि एकपल्ट हजुरको समक्ष हामीले तपाईँहरूको समक्ष ल्याएका छौँ आचार्य महेश शर्माज्यूलाई। महेश शर्माज्यू राधे राधे।
1: राधे राधे हर हर महादेव।
0: हर महादेव। साउन महिनामा विशेष हाम्रो भक्तजनहरूको तपाईँलाई प्रश्न रहेको छ कि हामीले साउन महिनामा चाहिँ शिवजीको मात्रै पूजापाठ गर्नुपर्छ कि अन्य देवी देवताको पनि गर्न सक्छौँ कि छ?
1: सम्पूर्णलाई हाम्रो भगवान् शिवजीले कल्याण गरून् भन्दै भन्दै साह्रै मिठो प्रश्न उहाँले गर्नुभयो कि अन्य देवताको पूजा हुन्छ कि हुँदैन त साउनमा भनेर उहाँले जिज्ञासा हजुर जिज्ञासा हजुर। शास्त्र अनुसार गरुड महापुराणमा यो लेखिएको छ कि गणेश भास्करो देवी शिव विष्णु सपञ्चम हामीले घरमा पूजा गर्दाखेरि कहीँ पनि पूजा गर्दाखेरि हामीले पाञ्चयन भगवान्को पूजन गर्ने हाम्रो प्रचलन छ। हजुरलाई त थाहा होला पाञ्चयनमा भगवान् पहिला सबैभन्दा अग्र रूपमा गणेशजी त्यहाँदेखि सूर्य भगवान् आउनुहुनेछ सूर्यनारायण अनि भास्कर भने अनि शिवजी विष्णु भगवान् अनि दुर्गा माता गणेश भास्कर देवी शिव विष्णु पञ्चम भनेर यसरी पाञ्चयन भगवान्को पूजन गर्ने हाम्रो प्रचलन छ। हामीले पाञ्चयन पूजन चाहिँ हामीले साउनमा पनि छोड्नु हुँदैन
0: हजुर।
1: अरू देवी देवताको पूजन पनि हुन्छ तर विशेष प्रकारले शिवजीको पूजन हुन्छ किन चाहिँ हामीले पाञ्चयन पूजन गर्नुपर्दछ पाँचवटा देवी देवतालाई हामीले मनाउनै पर्छ किन पूजन गर्नुपर्छ भन्दा हाम्रो यो शरीर बनिएको छ पञ्चतत्त्वले पृथ्वी जल तेज वायु र आकाश यो पञ्चतत्त्वले हाम्रो शरीर बनिएको कारणले गर्दाखेरि पाञ्चायन भगवान्को उपासना वेद विहित वेद प्रहिणुतो धर्म वेदले बताएको धर्म भनेर मानिएको छ। त्यसै कारण परम्परा र कसैले सुनेको भरमा मान्नेहरूलाई त अब हामीले भन्नु केही पनि छैन तर हामीले अब शास्त्रमा अवलोकन गर्ने हौँ भने हामीले यस साउनमा पनि अन्य देवी देवताको पूजन गर्न हामीले सक्छौँ भन्ने हजुरलाई म यो निर्णय दिँदछु।
0: यहाँको जुन चाहिँ भनाइअनुसार चाहिँ जानकारी अनुसार चाहिँ हाम्रोमा एउटा भुल बुझाबुझ भएको रहेछ कि हामीले अन्य देवी देवताको चाहिँ पूजा अर्चना गर्नु हुँदैन भन्ने तर विशेष हाम्रो शरीर पञ्चतत्त्वले बनाएको गर्नले गर्दाखेरि चाहिँ हामीले पञ्च देवी देवतालाई त गर्नु जुन चाहिँ नाम तपाईँले भन्नुभयो है र अन्य देवी देवताको पनि पूजा अर्चना गर्न सकिने रहेछ भनेर आचार्यजीबाट जान्न पाएँ। यहाँ एउटा अलिकति फेरि हामीले जनगुनासो भनौँ या जन एउटा प्रश्न भनौँ है उहाँले भन्ने गर्छ कि यस अवधि चाहिँ हामीले मन्दिरमा विशेष घरको मन्दिरमा चाहिँ घन्टीहरू पनि बजाउनु हुँदैन भनेर के यसको पछि के हो सर?
1: यो घन्टी शङ्ख इत्यादि घरमा बजाउनु हुँदैन भन्ने सायद यो कुनै परम्परागत रूपमा होला तर वास्तवमा शास्त्रमा हामीले हेऱ्यौँ भने जुन चाहिँ वेदले बताएको धर्महरू हामीले अवलोकन गऱ्यौँ भने त्यसमा चाहिँ के लेखेको छ त भन्दाखेरि तम पुरा सागरोत्पन्नम विष्णुना विदित करे निर्मित सर्वदेवश्च पाञ्चजन्य नमस्तुते भनेर शङ्खको प्रार्थना गरिएको छ। अनि घन्टीको पनि त्यसरी प्रार्थना गरेको छ घण्टस्थ गरुड देवाय नमः ओम भूर्भुवस्व घण्टस्थ गरुड देवाय नमः। यदि घन्टी बजायौँ भने चाहिँ के हुँदछ भन्दा आगमनार्थम त देवानाम गमनार्थम त राक्षस कुरु घण्टम परम नादम देवता स्थान सन्निधो, देवताको अगाडि भगवानको अगाडि घण्टी बजाउनाले चाहिँ देवताहरू सबैजना देवी देवताहरू आउनुहुन्छ र गमनार्थम छ राक्षसम, राक्षसहरू जति आसुरी प्रवृत्तिहरू चाहिँ त्यसबाट हाम्रो माइन्डदेखि पनि हाम्रो त्यो निक्लेर जान्छ। त्यसै कारण यसमा शास्त्रमा चाहिँ यस्तो लेखिएको छैन कि घण्ट शङ्ख घण्टी बजाउनु हुँदैन भनेर लेखिएको छैन। वास्तवमा चाहिँ त्यो शङ्ख घण्टी कहिले बजाउनु हुँदैन, एकोरो दोहोरो इत्यादि कुराहरू तपाईँलाई म पछाडि जानकारी दिन्छु। र अहिलेको क्षणमा हजुरलाई म यो भन्न चाहन्छु कि शङ्ख घण्टी बजाउँदाखेरि चाहिँ भगवान् देवताहरू आउनुहुन्छ भनेर शास्त्रमा लेखिएको छ। त्यसै कारण घन्टी तपाईँहरूले बजाउन सक्नुहुनेछ र जसको घरमा शङ्ख छ तपाईँहरूले बजाउन सक्नुहुनेछ। विशेष गरेर मानिसलाई चाहिँ यो चाहिँ भएको छ कि शङ्ख बजाउनु हुँदैन, किन शिवजीको मन्दिरमा शङ्ख बज्दैन अरे भन्ने, यस्तो हामीले यो भूल भ्रान्ति यस यहाँ हामीले सुनेका छौँ। तर वास्तवमा हामी काशीमा बस्यौँ है, ढोल नगारा इत्यादि सबै कुरा बज्छ, विशेष गरेर शङ्खको जल चाहिँ शिवजीलाई चढ्दैन, महादेवलाई चढ्दैन। त्यसै कारण चाहिँ सायद जन गुनासो होला कि हामी हाम्रोमा के कि शङ्खको शङ्ख बज्दैन भनेर कसैले भन्छन्। तर वास्तवमा यो चाहिँ सबै अन्ध परम्परा जस्तो मलाई लाग्छ। हामीले मान्नु हो भने चाहिँ शङ्ख घन्टी बजायो भने देवी देवता घरमा बोलाउने हाम्रो यो प्रक्रिया हो
0: हजुर। यो किनभने यो जुन चाहिँ शास्त्रमा त त्यस्तो कुनै लिखित छैन कि घन्टी बजाउनु हुँदैन भनेर,
1: छैन छैन।
0: यहाँले यहाँबाट थाहा पाइहाल्नुभयो कि साउन महिनामा पनि कसैको पूजा अर्चना रोकिँदैन रहेछ। तपाईँले आफ्नो स्वइच्छाले आफ्नो हिसाबमा जब जुनै पनि देवी देवताको पूजा गर्न सक्नुहुन्छ भनेर यहाँलाई जान्न पायौँ। र विशेष चाहिँ अघि पञ्चतत्वमा हाम्रो शरीर बनेको कारणले गर्दा विशेष पाँचवटा देवी देवताको चाहिँ विशेष पूजा अर्चना गरिन्छ यस साउन महिनामा चाहिँ भनेर भन्नुभयो। शिवजीलाई नै हामीले साउन महिना किन समर्पित गर्छौँ त गुरुजी?
1: एकदमै साह्रै मिठो प्रश्न गर्नुभयो। साउन महिनामा शिवजीलाई नै हामी समर्पित किन गर्छौँ भने एउटा कथा छ, त्यो श्रीमद् भागवत महापुराणमा आउँछ, शिव पुराणमा पनि त्यस्तो कथाको उल्लेखहरू गरिएको छ कि देवता र दानवहरू मिलेर समुद्र मन्थन गरेका थिए। समुद्र मन्थनको धेरै धेरै प्रसङ्ग छ। अब भक्तजनलाई म यो हजुरलाई म यो बताउन चाहन्छु कि कुनै दिन काहीँ भागवत मेरो आयोजना भएको छ त्यति बेला विस्तृत कथा सुनाउँला। अहिले भने देवता र दानव माझमा समुद्र मन्थन गरेको थियो, मन्दराचललाई पर्वतलाई राखेर चाहिँ समुद्र मन्थन भनेको अर्थ चाहिँ समुद्रबाट चाहिँ औषधिहरूको गुणहरू निकालेको थियो। यो पृथ्वीलाई चाहिँ राक्षसले रसातलमा लगेको कथाहरू यस्तो छ। अनि समुद्र मन्थन गर्दाखेरि चाहिँ देवता र दानव मिलेर मन्थन गर्दा चाहिँ सर्वप्रथम विष निस्किएको थियो, हलाहल नाम गरेको विष। काहीँ कसै कसैले कालकुट विष पनि भन्छन्, तर वास्तवमा त्यो विष निस्केको कारणले गर्दाखेरि अब यो विष चाहिँ पान कसले गर्ने त? समुद्र मन्थन त भयो, अब विषपान कसले गर्ने? आदरणीय भक्तजन, विषपान गर्ने त वहीँ देवादिदेव महादेव हुनुहुन्छ। मन्दार माला कुलिताल काय कपाल मालाङ्कित शेखराय दिव्यम वराय च दिगम्बराय नमः शिवाय च नमः शिवाय। हे शिवजी, तपाईँ बाहेक अरू को छ र त्यसै गरी ब्रह्माण्डको रक्षा गर्नुहोस्। यो जुन विष हजुरले ग्रहण गर्नुहोस् भन्दा भगवान्ले ततः करतली कृत्य भगवान्ले हातमा त्यो विष लिएर खानुभयो, पिउनुभयो। विष पिउँदाखेरि चाहिँ विष त्यो हातबाट हातको हत्केलाबाट अलिअलि थोपा झऱ्यो, त्यो थोपा चाहिँ सर्प विषयहरूले खायो भन्ने यस्तो कथा छ। त्यसै कारण त्यो अब विष खाएपछि भगवान्ले निल्न पनि सक्नु भएन, किनभने भगवान्को हृदय शिवस्य हृदय विष्णु विष्णुस्य हृदय शिव, शिवको हृदयमा पनि विष्णु भगवान हुनुहुन्छ, विष्णुको हृदयमा पनि शिव हुनुहुन्छ, शिवको हृदयमा पनि राम भगवान हुनुहुन्छ, रामको हृदयमा पनि शिव हुनुहुन्छ। त्यही कारण भगवान्ले सम्झिनु भयो, मैले यो मेरो हृदयमा त भगवान हुनुहुन्छ अनि मैले यो निले भनेर के हुन्छ भन्दाखेरि विषले त भगवान्लाई पनि पोल्छ। त्यसै कारण चाहिँ भगवान्लाई पनि नपोलोस् र यो विष चाहिँ म यहीँ अवरुद्ध गर्छु भनेर भगवान्ले घाँटीमा विषलाई लिनुभयो र उहाँलाई नीलकण्ठ पनि भनियो। त्यसै कारण नीलकण्ठ महादेवको पनि हामीले यसरी साउनमा पूजा गरिरहेका छौँ। अब उस उहाँले विष त निल्नु भयो, विष निलेपछि उहाँलाई धेरै वेदना भयो, पोल्यो, किनभने कुनै पनि कुराले अभक्ष हामीले खायौँ भने त्यसले हामीलाई रियाक्सन अवश्य गर्छ। त्यसै कारण त्यो विषले पोलेको कारणले गर्दाखेरि देवताहरूले सबैजनाले मिलेर अब भगवान्लाई चाहिँ यति बेला यो साउनको बेलामै नै उहाँले विषपान गर्नुभएको थियो, त्यो विषबाट शान्ति मिलोस् भनेर जलधारा प्रिय शम्भु शिवजीलाई सबैभन्दा हामीले केही कुरा दिन सकेनौँ भने जल मात्रै ल्याएर भगवान्लाई चढायौँ भने भगवान्ले हामीलाई सम्पूर्ण मनोरथ प्रदान गर्नुहुन्छ, किनभने भगवान्लाई शीतल हुँदछ। त्यसै कारण चाहिँ यो साउन महिनामा विशेष गरेर चाहिँ हामीले जल अभिषेक गर्ने र शिवजीको शिव पूजनको महत्त्व यस्तो प्रकारले शास्त्रमा वर्णित छ।
0: साउन महिनामा हामी शिवजीलाई भगवान् शिवजीलाई पूजा अर्चना गर्दाखेरि साधारण भक्त

0: कसरी विधि विधानपूर्वक गर्न सक्ला त
1: साह्रै मिठो प्रश्न गर्नुभयो, तर छोटकरी रूपमा लघु रूपमा हजुरलाई म वर्णन गर्दछु। सर्वप्रथम शिवजीको गणको पूजन गर्ने, गणको नन्दी वीरभद्र इत्यादि गरेका नन्दीको गणको हामीले यो अघिको भिडियोमा हजुरलाई हामीले दर्शन देखाएका पनि छौँ। र गणको पूजा गरेर अनि भगवान् शिवजीको ध्यान गर्ने हो। ध्यान गर्दाखेरि कुनै पनि मन्त्र यदि साधारण भक्तजनले पूजन गर्दाखेरि तपाईँले जान्नु भएन भने ओम नमः शिवाय श्री शिवाय नमस्तुभ्यम भनेर पनि हामीले भन्नु सक्छौँ। र ब्राह्मण क्षत्रिय वैश्य शूद्र सारै जातको व्यक्तिले पनि शिव पूजन गर्न सक्छन् भनेर शास्त्रमा लेखिएको छ। अनि भगवान्लाई ध्यान गरेर भगवान्लाई बोलायौँ अनि भगवान्लाई आह्वान आसन भगवान्लाई बोलाएर आसन दिने, आसन दिए पछाडि अब प्रचलित जुन चाहिँ शिवलिङ्गहरू छन् जस्तै हाम्रो यहाँ स्फटिकेश्वर महादेव हुनुहुन्छ, उहाँलाई गौरीशङ्कर धाम जुन चाहिँ धामेश्वर हुनुहुन्छ उहाँलाई हामीले बोलाइराख्नु पर्दैन किनभने भगवान्लाई हामीले पहिले नै आह्वान स्थापित गरिसकेका छौँ। अनि त्यस पछाडि पाद्य अर्ग आचमनीय पुनरआचमनीय जलले हामीले स्नान गराउने, त्यस पछाडि पञ्चामृतले पनि है स्नान गर्नुभन्दा अगाडि चाहिँ त्यस पछाडि भगवान्लाई दुधले स्नान गराउने, दुधले स्नान गरिसके पछाडि फटाफट दही चढाउनु हुँदैन, दुधले स्नान गरेपछि हामीले गङ्गा जलले स्नान गराउने न आचमनको जो शुद्ध जलको चढाएर आचमनको जल पनि चढाउनु पर्छ। यस्तो विधि छ। र त्यस पछाडि दही चढाउने, दही चढाएर पनि शुद्ध जल चढाउने, फेरि आचमनको जल चढाउने, अनि तेस्रोमा हामीले घिउ चढाउने, घिउ चढाए पछाडि फेरि शुद्ध जल अनि आचमनको जल चढाएर त्यहाँदेखि मह चढाउने, मह चढाएपछि पनि शुद्ध जल अनि आचमनीको जल चढाएर अनि हामी सक्कर यानि कि गुड चढाउने, किनभने अब चिनीमा चाहिँ धेरै केमिकलहरू मिक्सिएको छ भनेको छ, तर अब गुड छैन भने पनि विकल्पमा हामी चिनी चढाउन सक्छौँ। र यसरी शुद्ध जल आचमनको जल चढाउने अनि चन्दनको पानीले भगवान्लाई स्नान गराउने गराए पछाडि अब भगवान्को यो पूर्वाङ्ग पूजन भयो। अनि भगवान् हामीले रुद्रीको मन्त्रद्वारा गणानन्त्वा मन्त्रद्वारा प्रथम अध्यायको, सहस्र श्रीरेखा मन्त्रद्वारा हामीले द्वितीय अध्यायको, आशु सिसान इति मन्त्रद्वारा हामीले तृतीय अध्यायको, विभ्राट बृहत् पिबतो इति मन्त्रद्वारा हामीले चार अध्यायको र नमस्ते रुद्रमन्येव उतोद इखवे नमः यो सारै पवित्र मन्त्र भगवान्को शिवजीलाई हामीले पञ्चम अध्याय यस्तो प्रकारले हामीले जस्तै गुरुजनहरू हुनुहुन्छ भने कसैले रुद्री पढ्न जान्नुहुन्छ भने घरमै तपाईँले अभिषेक पनि गर्न सक्नुहुनेछ। यस्तो प्रकारले पूजन गरे पछाडि भगवान्को अभिषेक गरे पछाडि जस्तै प्रकारले हामीले नुहाई धुवाई गरिसके पछाडि हामीले पुस्छौँ है, पुसेर हामीले वस्त्र लगाउँछौँ, भगवान्लाई पनि पुष्पास पारेर हामीले वस्त्र लगाउनु पर्ने हुँदछ। त्यो वस्त्र लगाएपछि भगवान्लाई यज्ञपवित चन्दन, यज्ञपवित भनेको जनै, जनै लगाए पछाडि त्यहाँदेखि चन्दन अक्षता, अक्षता लगाए पुष्पम पुष्पमाला अनि फुल फुलको माला, त्यहाँदेखि धुप दीप हामीले भगवान्लाई अर्पण गर्नुपर्ने हुँदछ। धुप दीप बालिसके पछाडि जहिले पनि हामीले हात पखाल्नु पर्दछ, किनभने धुप दीप गरे पछाडि त्यो हातमा केमिकल लागेको हुन्छ। अहिले यदि यो वैज्ञानिक दृष्टिले हजुरलाई मैले सम्झाउँदैछु, त्यस पछाडि हामीले नैवेद्य भोग लगाउनु पर्दछ। जस्तै गौरीशङ्कर धाममा हाम्रो प्रत्येक सोमबार र अहिले पनि आज दिन पनि र प्रत्येक दिन हामीले हाम्रो भण्डारा यहाँ चलिरहेको छ र दाताहरूले दिइराख्नु भएको छ। र यसरी भगवान्लाई हामीले नैवेद्य अर्पण गर्ने पकवान नैवेद्य पनि अर्पण गर्न सक्छौँ, पकाएको पनि कुनै पनि अर्पण गरेर भगवान्लाई भोग लगाएर त्यो भोग लगाएको कुरा चाहिँ अर्को भाँडामा हामीले मिसाएर चाहिँ हामीले बाँड्ने गर्छौँ। र नैवेद्य दिए पछाडि आचमनको जल जस्तै प्रकारले खाना भोजन हामीले गरेपछि हामीलाई पानीको आवश्यकता पर्दछ, भगवान्लाई पनि यसरी जल दिनुपर्दछ। जल दिए पछाडि त्यसपछि ताम्बुल पुगीफल अनि द्रव्य दक्षिणा अनि धेरै फलहरू दिएर भुरी फलानी समर्पयामी भनेर पनि शिवजीको यसरी लघु विशेष प्रकारले पनि पूजन गर्न सक्दछौँ। र कसैलाई मन्त्र थाहा छैन भने आदरणीय भक्तजन ओम नमः शिवाय यो महामन्त्र पञ्चाक्षर मन्त्र जसले जप्दछ भने शास्त्रमा त लेखिएको छ रुद्र जापी विमुच्यत महापापको पञ्जरात र सम्यक ज्ञानम चलवधे तेन मुच्यत बन्धनात्। रुद्राष्टाध्यायमा पनि हामीले देख्न सक्छौँ कि जो रुद्री पाठ गर्दछन् भने उसको चाहिँ महापातको पञ्जरा धेरै उसको विघ्न बाधा उसलाई आए तापनि उसको जीवनमा त्यसै पनि भगवान् शिवजीले सहयोग गरेर उसको जीवन सफल हुँदछ भनेर यसरी शास्त्रमा लेखिएको छ। र यस्तो प्रकारले हामीले पूजन गर्नुपर्दछ।
0: ल त श्रोता महानुभावहरू, कार्यक्रम विविध चर्चामा आज हामीले शिवको महिना अथवा साउन महिनामा हामीले शिवको पूजा किन गर्छौँ अनि कसरी गर्न सक्छौँ त्यसबारे आचार्य
2: श्रोताहरू अब समय भएको छ समाचारको।
3: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। संसदका दुवै सदनको कार्यवाही विपक्षको कैयन मुद्दाहरूमा विरोधका कारण भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। लोकसभाले सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पारित गरेको छ। बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटहरूमा उपचुनावको लागि मतगणना जारी छ। दिल्लीको एक अदालतले केही महिला पहलवानहरूले दायर गरेको यौन उत्पीडनको मुद्दामा WFI का प्रमुख ब्रिजभूषण चरण सिंहलाई बरी गरेको छ। भारतले आधार कार्डद्वारा सत्यापित 5,00,000 भन्दा अधिक अंगदान प्रतिज्ञाहरू पूरा गरेको छ। अंग प्रत्यारोपणमा वैश्विक स्तरमा भारत तेस्रो स्थानमा छ र अमेरिका र इरानबीच आज अर्को चरणको शान्तिवार्ता हुने अपेक्षा गरिएको छ। अब समाचार विस्तारमा। संसदका दुवै सदनको कार्यवाही आज विभिन्न मुद्दाहरूमा विपक्षको हंगामाका कारण भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। नीट परीक्षाको मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कार्यवाही पनि सामेल छन्। लोकसभाको कार्यवाही आज दिउँसो 12 बजे पहिलो स्थगनपछि शुरू हुँदा पीठासीन अधिकारी कृष्ण प्रसाद टेन्टीले विपक्षको होहल्लाका बीच विधायी कामकाज शुरू गर्ने प्रयास गर्नुभयो। यसैबीच सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्री राव इन्द्रजीत सिंहले भारतीय सांख्यिकी संस्थान विधेयक 2026 संसद समक्ष प्रस्तुत गर्नुभयो। विधेयकको उद्देश्य भारतीय सांख्यिकीय संस्थानलाई व्यापक वैधानिक ढाँचा प्रदान गर्नु हो, ताकि यो सांख्यिकी विज्ञान र सम्बद्ध क्षेत्रहरूमा विश्वव्यापी रूपमा मान्यता प्राप्त केन्द्रको रूपमा उत्कृष्टता हासिल गर्न सकियोस्। वित्त मन्त्री निर्मला सीतारामनले ब्याङ्करहरूको बही खाताको साक्ष्य विधेयक 2026 पेश गर्नुभयो। यसको उद्देश्य ब्याङ्करहरूको बही खातासित सम्बन्धित प्रमाणहरूलाई कानून बनाउने र समकालीन डिजिटल ब्याङ्किङ कार्यप्रणाली अनुरूप बनाउनु हो। यसैबीच विपक्षी सदस्यहरू नीट परीक्षाको मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कार्यवाहीको बारे केन्द्रीय गृहमन्त्री अमित शाहबाट जवाफको माग गरे। लोकसभा अध्यक्षले केही विपक्षी सदस्यहरूले जानीबुझी अवरोध पुर्याएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले सबै सदस्यहरूलाई आआफ्नो सीटमा फर्कन र सदनको कार्यवाही जारी राख्न आग्रह गर्नुभयो। तर गतिरोध जारी रहेपछि सदन पहिले दिउँसो 12 बजेसम्म, त्यसपछि 2 बजेसम्म र अन्तमा भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरियो। राज्यसभामा पनि यी मुद्दाहरूमाथि विपक्षको हंगामाको कारण पहिला 12 बजे, फेरि 2 बजे अनि भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। लोकसभाले सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या अधिनियम 1956 संशोधन गरेर सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या वर्तमानमा 33 बढाएर 37 गर्नु हो। यसमा भारतका मुख्य न्यायाधीश सामेल हुने छैनन्। केन्द्रीय विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सुधार प्रदर्शन र रूपान्तरणको मन्त्र प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउनुभयो। उहाँले यो विधेयक न्यायिक क्षेत्रमा जारी सुधार प्रक्रियामा एक महत्वपूर्ण कदम भएको बताउनुभयो। यस वर्षको मई महिनामा राष्ट्रपति द्रौपदी मुर्मूले सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या 33 बढाएर 37 गर्ने अध्यादेश जारी गर्नुभएको थियो। राज्यसभाले आज सूक्ष्म लघु र मध्यम उद्यम विकास संशोधन विधेयकमाथि चर्चा र पारित गर्नका लागि विचार गर्यो। विधानसभाको 3 सीटहरूमा 30 जुलाईमा सम्पन्न भएको उपचुनावको मतगणना जारी छ। बिहारको बाँकीपुरमा जन सुराज पार्टीका उम्मेद्वार प्रशान्त किशोरले आफ्ना निकटतम प्रतिद्वन्दी नीरज कुमारमाथि अग्रता लिइरहेका छन्। गुजरातको मान्जेलपुर विधानसभा क्षेत्रमा बीजेपीका सत्येन्द्र पटेलले निकटतम प्रतिद्वन्दी भिखा भाई रबारीलाई र मध्यप्रदेशको दतियामा कंग्रेसका धनश्याम सिंह भारतीय जनता पार्टीका आशुतोष तिवारी भन्दा अगाडि छन्। सुन्नुहोस् एक रिपोर्ट।
4: पिछले 30 सालों से भाजपा का गढ़ रही बांकीपुर विधानसभा सीट पर इस बार उपचुनाव में जनसुराज के प्रशांत किशोर ने शुरुआती बढ़त बना ली है। प्रशांत किशोर मतगणना की शुरुआत के साथ ही प्रत्येक राउंड की गिनती में लगातार आगे चल रहे हैं। वहीं दूसरे नंबर पर भाजपा के नीरज कुमार हैं, जिन्हें अब तक 15,000 से ज्यादा मत मिले हैं। वहीं आरजेडी की रेखा कुमारी 4,000 से अधिक मतों के साथ तीसरे स्थान पर हैं। उपचुनाव में कुल 25 प्रत्याशियों की किस्मत का फैसला होना है। भाजपा के राष्ट्रीय अध्यक्ष नितिन नवीन के अप्रैल में राज्यसभा के लिए निर्वाचित होने के बाद बांकीपुर विधानसभा सीट से इस्तीफा देने के कारण इस सीट पर उपचुनाव कराया गया था। सविता पारिक, आकाशवाणी समाचार, पटना।
3: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मीडिया ह्यान्डल @AI न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। दिल्लीको एक अदालतले आज महिला पहलवानहरूले दायर गरेको यौन उत्पीडनको मुद्दामा भारतीय कुस्ती महासंघ WFI का पूर्व प्रमुख ब्रिजभूषण शरण सिंह र सह आरोपी विनोद तोमरलाई बरी गरेको छ। अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट अश्विनी पवारले पूर्व भाजपा सांसद ब्रिजभूषण शरण सिंह र महासंघका पूर्व सहायक सचिव विनोद तोमरलाई यस मुद्दाबाट बरी गर्नुभयो। अदालतले 6 महिला पहलवानहरूले दायर गरेको मुद्दामा अन्तिम बहस पूरा भएपछि 2 जुलाईमा आजको लागि फैसला सुरक्षित राखेको थियो। यस मुद्दामा मई 2024 एक अदालतले श्री सिंह विरूद्ध आपराधिक धम्कीको आरोप तय गर्ने आदेश दिएको थियो। यद्यपि 6 महिला पहलवान मध्ये 1 दायर गरेको उजुरीमा उनलाई बरी गरिएको थियो। दिल्ली पुलिसले 15 जुनमा ब्रिजभूषण सिंह विरूद्ध आरोप पत्र दायर गरेको थियो। भारतले वर्ष 2023 डिजिटल अंगदान पोर्टल शुभारम्भको 3 आधार सत्यापित अंगदान प्रतिज्ञाहरूको 5,00,000 भन्दा बढीको आँकडा पार गरिसकेको छ। नयाँ दिल्लीमा आयोजित 16 भारतीय अंगदान दिवस समारोहलाई सम्बोधित गर्दै केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले विगत 12 भारतमा अंग प्रत्यारोपणको संख्या प्रति वर्ष 20,000 भन्दा बढी पुगेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रमको माध्यमले अंगदानलाई प्रोत्साहित गर्ने प्रयासहरूको उल्लेख गर्दै उहाँले राष्ट्रसित अंगदानलाई सबैभन्दा ठूलो दान मान्न अपील गर्नुभएको छ।
5: आप एक स्वस्थ जीवन शैली को अपनाएं, किसी भी प्रकार के नशे से दूर रहें और भोजन आहार ऐसा लें जो आपके शरीर को बीमारियों से मुक्त रखे, और उसके बाद भी यदि ऐसी परिस्थितियां विकसित होती हैं किसी भी व्यक्ति के जीवन में कि उसे अंगों की आवश्यकता पड़े, तो समाज के बीच में से हमको इन प्रयासों को बढ़ाना होगा।
3: यस अवसरमा सुश्री अनुप्रिया पटेलले वर्षभरि चल्ने जुग जुग जियो अभियानको शुभारम्भ पनि गर्नुभयो। कर्नाटकमा आज साँझ लोकभवनमा 20 नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह हुनेछ। डीके शिव कुमारले 3 जुनमा मुख्यमन्त्री पदको शपथ लिनुभएको थियो। यस अतिरिक्त 13 पनि शपथ लिएका थिए। आज 20 सामेल भएपछि मन्त्रीमण्डलको अधिकतम संख्या 34 पुग्नेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ इरानसित आज वार्ता हुने छ। यी वार्ताहरू मध्यस्थहरूको माध्यमले हुने अपेक्षा गरिएको छ। एयरफोर्स वनमा पत्रकारहरूसितको कुराकानीमा राष्ट्रपति ट्रम्पले वार्ताको ढोका खुला रहेको पुष्टि गर्नुभयो। साउदी अरब, संयुक्त अरब एमिरेट्स, कतर र इरानसितको कूटनीतिक वार्ताले अमेरिकालाई इरानमाथि ठूलो हमला गर्नबाट रोकेको छ। यस हमलाको योजना अघिबाटै बनाइएको थियो। होर्मुज जलडमरू मध्यको प्रबन्धनबारे सम्झौता हुन सक्ने संकेत पनि छन्। इरानको परमाणु निशस्त्रीकरणमा पनि सम्झौता हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। संसदका दुवै सदनको कार्यवाही विपक्षको कैयन मुद्दाहरूमा विरोधका कारण भोलि बिहान 11 लागि स्थगित गरिएको छ। लोकसभाले सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पारित गरेको छ। बिहार, गुजरात र मध्यप्रदेशका 3 सीटहरूमा उपचुनावको लागि मतगणना जारी छ। दिल्लीको एक अदालतले केही महिला पहलवानहरूले दायर गरेको यौन उत्पीडनको मुद्दामा डब्लुएफ आई का प्रमुख पूर्व प्रमुख ब्रिजभूषण शरण सिंहलाई बरी गरेको छ। भारतले आधार कार्डद्वारा सत्यापित 5,00,000 भन्दा अधिक अंगदान प्रतिज्ञाहरू पूरा गरेको छ। अंग प्रत्यारोपणमा वैश्विक स्तरमा भारत तेस्रो स्थानमा छ र अमेरिका र इरान बीच आज अर्को चरणको शान्तिवार्ता हुने अपेक्षा गरिएको छ। समाचार पूरा भयो।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो लता मङ्गेशकरको स्वरमा यो देशभक्ति गीत। हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हाम्रो साप्ताहिक कार्यक्रम विज्ञान दर्पण।

0: नमस्कार छ आदरणीय श्रोता, साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको यस अङ्कमा आज हामी साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको यो प्रथम चरणमा कुपोषण र रक्त अल्पता एनिमिया बारे कुराकानी गर्नेछौँ परिचारिका सुलोचना थापा ठकुरीजीसित। र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ, हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार।
0: सुलोचनाज्यू, कुपोषण र रक्त अल्पता जुन छ है, यो कुपोषण र रक्त अल्पतामा चाहिँ विशेष गरेर के चाहिँ भिन्नता छ?
1: कुपोषण भन्नाले चाहिँ अब हाम्रो शरीरमा आवश्यक जुन चाहिँ पोषक तत्त्वहरू पर्याप्त मात्रामा नपाउनु वा असन्तुलित रूपमा प्राप्त हुनुलाई चाहिँ कुपोषण भनिन्छ। अनि हाम्रो शरीरलाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ जसलाई हामीले फ्याट भन्छौँ, भिटामिन, खनिज तत्त्व, मिनरल्स र पर्याप्त पानीको आवश्यक पर्छ नि त है। ती तत्त्वहरू सही मात्रामा प्राप्त नभएमा शरीरको वृद्धि विकास र जुन हाम्रो शरीरको रोगसँग लड्ने क्षमता हुन्छ त्यो प्रभावित बन्दछ। धेरै खाने तर पोषणयुक्त खाना नखाने व्यक्ति पनि कुपोषित हुन सक्छ। त्यसैले कुपोषण भनेको नै केवल दुब्लोपन अथवा भोकमारी मात्र होइन, तर शरीरमा पोषक तत्व पर्याप्त नपाउनुलाई चाहिँ कुपोषण भनिन्छ।
0: यो कुपोषणबाट सबैभन्दा बढी चाहिँ को प्रभावित हुन सक्छन् त?
1: विशेष गरी 5 वर्ष मुनिका बालक बालिकाहरू, किशोरीहरू, गर्भवती महिला तथा सुत्केरी महिलाहरू, वृद्ध वृद्ध र आर्थिक रूपमा कमजोर परिवार बढी जोखिममा हुन्छन्। विशेष बालक बालिकामा कुपोषणले शारीरिक र मानसिक विकासमा असर गर्छ। उनीहरूको तौल र उचाइ उमेर अनुसार बढ्दैनन्, बारम्बार बिरामी पर्छन्, पढाइमा ध्यान दिन सक्दैनन् र रोगसँग लड्ने क्षमता पनि कमजोर भएर जान्छ।
0: विश्व स्वास्थ्य संगठन कुपोषणलाई वर्गीकरण गरेको छ या छैन सुलोचनाजी?
1: हजुर, विश्व स्वास्थ्य संगठनले कुपोषणलाई 4 प्रमुख रूपमा चाहिँ वर्गीकरण गरिएको छ। कम तौल जसलाई हामीले अन्डरवेट भन्छौँ, उमेर अनुसार उचाइ कम हुनु स्टनिङ जसलाई भनिन्छ सन्टिङ है, अर्को उचाइ अनुसार तौल कम हुनु वेस्टिङ, हाम्रो जुन चाहिँ मांसपेशीहरू अथवा मसलहरू वेस्ट हुन्छ, र अत्याधिक तौल वा मोटोपन एकदमै ओभरवेट र ओबेसिटी यिनीहरू पनि कुपोषण मध्ये नै पर्छ। धेरैलाई मोटोपनलाई कुपोषणसँग जोड्ने गाह्रो लाग्छ, तर अत्याधिक जङ्क फुड, चिल्लो, चिनी र प्रशोधित जसलाई हामीले जङ्क फुड भन्छौँ नि त है, खाद्य पदार्थको सेवनको कारण हुने मोटोपन पनि कुपोषणकै एउटा रूप हो।
0: यो कुपोषण हुने मुख्य कारणहरू चाहिँ के होला त?
1: कुपोषणका प्रमुख कारणहरू गरिबी, अशिक्षा है, शिक्षाको अभावले, पोषण सम्बन्धी जानकारीको अभावको कारणले हुन सक्छ, असन्तुलित भोजन, बारम्बार कुनै रोगको संक्रमण हुनको कारणले, असुरक्षित खाने पानी, कमजोर मानिसहरूलाई कुपोषण हुन्छ, सरसफाई, कृमि संक्रमण भन्छ अथवा जुगाको संक्रमणले गर्दा, तथा गर्भ अवस्थामा आमाले पर्याप्त पोषण नपाउनुको कारणले गर्दा नानीहरूलाई कुपोषण हुन्छ, र जीवनको पहिलो 2 वर्षमा पर्याप्त पोषण नपाउँदा बालक बालिकाको मस्तिष्क शारीरिक विकासमा दीर्घकालीन असर पर्न सक्छ।
0: यो जुन चाहिँ अहिले हामी कुपोषण बारे कुरा गरिरहेका छौँ, यो कुपोषणका लक्षणहरू चाहिँ के हुन्छन् त?
1: बालक बालिकामा उमेर अनुसार तौल र उचाइ बढ्दैन, अत्याधिक दुब्लोपन, कसै कसैमा पेट फुलिन्छ, बारम्बार बिमारी हुन्छ, घाउ भए घाउ ढिलो भर्छ है निको हुन्छ, पढाइमा केटाकेटीले ध्यान दिँदैन, खेलकुदमा रुचि कम हुनु प्रमुख लक्षण हुन्, र वयस्कहरूमा कमजोर, छिट्टै थकाइ लाग्नु, तौल घट्नु है, रोग प्रतिरोधात्मक क्षमता जुन चाहिँ हाम्रो रोगसँग लड्ने क्षमता कम भएर जान्छ, र छाला र कपालको गुणस्तर पनि बिग्रिएर जान्छ, यिनीहरू चाहिँ कुपोषणको संकेतहरू हुन्।
0: यो जुन चाहिँ कुपोषण छ, यो कुपोषणबाट चाहिँ हामी कसरी बाँच्न सक्छौँ त?
1: सन्तुलित र विविधतायुक्त आहार नै सबैभन्दा प्रभावकारी उपाय हो नि त है। दैनिक भोजनमा अन्न, दाल, गेडागुडी, हरियो सागसब्जी, मौसमी फलफुल, दुध है, दुधजन्य पदार्थ, अन्डा, माछा मासु तथा प्रोटिनयुक्त खाद्य पदार्थ चाहिँ हामीले हाम्रो खानेकुरामा समावेश गर्नुपर्छ। स्थानीय रूपमा उपलब्ध अब आफ्नो ठाउँहरूमा के के उपलब्ध हुन्छ है, कोदो, फापर, मकै, चना, राजमा, सोयाबिन, भटमास, बदाम, तिल, गुड आदिको पोषण चाहिँ हामीलाई दरकार पर्दछ। अनि नवजात शिशुलाई जन्मेदेखि पहिलो छ महिनासम्म चाहिँ केवल आमाको दुध मात्रै दिनुपर्छ। आमाको दुध बाहेक अरू बट्टाको दुध, बाहिरी दुध चाहिँ दिनु भएन। त्यसपछि 2 वर्ष र 100 भन्दा बढी समयसम्म स्तनपान गराउनुपर्छ नानीहरूलाई है, र यो चाहिँ एउटा पोषणयुक्त पूरक आहार हो। गर्भवती महिलाले चाहिँ आइरन फोलिक एसिडको चक्की ट्याब्लेट सेवन गर्नुपर्ने हुन्छ। नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ, सुरक्षित खाने पानी प्रयोग गर्नु पर्यो, सरसफाईमा ध्यान दिनुपर्छ तथा समयमै जुगाको नाशक औषधिहरूको सेवन गर्नुपर्ने आवश्यक देखिन्छ।
0: यो जुन चाहिँ अहिले हामीले कुपोषण बारे कुरा गरिरहेका छौँ, कुपोषण न्यूनीकरणको लागि चाहिँ भारत सरकारले के कस्तो कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको छ त सुरजनाज्यू?
1: भारत सरकारले पोषण अभियान, एकीकृत बाल विकास सेवा जसलाई हामीले आइसिडिएस भनेर चिन्छौँ, प्रधानमन्त्री पोषण शक्ति निर्माण योजना मिड डे मिल अहिले स्कुलहरूमा दिइन्छ तथा सक्षम अङ्गनवाडी एवं पोषण 2 जस्तो कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको छ। र यी कार्यक्रम सफल बनाउन सरकार सँगसँगै हामी प्रत्येक परिवार, विद्यालय, स्वास्थ्य कर्मी, आँगनबाडी कार्यकर्ता र सम्पूर्ण हाम्रो समाजको समुदाय सक्रिय भएर सहभागिता लिने आवश्यक देखिन्छ।
0: अघि हामीले कुरा गरिरहेका थियौँ कुपोषण बारे है, प्रथममै मैले एउटा तपाईँलाई प्रश्न पनि गरेको थिएँ कि कुपोषण र रक्त अल्पतामा चाहिँ के भिन्नता छ भन्ने कुरा है। अब चाहिँ यो रक्त अल्पता अर्थात् एनिमिया बारे केही भनिदिनुहोस् न हाम्रा श्रोताहरूलाई।
1: हजुर, एनिमिया अथवा रक्त अल्पता भनेको चाहिँ हाम्रो शरीरमा हेमोग्लोबिनको मात्रा सामान्य भन्दा कम हुनु है, र पर्याप्त रूपमा रातो रक्त कोष नहुनु, जुन चाहिँ हाम्रो रेड ब्लड सेल्सहरू छ हाम्रो ब्लडमा कम्ती हुँदा चाहिँ हामी त्यसलाई चाहिँ एनिमिया अथवा रक्त अल्पता भन्छौँ। हेमोग्लोबिनले फोक्सोबाट अक्सिजन लिएर शरीरको सबै अङ्गमा पुर्याउने काम गर्छ नि त है, यसको कमी हुँदा शरीरको अङ्गहरूले पर्याप्त अक्सिजन पाउँदैन जसको कारण कमजोरी र थकान चाहिँ महसुस गर्छ।
0: यो विशेष गरेर रक्त अल्पता चाहिँ के मानिसहरूलाई किन हुन्छ त?
1: हजुर, रक्त अल्पता अथवा एनिमियाको कारणहरू चाहिँ के हो भन्दाखेरि चाहिँ सबैभन्दा सामान्य कारण चाहिँ आइरन अथवा फलाम हाम्रो बडीमा शरीरमा आइरनको कमीले गर्दा हुन्छ। त्यसबाहेक शरीरमा हाम्रो फोलिक एसिड र भिटामिन B12 अथवा B12 कमीको कारणले अत्याधिक हुन्छ, र अत्याधिक महिनावरी बारम्बार है महिलाहरूमा रक्तस्राव, जुगाको संक्रमण, मृगौला सम्बन्धी अथवा किडनी सम्बन्धी दीर्घकालीन रोग तथा कसै कसैमा चाहिँ वंशानुगत अथवा हेरिडिटेरी पनि हुन सक्छ। यो चाहिँ हो रक्त अल्पताको कारणहरू।
0: यो जुन चाहिँ रक्त अल्पता छ, यो रक्त अल्पताका प्रमुख लक्षणहरू चाहिँ के हुन सक्छ त सुलक्षणाज्यू?
1: रक्त अल्पताको प्रमुख लक्षणहरू चाहिँ छिट्टै थकाइ लाग्ने, कमजोरी महसुस हुने, बिरामीलाई टाउको दुख्ने, चक्कर लाग्ने, अनुहार, ओठ वा नङ फुस्रो देखिने है, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन छिटो छिटो बढ्ने, ध्यान केन्द्रित गर्न कठिन हुने कुनै पनि कुरामा आदि प्रमुख लक्षण हुन्। र गम्भीर अवस्थामा चाहिँ बिरामी बेहोस हुने अथवा मुटु सम्बन्धी समस्या पनि देखिन सक्छ।
0: अब यो रक्त अल्पता वा एनिमिया हो या होइन यसलाई चाहिँ कसरी चाहिँ खुट्याउन सकिन्छ त सुलोचनाज्यू?
1: सामान्य रक्त परीक्षण गरेर हेमोग्लोबिनको मात्रा जाँचिन्छ, र आवश्यक परे थप परीक्षण गरेर रक्त अल्पता अथवा एनिमियाको वास्तविक कारण पत्ता लगाउन सकिन्छ।
0: यो जुन चाहिँ रक्त अल्पता छ, रक्त अल्पताबाट चाहिँ बाँच्न के गर्नुपर्छ त?
1: रक्त अल्पताबाट बाँच्नका लागि दैनिक भोजनमा आइरनयुक्त खाद्य पदार्थ समावेश गर्नु जरुरी छ। हरियो सागसब्जी, चना, राजमा, मसुरो है, सोयाबिन, बदाम, तिल, गुड, कलेजो, मासु, माछा, अन्डा, बाजरा, रागी, जुन चाहिँ आइरन एकदमै बेसी हुन्छ नि त है, त्यो चाहिँ हाम्रो खाद्यहरूमा लिन पर्ने हुन्छ। यी सँगै कागती, सुन्तला, अमला, टमाटर जस्तो भिटामिन सी भएका फलफुलहरू सेवन गर्दा चाहिँ आइरनको अवशोषण बढ्छ, अथवा आइरनलाई यसले चाहिँ बाँधेर राख्ने काम गर्छ भिटामिन सीले। त्यसले गर्दाखेरि चाहिँ भिटामिन सी पनि खानु जरुरी छ। खाना खाए लगत्तै चिया र कफी पिउनु भन्ने चाहिँ उचित हुँदैन, किनकि यसले आइरनको अवशोषणलाई चाहिँ घटाइदिन्छ।
0: यो जुन चाहिँ एनिमिया नियन्त्रण छ, यो एनिमिया नियन्त्रणको लागि चाहिँ भारत सरकारले के कस्ता पहलहरू चाहिँ गरिरहेका छन् त?
1: भारत सरकारले एनिमिया

0: मुक्त भारत अभियान सञ्चालन गरिरहेको छ। यस अन्तर्गत बाल बालिका, किशोरी, गर्भवती तथा स्तनपान गरिरहेको महिलालाई आइरन फोलिक एसिडको ट्याब्लेट अथवा चक्की वितरण गरिन्छ। कृमि अथवा जुगानाशक औषधिहरूको सेवन गराइन्छ है। पोषण सम्बन्धी शिक्षा र नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ हेल्थ सेन्टर विद्यालयहरूमा। विद्यालय र आँगनबाडी केन्द्र मार्फत पनि विभिन्न कार्यक्रमको सञ्चालन भइरहेको हामीले देख्न सक्छौँ।
1: अन्तमा हाम्रा श्रोताहरूलाई यो रक्त अल्पता बारे केही भन्न चाहनुहुन्छ सुलोचनाज्यू?
0: कुपोषण र रक्त अल्पता दुवै रोकथाम गर्न सकिने स्वास्थ्य समस्या हुन्। सन्तुलित पोषणयुक्त भोजन, नियमित स्वास्थ्य परीक्षण, चिकित्सकको सल्लाह अनुसार आइरन फोलिक एसिड सेवन, जुगानाशक औषधिको नियमित प्रयोग, सुरक्षित खानेपानी, सरसफाई तथा स्वस्थ जीवनशैली अप्नाएमा यी समस्याहरू चाहिँ हामीले धेरै हदसम्म बाँच्न सक्छौँ है। स्वस्थ परिवार, स्वस्थ समाज र स्वस्थ राष्ट्र निर्माणको लागि पोषण प्रति सबैले सचेत हुनु चाहिँ म सबैलाई आग्रह गर्दछु।
1: कुपोषण अनि रक्त अल्पता, आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि कुराकानी गरिरहेका थियौँ परिचारिका सुलोचना थापा ठकुरीजीसित। र अहिलेलाई भने हामी केही क्षणको निम्ति यो गीत सुनेर मनोरञ्जन गर्नेछौँ।

आदरणीय श्रोता, आँखादान भनेको मृत्यु पश्चात आफ्नो आँखादान गर्ने मानवीय कार्य हो। यो जुन दान गरिएको आँखाको कर्णिया वा नेत्रपटल छ, दृष्टिविहीन व्यक्तिमा प्रत्यारोपण गरी उसको दृष्टि फर्काउन मदत गरिन्छ। यो आँखादानले अरूको जीवनमा उज्यालो ल्याउने भएकोले यसलाई महान दान पनि भनिन्छ। त आज हामी कार्यक्रमको यो अघिल्लो चरणमा आँखादानबारे केही कुराकानी गर्नेछौँ परिचारिका सुलोचना थापा ठकुरीजीसित।

0: सुलोचनाज्यू, यो आँखादानबारे हाम्रा श्रोताहरूलाई केही अवगत गराइदिनुहोस् न।
1: आँखादान मानवताको दृष्टिले अत्यन्तै महान र पुण्य कार्य हो है। मानिसको मृत्यु पश्चात पनि उसका आँखाका केही भाग, विशेष गरी कर्निया, अन्धोपनबाट पीडित व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ। यसरी एउटा व्यक्तिको आँखादानले दुईजनासम्म दृष्टिविहीन व्यक्तिलाई उज्यालो संसार देख्नमा मद्दत पनि गर्छ है। आँखा हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण इन्द्रिय हो नि त। अनि आँखाको माध्यमबाट हामीले संसारका सुन्दर दृश्यहरू देख्न, ज्ञान प्राप्त गर्न तथा दैनिक जीवनका कार्यहरू सहज रूपमा गर्न सक्षम हुन्छौँ नि। तर विभिन्न रोग, दुर्घटना र जन्मजात कारणले धेरै मानिसहरू दृष्टिविहीन बन्न पुग्छन्। यस्ता मानिसहरूको लागि आँखादान आशाको किरण बन्न सक्छ। आँखादान गर्न चाहिँ कुनै उमेर, जात, धर्म र लिङ्गको बाधा हुँदैन। स्वस्थ व्यक्तिले आफ्नो जीवनकालमै आँखादान गर्ने इच्छा व्यक्त गर्न सक्छ। व्यक्तिको मृत्यु भएपछि निश्चित समयभित्र नेत्र ब्याङ्क अथवा आई ब्याङ्कका विशेषज्ञहरूले आँखाको कर्निया संकलन गर्छन् है, र यस प्रक्रियाले मृतकको शरीरलाई कुनै प्रकारको विकृति पनि ल्याउँदैन। आँखादानले केवल दृष्टि मात्र प्रदान गर्दैन, यसले एक व्यक्तिको जीवनमा नयाँ आशा, आत्मविश्वास र अवसर पनि ल्याउँछ। अनि दृष्टि प्राप्त गरेका व्यक्तिहरूले शिक्षा, रोजगार तथा सामाजिक जीवनमा सक्रिय रूपमा सहभागी पनि हुन सक्छन्। त्यसैले आँखादानलाई मृत्युपछि पनि जीवन दिने महान दान भनिन्छ। हाम्रो समाजमा अझै पनि आँखादान सम्बन्धी पर्याप्त जनचेतना छैन है। कतिपय मानिसहरू अन्धविश्वास वा जानकारीको अभावको कारण आँखादान गर्न हिचकिचाउँछन्। यसैले विद्यालय, सामाजिक संस्था, स्वास्थ्य कर्मी तथा सञ्चार माध्यमहरूले यसबारे जनचेतना फैलाउन चाहिँ एकदमै आवश्यक छ। अन्त्यमा आँखादान मानव सेवाको उत्कृष्ट उदाहरण हो है। त्यसैले मृत्यु पश्चात पनि मानवताको सेवा गर्न अवसर प्रदान गर्नुपर्छ। त्यसैले हामी सबैले आँखादानका महत्व बुझेर यस पुण्य कार्यमा सहभागी हुने प्रेरित गर्नुपर्छ। सबैलाई हामीले एउटा जानकारी के दिनुपर्छ भने चाहिँ, आँखादान गरौँ, अन्धकारमा जीवन बिताइरहेकाहरूलाई चाहिँ उज्यालो संसार देखाउन मद्दत गरौँ।
0: ज्यू सुलोचनाज्यू, तपाईँ एकजना सरकारी परिचारिका हुनुहुन्छ, दार्जिलिङ, खरसाङ लगायत अहिले तपाईँ सिलगढी नर्थ बेङ्गल मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ है। यी सरकारी अस्पतालहरू, दार्जिलिङको जिल्ला अस्पताल, खरसाङको महकुमा अस्पताल अनि जुन सिलगढीमा अवस्थित छ नर्थ बेङ्गल मेडिकल कलेज, यी अस्पतालहरूमा कुन अस्पतालमा चाहिँ हामी आँखादान चाहिँ गर्न सक्छौँ?
1: विशेष गरी नर्थ बेङ्गल मेडिकल कलेजमा चाहिँ आई ब्याङ्क छ
0: ज्यू
1: है, आँखाको ब्याङ्क छ। र दार्जिलिङको जिल्ला अस्पताल र हाम्रो अस्पताल छ, त्यहाँ चाहिँ मानिसहरूले त्यहाँ यो जिल्ला अस्पताल र महकुमा अस्पतालमा चाहिँ आएर आफ्नो जसलाई चाहिँ आँखा दिने इच्छा हुन्छ, स्वेच्छा जसले आँखाको दान गर्ने अब निर्णय लिन्छ, उनीहरूले चाहिँ हस्पिटलमा आएर चाहिँ एउटा फर्म पाउँछ है, त्यो डोनेसन गर्ने फर्म पाउँछ। आफ्नो जन्म अहिले जीवित हुँदा नै उसले चाहिँ फर्म भरेर चाहिँ आँखा दान गरिराख्ने चाहिँ एउटा प्रक्रिया छ। र जस जसलाई चाहिँ स्वेच्छा आँखाको दान गर्ने इच्छा छ, उनीहरूले चाहिँ जिल्ला अस्पताल र महकुमा अस्पतालमा आएर त्यो फर्म भरेर चाहिँ दान गर्न सकिन्छ। र त्यसपछि चाहिँ अनि जो चाहिँ अब सिलगढीमा बस्नेहरू

0: हुनुहुन्छ है, उहाँहरूले चाहिँ नर्थ बेङ्गल मेडिकल कलेज अथवा सिलिगुडीमा, सिलिगुडी पनि एउटा जिल्ला अस्पताल नै हो, त्यहाँ पनि फर्म भरेर आफ्नो दान गर्न सकिन्छ र नर्थ बेङ्गल मेडिकल कलेजमा पनि फर्म भरेर स्वेच्छा दान गर्न सकिन्छ र मरण पछाडि चाहिँ आफ्नो त्यो अब जो हाम्रो शाखा सन्तानहरू छ, हाम्रो छर छिमेकी छ, उनीहरूले चाहिँ अस्पताललाई सूचित गराएर चाहिँ मरण भएको सूचित गराएपछि चाहिँ अस्पतालका मानिसहरू आएर चाहिँ माने जो विशेषज्ञहरू छ उनीहरूले आएर चाहिँ मृतकको कर्निया चाहिँ लगेर जान्छ र त्यसलाई चाहिँ आँखाको ब्याङ्कमा राखिन्छ र यसको यो जुन आई ब्याङ्क अथवा आँखाको ब्याङ्क छ त्यो चाहिँ नर्थ बेङ्गल मेडिकल कलेजमा छन्।
1: जो धेरै राम्रो जानकारी प्रदान गर्नुभयो यहाँ परिचारिका सुलोचना थापा ठकुरीज्यूले। र आदरणीय श्रोता, अहिले कार्यक्रमको अन्तिम चरणमा हामीले आँखा दानबारे परिचारिका सुलोचना थापा ठकुरीज्यूसित कुराकानी गर्यौँ र सुलोचनाज्यू यसरी स्टुडियोमा आइदिनुभयो र हाम्रा श्रोताहरूलाई प्रथममा कुपोषण अनि रक्तअल्पता त्यसरी नै आँखा दानबारे धेरै राम्रोसँगले जानकारी प्रदान गरिदिनु भयो, यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आज हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिसकेको छ। अर्को साता यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि उपस्थित हुने नै छौ। आजलाई प्रस्तुता लेखनाथ राई लगायत म सञ्चालिका पनि हजुरहरूबाट बिदा चाहन्छु। नमस्ते।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङ साथै एफएम 103.5 मेगाहर्जको तरङ्गमा तरङ्गित हुने कार्यक्रम शिक्षा ज्योतिको अपेक्षा साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी

भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रताको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन जनाउँदै सदाझै कार्यक्रम शिक्षा ज्योतिको अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। हामी पृथ्वीमा बस्छौँ अनि पृथ्वीभित्र विभिन्न प्रकारको भौगोलिक घटनाहरू दिन प्रतिदिन घटिरहन्छ र ती भौगोलिक घटनाहरू मध्ये भूकम्प पनि एक हो। र आज भौगोलिक ज्ञान अन्तर्गत हामी हजुरलाई भूकम्प साथै यसको प्रभावहरू बारे हजुरलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ। तर यो जानकारी तर्फ जानभन्दा पहिले हामी सम आवाजमा रहेको यो देशवन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई सुनाउन लागिरहेका छौँ।

0: यो देशबन्धना सुने पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौ र हामीले हजुरहरूलाई बताइसकेका छौ कि आजको हाम्रो विषयवस्तु रहेको छ भौगोलिक ज्ञान अन्तर्गत भूकम्प अनि यसका प्रभावहरू अर्थात् अर्थक्वेक्स एन्ड इट्स इफेक्ट्स। र आज यस विषयवस्तु बारे हजुरहरूलाई जानकारी प्रदान गर्नको निमित्त हामी माझ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ स्नेहा प्रधानज्यू। र आज हामी स्नेहा प्रधानबाट भूकम्प अनि यसका प्रभावहरू बारे हजुरहरूलाई सविस्तार साथ जानकारी प्रदान गर्न लागिरहेका छौँ।
1: नानी हो, आजको कार्यक्रममा हामीले मानव जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित एउटा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय लिएर आएका छौँ, त्यो हो भूकम्प र यसका कारणहरू। भूकम्प एउटा यस्तो प्राकृतिक घटना हो जसले केही सेकेन्डमा नै ठूलो जनधनको क्षति गराउन सक्छ। विज्ञान र प्रविधिका युगमा पनि भूकम्पलाई रोक्न सम्भव भएको छैन, तर यसको बारेमा सही जानकारी, वैज्ञानिक बुझाइ र पूर्व यारीको माध्यमबाट यसको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। त्यसैले आजको कार्यक्रममा हामी भूकम्प भनेको के हो, किन आउँछ त भारतमा, र भारत विशेष गरी हिमालय क्षेत्र, पश्चिम बङ्गाल, दार्जिलिङ र खरसाङ जस्ता स्थानहरू किन भूकम्पीय दृष्टिले संवेदनशील छन्, र हामीले भूकम्पबाट सुरक्षित रहन के कस्ता उपाय आउनुपर्छ भन्ने विषयमा विशिष्ट रूपमा जानकारी लिनेछौँ। सबैभन्दा पहिले भूकम्प भनेको के हो भन्ने बुझौँ है त। पृथ्वीको बाहिरी कडा भागलाई भूपरपट्टि भनिन्छ। यो भूपरपट्टि एउटा ठूलो अखण्ड भाग नभई विभिन्न ठूला र साना टुक्राहरूमा विभाजित छ, जसलाई वैज्ञानिक भाषामा टेक्टोनिक प्लेट पनि भनिन्छ। यी प्लेटहरू पृथ्वीको भित्री भागमा रहेको तातो पदार्थको प्रभावका कारण अत्यन्तै विस्तारी चलिरहन्छ। कहिलेकाहीँ यी प्लेटहरू एक अर्कासँग ठोक्किन्छन्, एक अर्काबाट टाढा सर्छन् वा एक अर्कालाई चिप्लिँदै पार गर्दछन्। यस क्रममा चट्टानहरूमा धेरै समयसम्म अत्याधिक दबाव जम्मा हुन्छ। जब त्यो दबाव चट्टानले धन्न सक्दैन तब अचानक ऊर्जा मुक्त हुन्छ। यी ऊर्जा तरङ्गको रूपमा पृथ्वीभर फैलिन्छ र जमिन हल्लिन थाल्छ। यसलाई हामी भूकम्प भन्छौँ। भूकम्प प्राकृतिकको प्रक्रिया भए पनि यसको असर निकै गम्भीर हुन सक्छ। साना भूकम्पहरू हामीले थाहा नपाउने पनि सक्छौँ, तर ठूलो तीव्रका भूकम्पले भवन

रु भत्काउन, सडकहरू चडकाउन, फूल भत्काउन, पहिरो निम्ताउन, आगलागी गराउन र हजारौं मानिसहरूको ज्यान लिन पनि सक्छ। त्यसैले भूकम्पलाई केवल प्राकृतिक घटना मात्र नभई प्राकृतिक विपदको रूपमा पनि लिइन्छ। अब प्रश्न उठ्न सक्छ, भारतमा किन बारम्बार भूकम्प आउँदछ? यसको उत्तर भागको भौगोलिक अवस्थासँग जोडिएको छ। भारत अवस्थित रहेको भारतीय प्लेटहरू उत्तरतर्फ निरन्तर सर्दै गएको छ र माथि रहेको युरेसियन प्लेटसँग ठोकिरहेको छ। करोडौँ वर्षदेखि चलिरहेको यी प्रक्रियाका कारण हिमालय पर्वतमाला बनेको हो। तर प्लेटहरूको गति अझै रोकिएको छैन। आज पनि भारतीय प्लेट प्रत्येक वर्ष केही सेन्टिमिटर उत्तरतर्फ सर्दै गर्छ। यही कारण हिमालय क्षेत्र निरन्तर दबाउमा रहेको छ। जब यो दबाउ धेरै बढ्छ तब अचानक ऊर्जा निस्किन्छ र भूकम्प आउँछ। त्यसैले जम्मू कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम, अरुणाचल प्रदेश, आसाम, पश्चिम बङ्गालको दार्जिलिङ र खरसाङ क्षेत्रमा भूकम्पीय दृष्टिले निकै संवेदनशील मानिन्छ। भारत सरकारले देशलाई भूकम्पीय जोखिमका आधारमा विभिन्न भूकम्पीय क्षेत्र अर्थात् सेस्मिक जोनमा विभाजन गरेको छ। जोन दुई अपेक्षाकृत क्रम जोखिमयुक्त क्षेत्र हो भने जोन पाँच सबैभन्दा उच्च जोखिम भएको क्षेत्र मानिन्छ। हिमालयको अधिकांश भाग जोन चार र जोन पाँचमा पर्दछ। पश्चिम बङ्गालको उत्तरी भाग विशेष गरी दार्जिलिङ र खरसाङ र सिक्किम उच्च भूकम्पीय जोखिम भएका क्षेत्रमध्ये पर्दछन्। यसको अर्थ यही भूकम्प आउने सम्भावना अन्य धेरै क्षेत्रको तुलनामा बढी हुन्छ। यसको अर्थ हरेक दिन ठूलो भूकम्प आउँछ भन्ने होइन, तर यहाँका भवन निर्माण, सडक, विद्यालय, अस्पताल र अन्य पूर्वधाराहरू भूकम्प प्रतिरोधी मापदण्ड अनुसार निर्माण हुन अत्यन्तै आवश्यक हुन्छ। हामीले प्रायः समाचारमा विभिन्न तीव्रका भूकम्पहरूको चर्चा सुन्न गइरहेको छौँ। भूकम्पको शक्ति मापन गर्न सामान्यत रेक्टर स्केलका वा आधुनिक समयमा मोमेन्ट म्याग्निट्युड स्केल प्रयोग गरिन्छ। मापनको अङ्क बढ्दै जाँदा भूकम्पबाट निस्किने ऊर्जा धेरै गुणले बढ्दछन्। उदाहरणको लागि 6 म्याग्निट्युडको भूकम्प 5 म्याग्निट्युडको केवल एक अङ्क ठुलो मात्र होइन, त्यसले मुक्त गर्ने ऊर्जा धेरै गुण बढी हुन्छ। त्यसैले सानो देखिने अङ्कको अन्तरले पनि क्षतिमा ठूलो प्रभाव पर्न सक्छ। भूकम्पका कारण केवल प्लेटहरूको ठोक्किनु मात्र होइन, केही भूकम्प ज्वालामुखी गतिविधिका कारण पनि आउँदछन्। केही जमिन मुनिको भंश क्षेत्रमा हुने चट्टानहरूको चिप्लिने प्रक्रियाबाट पनि उत्पन्न हुन सक्छ। कतिपय त अवस्थामा ठूलो बाधामा अत्याधिक पानी जम्मा हुँदा र खानी क्षेत्रमा गहिरो उत्खन्न हुँदा साना कम्पनहरू देखिन पनि सक्छन्। तर भारतमा आउने अधिकांश विनाशकारी भूकम्पको मुख्य कारण भारतीय प्लेट र युरेसियन प्लेट बीच निरन्तर टक्कर नै हो। दार्जिलिङ, खरसाङ र सिक्किम जस्ता पहाडी क्षेत्रहरू भूकम्पसँग अर्को जोखिम पनि हुन्छ, त्यो हो पहिरो। भूकम्पका कारण जमिन कमजोर भएपछि पहाडका दीक्षा खस्न सक्छ, सडक अवरुद्ध हुन सक्छन् र बस्तीहरू जोखिममा पर्न सक्छ। त्यसैले पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले भूकम्पका साथै पहिरोको पनि जोखिमबारे पनि सचेत रहनुपर्ने एकदमै आवश्यक छ। विद्यालय, कार्यालय, सार्वजनिक भवन र घर परिवार सबैले विपद व्यवस्थापनको योजना तयार राख्नुपर्छ। सुरक्षित खुल्ला स्थान कहाँ छ? आपतकालीन अवस्थामा कसरी बाहिर निस्किने? परिवारका सदस्यहरू कहाँ भेट्ने? प्राथमिक उपचारका सामग्री कहाँ राख्ने भन्ने जानकारी प्रत्येक परिवारलाई हुने एकदमै आवश्यक छ।
भूकम्पलाई रोक्न त सकिँदैन।

0: तर यसको प्रभावलाई कम गर्न हामी सक्छौँ। वैज्ञानिक अनुसन्धानको सुरक्षित भवन निर्माण, जनचेतना, नियमित अभ्यास, विद्यालय स्तरको विपद, शिक्षा र स्थानीय समुदायको सहभागिताले धेरै जनधनको क्षति रोक्न एकदमै मद्दत गर्छ। त्यसैले भूकम्पबारे जानकारी हुनु केवल विद्यार्थी वा शिक्षकका लागि मात्र होइन, हरेक नागरिकका लागि एकदमै आवश्यक छ। सचेत नागरिक नै सुरक्षित समाजको आधार हुन्छ। जब हामी प्राकृतिक यस्ता घटनाहरूलाई वैज्ञानिक दृष्टिकोणले बुझ्छौँ, तब डर कम हुन्छ, आत्मविश्वास बढ्छ र विपदको समयमा सही निर्णय लिन पनि सक्छ। यही ज्ञान र तयारीले भविष्यमा धेरै जीवन बचाउन पनि सक्छ।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा भौगोलिक ज्ञान अन्तर्गत भूकम्प अनि यसका प्रभावहरूबारे जानकारी प्रदान गरिरहेका छौँ। अनि आजको जानकारी लिएर हामी समक्ष स्टुडियोमा उपस्थित हुनुहुन्छ स्नेह प्रधानज्यू र हाम्रो यस विषयवस्तुलाई केही क्षणको निमित्त विराम लगाउँदै अब पनि हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

यो साङ्गीतिक विश्राम पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई पुनः कार्यक्रममा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ। अब हामी आजको कार्यक्रमको मुख्य विषय भूकम्पका कारणहरूबारे विस्तृत रूपमा जानकारी लियौँ है त। धेरै मानिसहरू भूकम्पलाई केवल प्राकृतिक प्रकोपको रूपमा मात्र बुझिन्छ, तर वास्तवमा भूकम्प किन आउँछ भन्ने वैज्ञानिक कारणहरू बुझ्नु एकदमै अत्यन्तै आवश्यक छ। पृथ्वी बाहिरबाट हेर्दा स्थिर देखे पनि यसको भित्री संरचना निरन्तर गतिशील छ। पृथ्वीको सबैभन्दा बाहिरी भागलाई भूपर्पटि भनिन्छ, जुन एउटा ठोस तह हो। तर यो तह एउटा ठुलो भाग नभई धेरै ठुला र साना टुक्राहरूमा विभाजित छ। यी टुक्राहरूलाई टेक्टोनिक प्लेट भनिन्छ। यी प्लेटहरू पृथ्वीको भित्री भागमा रहेको अत्याधिक ताप र दबाउको कारण उत्पन्न हुने समूहन धाराको प्रभावले वर्षमा केही सेन्टिमिटरका दरले निरन्तर चलिरहेको हुन्छ। यही प्लेटहरूको गति नै भूकम्पको सबैभन्दा प्रमुख कारण हो। भारत अवस्थित रहेको भारतीय प्लेट उत्तरतर्फ निरन्तर सर्दै गएको छ र युरेसियन प्लेटसँग ठोक्किरहेको पनि छ। करोडौँ वर्षदेखि चलिरहेको यी प्रक्रियाका कारण हिमालय पर्वतमालाको निर्माण भएको हो। तर आज पनि यी प्लेटहरूको गति रोकिएको छैन। भारतीय प्लेट प्रत्येक वर्ष करिब 5 सेन्टिमिटर उत्तरतर्फ सर्छ। जब यी दुई विशाल प्लेटहरू एकअर्कासँग ठोकिन्छ, तब चट्टानहरूमा अत्याधिक दबाव जम्मा हुन्छ। चट्टानहरूले केही समयसम्म त्यो दबाव सहन्छन्, तर जब दबाव अत्याधिक बढ्दछ तब चट्टानहरू अचानक चर्किन वा चिप्लिन्छन्। यसरी सञ्चित ऊर्जा अचानक तरङ्गको रूपमा मुक्त हुन्छ र पृथ्वीको सतह हल्लिन थाल्छ। यही प्रक्रियालाई भूकम्प भनिन्छ। यही कारणले भारतको हिमालय क्षेत्र, जम्मू कश्मीर, उत्तराखण्ड, हिमाचल प्रदेश, सिक्किम, अरुणाचल प्रदेश तथा पश्चिम बङ्गालको दार्जिलिङ र खरसाङ क्षेत्रमा भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ। भूकम्पको अर्को महत्त्वपूर्ण कारण अंशरेखा फल्ट हो। पृथ्वीको भूपर्पटिमा धेरै स्थानमा ठुला चिरा र कमजोर भागहरू हुन्छन्, जसलाई भ्रंश भनिन्छ। जब यी भ्रंशहरूको दुवैतर्फ रहेका चट्टानहरू लामो समयसम्म दबाउमा रहन्छ र अचानक एकअर्कामाथि चिप्लिन्छ, तब ठुलो ऊर्जा मुक्त भएर भूकम्प आउँछ। विश्वका धेरै विनाशकारी भूकम्प यस्तो भ्रंश क्षेत्रमा उत्पन्न भएको छन्। केही भूकम्प ज्वालामुखी गतिविधिको कारण पनि आउँछन्। जब पृथ्वीको भित्री भागबाट तातो म्याग्मा माथि उठ्छ र ज्वालामुखी विस्फोट हुन खोज्छन्, तब वरिपरिका चट्टानहरूमा कम्पन उत्पन्न हुन्छ। यस्ता भूकम्पलाई ज्वालामुखी भूकम्प भनिन्छ। भारतमा सक्रिय ज्वालामुखी धेरै कम भएका यहाँका अधिकांश भूकम्प प्लेटहरूको टक्करका कारण नै हुन गर्छ। यसका अतिरिक्त केही मानव गतिविधिले पनि सानो भूकम्प निम्त्याउन सक्छन्। उदाहरणको लागि ठुलो बाँधमा अत्याधिक पनि जमिनमा अतिरिक्त दबाव पर्न सक्छ, जसलाई रिजर्भियर इन्ड्युस्ड सिस्मिसिटी पनि भनिन्छ। त्यस्तै गहिरो खानी उत्खन्न भूमि गति विस्फोट तेल तथा ग्यासको अत्याधिक उत्खन्न वा भूमिगत क्षेत्रमा ठुलो मात्रामा पानीको निकासित जस्ता गतिविधि पनि साना कम्पनहरू उत्पन्न हुन सक्छ। यद्यपि यस्ता भूकम्पहरू प्राय कम तीव्रका हुन्छन् र प्राकृतिक टेक्टोनिक भूकम्प जतिका विनाशकारी हुँदैन। नानीहरू, धेरै मानिसहरू भूकम्प आउनुको कारण ग्रह नक्षत्रको प्रभाव, देउताको रिस, ग्रहणको मौसमको परिवर्तन

वा कुनै अलौकिक शक्ति हो भन्ने विश्वास गर्छन्। तर वैज्ञानिकले यस्ता धारणालाई स्वीकार गर्दैन। हालसम्म भएको हजारौं वैज्ञानिक अनुसन्धानको स्पष्ट रूपमा देखाएको छन् कि भूकम्पले मुख्य कारण पृथ्वीभित्र हुने भूगर्भीय प्रक्रिया अर्थात् टेक्टोनिक प्लेटहरूको गति र चट्टानमा संचित ऊर्जा हो। त्यसैले भूकम्पलाई अन्धविश्वाससँग होइन वैज्ञानिक दृष्टिकोणबाट बुझ्न पनि एकदमै आवश्यक छ। भारत विश्वका सबैभन्दा भूकम्पीय जोखिम भएका देशहरूमध्ये एक हो। यसका मुख्य कारण भारतीय प्लेट निरन्तर उत्तरतर्फ सर्दै युरेसियन प्लेटसँग ठोक्किनु गएको छ। यही कारण हिमालय क्षेत्र अझै पनि निर्माणको प्रक्रियामा रहेको मानिन्छ। वैज्ञानिकहरूका अनुसार यस क्षेत्रमा भविष्यमा पनि ठूलो भूकम्प आउने एकदमै सम्भावना छ। त्यसैले सुरक्षित भवन निर्माण, जनचेतना, विपद तयारी, विद्यालय स्तरमा नियमित अभ्यास तथा सरकारी सुरक्षा मापदण्डको पालन गर्न अत्यन्तै आवश्यक छ। भूकम्पलाई रोक्न सकिँदैन, तर यसको कारण बुझेर वैज्ञानिक ज्ञान अपनाएर र समयमै तयारी गरेर यसको क्षति धेरै हदसम्म कम गर्न पनि सक्छ। यही सन्देशका साथ आजको कार्यक्रममा हामी सबैलाई भूकम्पको कारणबारे सचेत र जिम्मेवार नागरिक बन्ने आग्रह गर्दछौँ। धन्यवाद। आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषय, अति नै जान्नै पर्ने विषय अनि हाम्रो पृथ्वीमा किन हलचल हुन्छ, भूकम्प किन आउँछ, कसरी यसको सृजना हुन्छ, भूकम्पले कस्ता प्रभावहरू पार्छन् मानव जीवनमाथि भनेर हामीले सविस्तार साथ स्नेह प्रधानबाट जान्ने मौका पायौँ र हामी बसोबासो गर्ने क्षेत्र दार्जिलिङ अनि खरसाङमा पनि यसको कस्तो प्रभाव पर्न जान्छ किनभने हामी हिमालय क्षेत्रभित्र पर्दछौँ भनेर आज हामीले कार्यक्रम शिक्षा ज्योति स्नेह प्रधानबाट वृत्तान्त रूपमा जान्ने मौका पायौँ। हवस् त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पुरा भइसकेको छ र अर्को कार्यक्रममा हाम्रो भेट हुने नै छ, अर्को अध्यायको साथमा, अर्को विषयको साथमा। त्यतिन्जेलसम्मको निमित्त म कार्यक्रम सञ्चालिका लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई आजलाई भने कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट ओझेल हुन चाहन्छौँ। नमस्कार।

अहिले सुन्दै हुनुहुन्थ्यो देवदास फिल्मबाट कविता कृष्णमूर्ति अनि साथीहरूको स्वरलाई। अब सुनिरहेछौँ कार्यक्रमको अघिल्लो गीत हम तुम फिल्मबाट बाबुल सुप्रियो अनि अल्का ग्याग्नीको स्वरलाई।

0: This is Evening Melodies on 103.5 Akashwani Karshong FM, and now it's time for the news headlines in Nepali.
1: यो आकाशवाणी हो, साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। लोकसभाले सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या अधिनियम 1956 संशोधन गरेर न्यायाधीशहरूको संख्या 33 बढाएर 37 गर्नु हो। उज्बेकिस्तान गणराज्यका विदेश मन्त्री सैदोव बख्तियर ओडिलोभिचले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नुभयो। श्री ओडिलोभिच र उहाँको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राष्ट्रपतिले भारत र उज्बेकिस्तान बीचको गहिरो ऐतिहासिक सांस्कृतिक र सभ्यतागत सम्बन्ध रहेको बताउनुभयो। भारतीय सेनाका नौकायन पोत त्रिवेणीको चालक दलले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरेको छ। ब्रिक्स भ्रष्टाचार विरोधी कार्य समूह र सम्पत्ति पुनःप्राप्तिमा ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक भोलिदेखि हैदराबादमा शुरू हुँदैछ। राज्यसभाले सूक्ष्म लघु र मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सूक्ष्म लघु अनि मध्यम उद्यम विकास अधिनियम 2006 थप संशोधन गर्नु हो। सड़क परिवहन एवं राजमार्ग मन्त्रालयले सेन्ट्रल मोटर भेहिकल अधिनियम 1989 संशोधनको मस्यौदा जारी गरेको छ। यस आपतकालीन चिकित्सा सेवाको निम्ति 2-चक्के रोड एम्बुलेन्स शुरू गर्ने प्रस्ताव गरेको छ। गुजरातको मञ्जलपुर

विधानसभा चुनाव उपचुनावमा भारतीय जनता पार्टीको उम्मेद्वार सत्येन्द्र भाई पटेलले जित हासिल गरेको छ। कार्मिक लोक शिकायत एवं पेन्सन राज्य मन्त्री जितेन्द्र सिंहले संस्थागत सुधारहरू तकनिक आधारित शासन र लगातार निगरानीले देशको सतर्कता व्यवस्था बलियो बनाएको बताउनु भएको छ। सर्वोच्च न्यायालयले दिल्ली र अन्य राज्य सरकारहरूले विद्यार्थीद्वारा गरिएको निट पेपर लिक विरोध प्रदर्शनको क्रममा पुलिस कार्यवाहीसँग सम्बन्धित मुद्दाहरूमा दर्ता गरिएका एफआईआरहरू फिर्ता लिने वा बन्द गर्ने प्रक्रिया अप्नाउन सक्ने बताएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: ए धनमाया दिदी आउनुहोस् आउनुहोस् चुल्टे भाइ, यहाँ धनमाया दिदी पनि आइसक्नु भयो है।
1: धनमाया दिदी
2: हजुर हजुर आइपुगे। बिरे भाइ नमस्ते छ तपाईँहरू दुवैजनालाई।
0: नमस्कार सधैँ झैँ।
2: हजुर
0: आज पनि तिनैजना ठिक समयमा भेला भएछौ चुल्टे भाइ।
1: हजुर हो नि हो नि,
2: अब
1: हामी दुईजना थियौँ अनि को आउँछ भनेर सोच्दै थियौँ, ठिक धनमाया दिदी आइपुगिहाल्नुभयो।
2: हजुर हो नि, कहिले सभामा पुगौँ र मनमा लागेको कुराहरू यसो सोध्नु पर्यो भन्ने हुन्छ नि त।
0: हो नि हो नि,
1: धनमाया दिदी त एकदम हतारमा सोधौँ भनिहाल्नु हुँदैछ है।
0: हजुर हजुर, अब यहाँले केही कुरो सोध्नु भन्दा पहिले चाहिँ गीत सुनेर आनन्द लिऊ न।
1: हुन्छ हुन्छ हुन्छ, अलिकति आराम पनि हुन्छ, धनमाया दिदीलाई पनि आराम हुन्छ, हामीलाई पनि आराम हुन्छ है। सुनौ न त सुनौ।
2: हुन्छ

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ
1: हजुर,
0: यहाँ धनमाया दिदीलाई विश्राम पनि भयो होला?
2: हजुर विश्राम भयो नि बिरे भाइ, गीत सुन्नेपछि त त्यसै पनि आनन्द भइहाल्छ, गलेको पनि थकान मेटिहाल्छ, र अब यसो काम कुरोपट्टि त लाग्नु पर्यो, सभा गर्नु निकै लामो छ बिरे भाइ, चुल्टे भाइ।
3: हजुर अनि आज चाहिँ धनमाया दिदी
2: हजुर
3: के सोचेर आउनु भएको छ, केही न केही त सोचेर आउनु भएको होला, अघि नै म प्रश्न गर्छु भन्नुहुँदै थियो।
2: हजुर हजुर, सबैले नै खेतीपाती गर्छौँ, सब्जी लगाउँछौँ, फसलहरू पनि विभिन्न किसिमको लाउँछौँ है, र ठुलो अलैँची सम्बन्धी पो यसो तपाईँहरूलाई सोध्नु पर्यो भन्दैछु नि। अब यो पनि हाम्रो नगद फसल हो, यसले पनि हामीलाई आय आर्जनको लागि धेरै सहायता गर्छ है बिरे भाइ,
0: छोटे भाइ, यो त नगदी फसल नै हो नि।
2: हजुर हजुर, ठुलो अलैँचीमा चाहिँ के कस्तो रोगहरू लाग्छ, कसरी नियन्त्रण गर्नुको लागि त जान्नु पर्यो नि त।
0: हो नि साह्रै राम्रो तपाईँले विचार गर्नुभएछ, किनभने हाम्रो पहाडी इलाकामा अहिलेको समयमा हेर्नु हो भने धेरैले अलैँची खेती छोडिसके, अनि यो चाहिँ रोग र किराको कारणले गर्दा हो नि त। अब रोग र किरा लाग्यो भन्दैमा फेरि अलैँची खेती छोड्नु पनि भएन,
2: भएन नि,
0: अघि नै भन्यो कि यो अब नगदे बाली हो भनेर। अब यो अलैँचीमा मुख्य देखिने रोगहरूमा चाहिँ छिर्के रोग छ हौ धनमाया दिदी।
2: हजुर हजुर, यो अलैँचीलाई यो छिर्के रोगले चाहिँ धेरै आक्रमण गर्छ बिरे भाइ।
0: हो नि, अब यो चाहिँ कसरी लाग्छ भन्दा यसको कारण चाहिँ भाइरसद्वारा हुने रोग हो यो।
2: भाइरसले त सखापै पार्छ नि।
0: हो नि, अनि यो चाहिँ कुनै पनि रोग लागेको बिरुवा छ भने है त्यो हामीले रोप्यौँ भने त्योबाट फेरि अरू बोटलाई पनि सर्ने डर हुन्छ। अनि तपाईँलाई थाहा भएकै कुरो हो कि अलैँचीमा विभिन्न प्रकारको किराहरू पनि लाग्छ भन्ने कुरो है। लाई किरा भन्ने त देख्नु भएको नि है।
2: हजुर, सबै साग सब्जीमा लाग्छ नि होइन बिरे भाइ, यो लाई किरा भन्ने।
0: हो नि, यो लाई किरा जुन हुन्छ है, यो किराले चाहिँ जुन छिर्के रोग छ एउटा बोटदेखि अर्को बोटमा सार्ने काम पनि गरिराखेको हुन्छ।
2: भनेपछि किराले पनि त्यस्तै सताउने रहेछ, रोगले पनि त्यसरी नै सताउने रहेछ। यो रोगको चाहिँ लक्षण कस्तो देखाउँछ होला बिरे भाइ, पहिला बताइदिनुहोस् न।
0: हुन्छ नि, अब यो छिर्के रोगको रोगको लक्षणमा चाहिँ पातमा पहेँलो वा हल्का हरियो धर्साहरू क्या देखिन्छ, पात सानो र कमजोर हुन्छ, बिरुवा राम्रोसँग बढ्दैन, फल निकै कम लाग्छ है जन्माया दिदी। यो चाहिँ छिर्के रोगको लक्षणहरू हो।
2: हजुर हजुर, अनि हामीले यस्तो किसिमको रोग लाग्यो भने यसलाई नियन्त्रण गर्ने कुनै उपाय चाहिँ छ कि छैन होला, बताइदिनुहोस् न।
0: अब यो छिर्के रोगको रोकथामको लागि चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ रोग लागेको बिरुवा छ भने चाहिँ उखेलेर जलाउने, अरू बोटमा नसरोस् भनेर चाहिँ यसो गरिन्छ। अनि अर्को कुरो, हामीले अलैँची रोप्दाखेरि चाहिँ स्वस्थ बिरुवा मात्र रोप्ने।

0: अर्को चाहिँ छ फुर्के।
1: ओ,
0: अब यो फुर्के पनि भाइरस नै हो यसको कारण। फुर्के रोग चाहिँ किन लाग्छ? भाइरसद्वारा नै लाग्छ।
1: हजुर हजुर।
0: अनि यो फुर्के रोग चाहिँ लाग्यो भनेर कसरी चाल पाउने भन्दाखेरि
1: लक्षण
0: त हेर्नु पर्यो, बुझ्नु पर्यो होइन। यो हुँदा चाहिँ धेरै एकदमै सानो सानो टुसाहरू पलाउँछ।
1: हजुर हजुर।
0: है, अनि बिरुवा चाहिँ तपाईँको झाडी जस्तो देखिन थाल्छ। अनि एकदमै फल लाग्दैन, या त फल लाग्यो भने पनि कस्तो हुन्छ, धेरै कम्ती कम्ती हुन्छ। हो, त्यो हिसाबले चाहिँ तपाईँले ए यो चाहिँ फुर्के रोग लागेछ भनेर बुझ्दा भयो।
1: हजुर।
0: अब यो फुर्के रोग लागिसकेपछि रोकथाम त गर्नु पर्यो,
1: निकाल्नु
0: पर्यो। विशेष गरी चाहिँ फुर्के रोग लागेको जुन चाहिँ संक्रमित बिरुवाहरू छ त्यो बिरुवाहरूलाई चाहिँ हटाउने। अनि हामीले जहिले पनि प्रयोग गर्दा एकदमै स्वस्थ बिरुवाहरू प्रयोग गर्ने। अनि अघि हाम्रो विदे दाजुले भने जस्तै जुन चाहिँ लाई किरा छ त्यसको चाहिँ नियन्त्रण एकदमै जरुरी छ। अब तपाईँले लाई किराको रोकथाम गर्नुभयो भने छिर्के रोग अनि फुर्के रोग दुइटै चाहिँ अब अरू बिरुवामा सर्दैन। अनि लाई किरा नियन्त्रण चाहिँ एकदमै जरुरी पनि छ, यो चाहिँ बुझ्नु पर्यो।
1: हजुर हो नि। र यो छिर्के रोग र फुर्के रोगको विषयमा त बताउनु भयो, त्यो बाहेक पनि अलैँचीमा लाग्ने अर्को कुनै रोग छ विदे भाइ?
2: छ नि धनमाया दिदी,
1: ओहो बताइदिनुहोस्।
2: मुख्य रोग चाहिँ हो गाना कुने रोग, अङ्ग्रेजीमा चाहिँ यसलाई राइजम रट भनेर चाहिँ भन्छन् विशेषज्ञहरूले।
1: कस्तो किसिमको रोग हो
2: यो विषयमा पनि बताउँछु नि तपाईँलाई।
1: हुन्छ।
2: यो रोग चाहिँ ढुँडी जातीय रोग हो, ढुँडीको ले गर्दा सर्ने रोग हो। यो चाहिँ किन लाग्छ भन्दाखेरि पानी जम्ने धेरै चिसान भएको ठाउँ हुन्छ नि, अनि पानी बग्ने राम्रो व्यवस्था छैन भने चाहिँ यो गाना कुने रोग लाग्ने सम्भावना हुन्छ।
1: हजुर हजुर।
2: अनि गाना कुने रोग लागेमा चाहिँ यसको लक्षण कस्तो हुन्छ भन्दाखेरि जरा र गाना कुने, पात पहेँलो हुने, बिरुवा ओइलेर मर्ने हुन्छ।
1: हजुर, यसले पनि डरलाग्दो नोक्सान पुर्याउँदो रहेछ है।
2: हजुर।
1: अनि यसको हामीले कुनै रोकथाम गर्ने उपायहरू अप्नाउनु सक्छौँ कि सक्दैनौँ होला विदे भाइ?
2: सक्छौ नि, जुन गाना कुने रोग छ नि यो रोगदेखि आफ्नो बोटलाई बचाउनु हो भने, अलैँचीको बोटलाई बचाउनु हो भने पानी नजम्ने व्यवस्था गर्नु पर्यो। रोग लागेको गानाहरू जति पनि छ नि त्यो चाहिँ हटाउनु पर्छ हौ धनमाया दिदी।
1: ए हजुर हजुर।
2: त्यसरी नै यो सँगसँगै हामीले कीटनाशक औषधिहरू होइन लगाउनु परेमा चाहिँ जैविक ढुँडीनाशक औषधि ट्राइकोडर्मा भन्ने पाइन्छ बजारमा, यो प्रयोग गर्नु पर्यो। अनि आवश्यक परे चाहिँ हामीले नजिकैको कृषि कार्यालयमा गएर कृषि अधिकारीहरूको सल्लाह अनुसार ढुँडीनाशक औषधिहरूको व्यवहार गर्नुपर्छ।
1: हामीले अलैँची खेती गरेपछि थपक्क छोड्नु नहुने रहेछ, धेरै कुरोमा नै ध्यान दिनुपर्ने रहेछ, याद गर्नुपर्ने रहेछ है अलैँची रोपेपछि।
0: हजुर हजुर हो नि।
1: किनभने रोगहरू एकदमै डरलाग्दो नै लाग्दो रहेछ, किरा पनि निकै लाग्दो रहेछ, यसले त सखापै बनाउँछ नि त। त्यो बाहेक पनि अरू कुनै रोगहरू छ चुल्ठे भाइ?
0: अर्को चाहिँ के छ भने हामीले देखेको चाहिँ पात डडुवा भन्छौँ हामी,
1: यो चाहिँ कस्तो
0: किसिमको? अङ्ग्रेजीमा लिफ ब्लाइट पनि भन्छ। यो चाहिँ ढुँडी ले गर्दाखेरि नै यो हुन्छ, यो रोग लाग्छ।
1: कस्तो किसिमको लक्षणहरू देखाउँछ त्यो पनि याद गर्नु पर्यो नि त।
0: यसमा चाहिँ कस्तो लक्षण देखाउँछ भनेदेखिको पातमा खैरो या त कालो दाग देख्नुहुन्छ तपाईँले।
1: हजुर।
0: अनि त्यो दागहरू जुन चाहिँ छ त्यो चाहिँ बिस्तारै ठुलो हुँदै जान्छ, अनि पातहरू सुक्दै पनि जान्छ। यो तपाईँले आफ्नो अलैँचीमा देख्नुभयो भने चाहिँ पातमा खैरो रङ या त कालो दाग या त बिस्तारै पात सुक्दैछ भने चाहिँ यो चाहिँ तपाईँले बुझ्नु पर्छ कि यो पात डडुवा रोग लागेछ भनेर।
1: हजुर, यो पात डडुवा रोग भन्नुभयो नि।
0: हजुर।
1: त्यसलाई पनि हामीले रोक्न लागोस् भनेर कुनै रोकथाम गर्ने उपाय छ?
0: रोकथाम त गर्नै पर्छ दिदी, अब हामीले रोग लागेपछि त होइन, जति पनि पुरानो रोगी पातहरू छ नि त्यसलाई हटाउनु पर्यो। त्यो हटायो भने चाहिँ हामीले रोकथाम गर्न सक्छौँ। अनि हावा राम्रो चल्ने व्यवस्थापन गर्नु पर्यो होइन। अनि यदि आवश्यक पर्यो भने चाहिँ ढुँडीनाशक प्रयोग गर्ने, ढुँडीनाशक जति पनि दबाईहरू छ या भर्खरै अघि जैविक ढुँडीनाशक यो ट्राइकोडर्मा प्रयोग गर्दा हुन्छ भनेर यहाँ विरे दाजुले भन्नुभयो, यो पनि ट्राइकोडर्मा तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यो गर्यो भने जुन चाहिँ जरा कुनेर यो पाना कुने रोग छ नि हो त्यस्तै यो ट्राइकोडर्मा लाउनु भयो भने चाहिँ पात डडुवा रोगबाट पनि तपाईँले निकास पाउन सक्नुहुन्छ, यसलाई छुटकारा चाहिँ पाउन
1: सक्नुहुन्छ
2: हो नि। अनि यस्तै प्रकारले धनमाया दिदी, यो अलैँचीमा लाग्ने अर्को रोग छ बिउ अथवा फल।

0: मेरो के यो पनि ढुँडीले गर्दा हुन्छ है? लक्षणमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि फलमा कालो दाग देखिन्छ, फल कुने हुन्छ, दाना बिग्रिने देखिन्छ। अनि यसको रोकथामको लागि चाहिँ हामीले फललाई चाहिँ समयमा टिप्नु पर्यो, अनि बारी सफा राख्नु पर्यो, अनि आवश्यक परेको खण्डमा चाहिँ ढुँडीनाशक चाहिँ हामीले प्रयोग गर्नुपर्छ। यस्तो प्रकारले चाहिँ हामीले बिउ अथवा फल कुने रोगको रोकथाम चाहिँ गर्न सक्छौँ अलैँचीको।
1: हजुर हजुर, र हामीले पनि मेहनत त गर्नु पर्यो, ए रोग लागेछ भनेर त्यतिकै छोडिदिनु भएन, उपायहरू त अप्नाउनु पर्यो नि त।
2: एकदम उपायहरू त अप्नाउनु पर्छ नि, किनभने अब खेतीपाती गरेपछि दुई पैसा हुन्छ है, हाम्रो अब घर चलाउँछौँ यही कृषि खेतीपातीहरू, यही पशुपालनहरू गरेर घर चलाउँछौँ। अब हामीले यो विषयमा त ध्यान दिनै पर्यो नि, हाम्रो मुख्य कामै त यही हो।
1: अनि बिरे भाइ, चुल्ठे भाइ, बडा अलैँचीमा जति पनि रोगहरू लाग्छ त्यो सम्बन्धी तपाईँले सबै बताउनु भयो है, नडराउनु पर्ने पनि रहेछ, किनभने रोकथाम गर्ने उपाय पनि धेरै नै रहेछ है। यो बाहेक नि, यो बडा अलैँचीमा लाग्ने रोग बाहेक किराले पनि सताउँछ कि सताउँदैन होला?
0: धेरै प्रकारको किराहरूले सताउँछ नि धनमाया दिदी, तर यो विषयमा हामी कुराकानी गर्नुभन्दा पहिले चाहिँ
1: ज्यू
0: अर्को गीत सुनेर आनन्द लिऊ न।
2: एकदमै राम्रो कुरा गर्नुभयो, मैले सोच्दै अब बीच बीचमा त गीत पनि सुन्नु पर्यो, मनोरञ्जन पनि गर्नु
1: पर्यो, यसो ल्याएको चिया पनि सुक्यो होला तपाईँहरू धेरै बोलेको।
2: हजुर,
1: यो चिया ल्याएको छु, चिया पनि पिउँदै गीत सुनौ न।
2: ए हुन्छ हुन्छ हुन्छ हुन्छ, सुनाउनु
1: हुन्छ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि आज यहाँ धनमाया दिदीले हामीलाई अलैँची खेतीमा लाग्ने रोग अनि किराहरू सम्बन्धी सोध्नु हुँदैछ। गीत सुन्न अगाडि हामीले यहाँलाई अलैँचीमा लाग्ने रोगहरू सम्बन्धी जानकारी गरायौँ अनि अब चाहिँ किराहरू सम्बन्धी यसो जानकारी गराउनु पर्छ होला हौ।
1: हजुर हजुर, सोध्नु हुँदै थियो दिदीले किराहरू पनि लाग्छ, किराहरूले के कुन चाहिँ किराहरू लाग्छ के हुन्छ भनेर सोध्नु हुँदै थियो अनि यो विषयमा चाहिँ म बताइदिन्छु है त। बडा अलैँचीमा लाग्ने विशेष किराहरूमा चाहिँ एउटा चाहिँ छ तपाईँको काण्ड छेड्ने किरा भन्छ, स्टिम बोरर भन्छ है,

0: यो चाहिँ यो डाँटभित्र काण्डभित्र पसेर यसले खान्छ भनौँ न, त्यो छेडेर खान्छ है, डाँट खान्छ। अनि यो हुँदाखेरि चाहिँ के हुन्छ, डाँट सुक्छ अनि बिरुवा ओइलाउँछ अनि उत्पादन घट्छ। यो बडा अलैँचीमा लाग्ने विशेष प्रमुख किराहरूमा चाहिँ एउटा चाहिँ हुन्छ काण्ड छेड्ने किरा, स्टिम बोरर पनि भन्छ है। यो चाहिँ कस्तो हुन्छ भनेदेखि काण्डभित्र पसेर खान्छ त्यो लार्भाले, होइन त्यो खान्छ हजुर लार्भा किरा लाग्छ। अनि त्यो पसेर खाएपछि के हुन्छ भन्दाखेरि डाँट सुक्ने, काण्ड सुक्ने, अनि बिरुवा ओइलाउने, अनि बिरुवा ओइलाएपछि त्यसै पनि उत्पादन घटिहाल्छ, बिरुवा काम नलाग्ने भइहाल्छ, यस्तो चाहिँ हुन्छ। यो योबाट पनि बाँच्न एकदमै जरुरी छ। तर काण्ड छिन्ने किरा लागेपछि त्यसको हामीले रोकथाम पनि गर्नु पर्यो, रोकथाम चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ जुन बोटमा अब जुन चाहिँ प्रभावित त्यो जुन चाहिँ डाँट छ त्यसलाई काटेर चाहिँ जलाइदिने, जताभावी नफ्याँक्ने, अनि आफ्नो जुन चाहिँ अलैँची खेत छ खेती गर्छौँ त्यो ठाउँ चाहिँ सफा राख्ने। अनि अब किराको लागि चाहिँ फेरोमोन ट्र्याप प्रयोग गर्न पनि सकिन्छ, जुन चाहिँ पासो हुन्छ किराको निम्ति, हो त्यो पासोहरू चाहिँ हामीले प्रयोग गर्न सक्छौँ। त्यो गरेर पनि हामीले यो काण्ड छेड्ने किराबाट चाहिँ हाम्रो अलैँची खेतीलाई चाहिँ बचाउन सक्छौँ।
1: हजुर हजुर
2: भाइ धन्ना दिदी, त्यसरी नै अलैँचीमा लाग्ने अर्को मुख्य किरा चाहिँ हो फल छेड पार्ने किरा।
1: ए हजुर, यो चाहिँ कस्तो किसिमको किरा होला नि?
2: अब यो पनि यहाँ चुल्ठे भाइले भनेको जस्तै किरा हो, जसले चाहिँ फलमा पल पार्छ, दाना खान्छ, फल सुक्छ के यसो भयो भने चाहिँ। अनि यो किराको रोकथामको लागि चाहिँ हामीले संक्रमित फल चाहिँ नष्ट गर्नुपर्छ, समयमै हामीले बाली टिप्नुपर्छ, बुझ्नुभयो? ढिलो छिटो गर्नु हुँदैन, ठिक समयमा चाहिँ हामीले अलैँची टिप्नु पर्यो। त्यसरी नै आवश्यक परेमा चाहिँ कृषि अधिकारीहरूको सिफारिस अनुसार कीटनाशक औषधिहरू पनि हामीले प्रयोग गर्नुपर्छ।
1: हजुर हजुर, अघि तपाईँहरूले कुरा गर्नुहुँदै थियो नि बिरे भाइ चुल्ठे भाइ, यो लाइकिरा लाइकिरा भनेर,
0: हजुर
1: यो चाहिँ किन खतरनाक छ होला नि?
0: अब यो लाइकिराले चाहिँ रस चुस्छ,
1: हजुर
0: फलको रस चुस्छ,
2: कलिलो मुनाहरूको भनौँ न,
0: कलिलो मुनाहरूको रस चुस्छ, फलको रस चुस्छ, होइन। अनि यो छिर्के र फुर्के जुन चाहिँ भाइरसको कुरा गर्यौँ अघि, रोगहरूको कुरा गर्यौँ, त्यसलाई चाहिँ लाइकिराले सार्छ भनेर अघि पनि भन्यौँ नि, होइन। अनि यो लाइकिराले चाहिँ एउटा बोटमा भएको रोग अर्को बोटमा
2: सार्ने काम गर्छ,
0: त्यो काम गर्छ। अनि यो लाइकिरा लागेको छ भनेर चाहिँ कसरी बुझ्ने भन्दाखेरि चाहिँ पातहरू बटारिन्छ, बटारिएको देखिन्छ है, बिरुवा एकदमै कमजोरी हुन्छ, अनि भाइरस चाहिँ फैलाउँछ, यसले एउटा बोटदेखिको अर्को बोटसम्म फैलाउँछ, त्यो बोटभरि पनि फैलाउँछ। अनि यसलाई चाहिँ एकदमै नियन्त्रण गरेन भने चाहिँ हाम्रो अलैँची खेती नै बर्बाद पारिदिन्छ,
1: हजुर उत्पादन हुन सक्दैन
0: हजुर। अनि त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि चाहिँ यो पहेँलो रङको किराहरू टाँसिने एउटा पासो पाउँछ, अब स्टिकी ट्र्याप पनि भन्छ है, त्यो पासो पाउँछ, त्यो पासोहरू प्रयोग गर्ने, अनि निमको जुन चाहिँ जैविक घोल छ त्योहरू प्रयोग गर्ने, अनि एकदमै आवश्यक पर्यो भने कीटनाशक प्रयोग गर्ने। तर कीटनाशक प्रयोग गर्दा चाहिँ कृषि अधिकारीहरूको कृषि कार्यालयमा गएर सोधपुछ गरेर मात्रै कीटनाशकहरू चाहिँ प्रयोग गर्ने म तपाईँलाई सुझाव दिन्छु है दिदी।
1: राम्रो कुरा हो नि चुल्ठे भाइ। त्यो बाहेक अरू कुन किराले चाहिँ यो अलैँचीको खेतीलाई नोक्सान पुर्याउँछ होला बिरे भाइ?
2: यो बाहेक अर्को किरा पनि छ है,
1: बताउनुहोस् न।
2: अलैँचीमा लाग्ने अर्को मुख्य किरा चाहिँ हो स्केल किरा, के धनमाया दिदी। अनि यो स्केल किराहरू चाहिँ बोटबाट रस चुस्ने सानो किराहरू हो, यिनीहरू पात हाँगा डाँट तथा फलमा टाँसिएर बस्छन् र बोटबाट रस चुस्दै बिस्तारै बोटलाई चाहिँ कमजोर बनाउँछ, बुझ्नुभयो त। अनि यिनीहरूको शरीरमा चाहिँ मोम जस्तो वा कडा खोल स्केल हुने भएकोले नियन्त्रण गर्नु पनि अलिकति चर्कै पर्छ के धनमाया दिदी। तरै पनि रोकथाम गर्नुको लागि चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ जैविक तेल अथवा निमबाट बनिएको तेलहरू के बजारमा अहिले उपलब्ध छ धनमाया दिदी, यो चाहिँ हामीले प्रयोग गर्नुपर्छ। यस्तो प्रकारले चाहिँ हामीले यो स्केल किराको चाहिँ रोकथाम गर्न सक्छौँ।
1: ए हजुर।

0: हजुर, भनेपछि हामी अब किरा लागिहाल्यो भने पनि यसको रोकथाम गर्ने उपायहरू पनि छ। त्यो बाहेक अरू कुनै किरा लाग्न सक्छ पिरे भाइ, चुल्ठे भाइ?
1: अर्को चाहिँ हुन्छ तपाईँको यो रस चुस्ने किरा भन्छ है,
0: हजुर,
1: त्यसलाई चाहिँ अङ्ग्रेजीमा थ्रिप्स पनि भन्छ।
2: हो त, हो त।
1: अनि यो चाहिँ कस्तो हुन्छ भनेदेखिको चाहिँ यो पातमा यो किरा लागेको छ, एकदमै सूक्ष्म सानो हुन्छ। यो किरा लाग्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखिको पातमा जुन जस्तो दाग देखा पर्छ। अनि यो जुन चाहिँ थ्रिप्स किरा, जुन चाहिँ रस चुस्ने किरा भने नि, यो चाहिँ एकदमै यिनीहरूले चाहिँ पात कोमल मुनाहरूबाट चाहिँ रस चुस्छ, जसको कारणले चाहिँ बिरुवाको वृद्धि तथा उत्पादनमा एकदमै असर पार्छ।
2: स्केल किरा जस्तै
1: हो। अनि यसको आकार चाहिँ कस्तो हुन्छ भने 1-2 मिलिमिटर जति सानो हुन्छ, एकदमै सानो हुन्छ है। अनि पहेँलो, खैरो वा कालो रङको हुन्छ।
0: हजुर।
1: अनि यो पातको तल्लो भाग या त कोमल टुसाहरूमा बढी देखा पर्छ। अनि यो चाहिँ कस्तो हुन्छ भने पातमा चाहिँ यो चाँदी जस्तो सेतो दाग देखिन्छ। यो लागेको छ यसको लक्षणहरू चाहिँ यस्तो हो, यो लागेको छ भनेर चाहिँ तपाईँले पातमा चाँदी जस्तो दागहरू देख्न सक्नुहुन्छ। अनि पात बटारिन्छ, एकदमै विकृत हुन्छ। अनि बिरुवाको वृद्धि पनि रोकिन्छ। अनि धेरै संक्रमण भयो भने चाहिँ पातहरू सुकेर झर्छ पनि।
0: हजुर हजुर,
1: होइन। अनि त्यस्तो हुन्छ। अनि विशेष गरी चाहिँ अब यो रस चुस्ने किरा थ्रिप्स भने नि,
0: हजुर,
1: योलाई रोक्नु त पर्यो, रोकथाम त गर्नै पर्यो,
0: रोकथाम त गर्नु पर्यो नि।
1: अब रोकथाम गर्नु पर्दा चाहिँ के हुन्छ भनेदेखिको खेत चाहिँ हामीले सफा राख्नु पर्यो। अब आवश्यक पर्यो भने, साह्रै पर्यो भने कृषि अधिकारीको सरसल्लाह लिएर कीटनाशक प्रयोग गर्न सक्छौ। अनि विशेष गरी चाहिँ रोग र किराहरू लाग्न चाहिँ नदिन अप्नाउनु पर्ने उपायहरू चाहिँ हामीले अप्नाउनु पर्यो। विशेष गरी प्रमाणित र स्वस्थ बिरुवा मात्रै रोप्नु पर्यो। खेतमा पानी जम्न दिनु भएन, होइन। अब उचित छाया, लगभग 50-60% छायाहरू चाहिँ कायम गर्ने
2: हो नि। अब यस्तो हुन्छ नि त चुल्ठे भाइ, अलैँचीको खेती गर्दाखेरि चाहिँ जग्गा जग्गामा रुखहरू पनि रोपिन्छ, यो चाहिँ अब छाया दिनुको लागि चाहिँ यस्तो गरिएको हो। त्यसरी नै हामीले नियमित सरसफाई गर्नु पर्यो आफ्नो बारीको, किनभने रोग र किरा त अरू झारपातमा पनि हुन्छ नि त है। त्यो भएर हामीले एकदमै सरसफाइमा ध्यान दिनु पर्यो। अनि रोग लाग्यो अथवा किरा लाग्यो भने चाहिँ सुरुको चरणमै हामीले रोकथाम गर्ने उपाय गर्नुपर्छ क्या जन्माए दिदी। जसरी अब हामीलाई रोगहरू लाग्दाखेरि हामी सुरुमै, रोगको सुरु हुँदा नै हामीले औषधिहरू गरेको छौँ त छिटो निको हुन्छ नि त। अब बेसी चापेर है, बेसी खेतमा आक्रमण गरेर गरेको छौँ भने त फेरि त्यसले समय लाग्छ नि त रोकथाम गर्न। यो सब सल्लाह चाहिँ तपाईँले अप्नाउनु भयो भने अलैँची खेतीमा पनि विभिन्न रोग र किराको उपद्रवलाई चाहिँ हामी रोक्न सक्छौँ।
0: हजुर, ठिक कुरा बताउनु भयो फेरि भाइ।
2: अनि हामीले रोग र किराको रोकथाम यस्तो प्रकारले गर्न सक्यौँ भने चाहिँ अलैँची खेतीमा रोग र किराको नियन्त्रण गर्न त सक्छौँ सक्छौँ, फेरि हाम्रो हामीले स्वस्थ खेती चाहिँ गर्न
0: सक्छौँ।
2: अनि स्वस्थ खेती गरेपछि उत्पादन पनि बढेर जान्छ है त माया दिदी।
0: ठिकै कुरा गर्नुभयो बिरे भाइ। हामी खेतीपाती गर्दा त अब सबै कुरामा ध्यान त दिनै पर्यो है। त्यसै खेती गरेर मात्र भएन, के कस्तो प्रकारले हुन्छ, त्यसलाई उत्पादन कसरी बढाउनु पर्ने, त्यो सबै कुरोमा नै हामीले एकदम ध्यान दिएर चाहिँ काम गर्नु। र बिरे भाइ, चुल्ठे भाइ, यो बडा अलैँची खेतीमा के कस्तो प्रकारको रोगहरू लाग्छ, किराहरू लाग्छ, त्यो सबै कुरोहरू चाहिँ तपाईँहरूबाट नै सल्लाह पाए, यस्तो प्रकारले नै अब खेती गर्नु सक्यो भने चाहिँ उत्पादन धेरै राम्रो भएर चाहिँ जान्छ जस्तो लाग्यो नि मलाई। बडा अलैँचीको खेतीमा रोग लागे पनि किरा लागे पनि यसलाई हामीले नियन्त्रण गर्ने उपायहरू पनि त रहेछ।
1: छ नि, छ नि। अब रोग लागिसकेपछि उपचार भन्दा चाहिँ रोग मुक्त बनाउनुको लागि चाहिँ रोग मुक्त बिरुवा, राम्रो निकास, नियमित सरसफाई, छाया व्यवस्थापन, अनि पहिलो अवस्थामा अब रोगी बिरुवाहरूलाई हटाउने उपायहरू चाहिँ एकदमै प्रभावकारी, एकदमै राम्रो यो उपायहरू चाहिँ गर्नु भनेर भन्छु हौ म चाहिँ दिदी।
0: राम्रो कुरा हो नि चुल्ठे भाइ, र आज धेरै कुराहरू बताउनु भयो।
2: हो नि धनमाया दिदी, तपाईँले पनि कुरा बुझ्नु भएछ, खुसी लाग्यो। अनि अरू कुनै प्रकारको यो अलैँची सम्बन्धी तपाईँलाई जानकारी लिनु छ भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईँलाई यसो आएर जानकारी गराइदिउँला नि त।
0: हुन्छ नि बिरे भाइ, नजानेको नबुझेको कुरो त सबै नै म त अब यो सभामा आएर नै तपाईँहरूबाट सल्लाह लिन्छु नि त।
1: एकदम राम्रो कुरा गर्नुभयो
0: ज्यू।
1: अब यहाँ धनमाया दिदीले पनि बुझ्नु भएछ, अहिले चाहिँ ढुक्क भयो। अब अरू प्रश्नहरू रहेन रहेछ, बिचमा केही कसो भयो भने चाहिँ सोध्छु भनेर भन्नुहुँदैछ।
2: आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ हामी तिनैजना घरतिर लागौँ।
0: ए हुन्छ हुन्छ
1: हुन्छ,
0: लु सँगै जाउँ न त तिनैजना।
1: हुन्छ हुन्छ।
3: अब सुन्नुहोस्, मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 48 घन्टाभित्रसम्ममा भारी वर्षा हुने सम्भावना छ।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजी लोकलहरीमा सुन्नुहुनेछ शर्मिला पाखरिनको स्वरमा लोकगीत। 7:15 सुरसङ्गम अन्तर्गत सुन्नुहुनेछ टिपेश गुरुङको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8 बजी युवावाणीमा सुन्नुहुनेछ मित्रता आत्माको उज्यालो यात्रा विषयमा एक वार्ता। 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 8:15 पार्लियामेन्ट न्युज, 9:15 स्पोटलाइट, 9:30 पब्लिक स्पिक अनि 10 बजी आजका फनकार।

भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:20 36 अर्चनामा सुन्नुहुनेछ युवराज भट्टराईबाट वार्ता। विषय रहनेछ मन नै मानिसको बन्धन र मोक्षको कारण। 7:05 शुभ प्रभात। 7:15 हिन्दी भजन। 7:35 सङ्गीत प्रवाह। 8:30 रङ बिरङको संसार। 8:45 योजना साथै हिन्दी फिल्मी गीतहरू। 9:30 स्वर्णिम भेष। 10:02 हेलो खर्साङ। 10:30 हाम्रो सरकार। 11:05 स्वरमाधुरीमा सुन्नुहुनेछ विविध स्वरमा नेपाली आधुनिक गीत। 11:30 बङ्गला सङ्गीतको कार्यक्रम। 12:05 फर्मेसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा।

यसरी नै पाँच बजेर पाँच मिनटमा उपस्थित हुनेछौँ फौजी श्रोताहरूको निम्ति प्रेमी गीतको कार्यक्रम जय जवान लिएर। पाँच तिसमा अङ्ग्रेजी वार्ताको कार्यक्रम, छ दसमा प्रायोजित कार्यक्रम, सात बजे लोकतरीमा सुन्नुहुनेछ विविध स्वरमा लोकगीत, सात पन्ध्रमा सुर सङ्गम, सात पैँतालिसमा भुटानी कार्यक्रम, आठ बजे युवावाणीमा सुन्नुहुनेछ एक वार्ता, विषय रहनेछ अहिले युवावर्ग किन निराश देखिँदैछ, आठतिसमा चर्चा चौतारी। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। आठ पन्ध्रमा टुडे इन पार्लियामेन्ट, नौ पन्ध्रमा स्पोटलाइट, नौ तिसमा मनी टक, अनि दस बजे संसदको प्रश्नकाल। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 48 घन्टाभित्रसम्ममा भारी वर्षा हुने सम्भावना छ।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभाले आज सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 अनि राज्यसभाले सूक्ष्म लघु र मध्यम उद्यम विकास संशोधन विधेयक पारित गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशमा राज्यका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंह पहाड़ भ्रमणमा हुनुहुन्छ। राज्यका पर्यटन मन्त्री श्री शंकर घोषले दार्जीलिङलाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा विकास गर्न राज्य सरकारले महत्वपूर्ण पहल गरेको जानकारी दिनुभएको छ। दार्जीलिङका सांसद श्री राजु विष्टले दार्जीलिङ पहाड़को स्थायी राजनैतिक समाधान सम्बन्धी महत्वपूर्ण अभिव्यक्ति दिनुभएको छ र लङभ्यू चियाबारीमा विगत 102 दिनसम्म चलेको अनशनको सफल समापन भएको छ। अब समाचार विस्तारसित। लोकसभाले सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सर्वोच्च न्यायालय अधिनियम 1956 संशोधन गरेर सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या वर्तमानमा 33 बढाएर 37 गर्नु हो। यसमा भारतका मुख्य न्यायाधीश सामेल छैनन्। राज्यसभाले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सूक्ष्म लघु तथा मध्यम उद्यम विकास अधिनियम 2006 थप संशोधन गर्नु हो। यसको लक्ष्य भुक्तानमा ढिलाई हटाउनु र विवाद समाधानलाई सरल बनाउनु हो। नीट परीक्षालाई लिएर विद्यार्थीहरूद्वारा विरोध प्रदर्शनको क्रममा भएको कथित पुलिस कार्यवाही लगायत धेरै मुद्दाहरूमा गतिरोधको कारण आज संसदका दुवै सदनको कार्यवाही बाधित भयो। विपक्षी दलको हो हल्लाका कारण कार्यवाही भोलि बिहान 11 बजेसम्मको लागि स्थगित गरिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशमा सिन्कोना बगानको समस्याहरूको समाधान गर्न राज्यका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंह पहाड़ भ्रमणमा हुनुहुन्छ।

0: आज कोलकाताबाट बागडोगरा हवाई अड्डा आइपुग्नु भएपछि पत्रकारहरूसित कुराकानी गर्नुहुँदै मुख्यमन्त्रीले उहाँलाई न्यूनतम मजदूरी अनि श्रमिकहरूसित सम्बन्धित अन्य थाँतीमा रहेका मुद्दाहरूको समाधानको लागि विशेष रूपले पठाउनु भएको मन्त्रीले जानकारी गराउनुभयो। बन्द रहेका चिया बगानहरू पुनः खोल्ने दिशामा पनि सरकार प्रयासरत रहेको उहाँले बताउनुभयो। यस सम्बन्धमा धेरै बैठक भइसकेको छ अनि कार्यवाही पनि जारी छ। पश्चिम बंगालका श्रम तथा परिवहन मन्त्री अर्जुन सिंह, पर्यटन मन्त्री डाक्टर शंकर घोष अनि गृह तथा पहाड़ी मामिला राज्य मन्त्री विशाल लामाले आज दार्जीलिङ जिल्लाको मंगपू सिन्कोना बगानको भ्रमण गर्नुभयो। यस अवसरमा सिन्कोना निर्देशालयको एउटा महत्वपूर्ण प्रशासनिक बैठक गरियो। बैठकमा श्रम मन्त्री अर्जुन सिंहले सिन्कोना बगानका श्रमिकहरू तथा अन्य सम्बन्धित समस्याहरूको समीक्षा गर्नुभयो। उहाँले सिन्कोना बगान तथा सिन्कोना सुन्तला अनि अर्किड नर्सरीको पनि भ्रमण गर्नुभयो। उहाँको स्वागतमा आयोजित एक समारोहलाई सम्बोधित गर्दै अर्जुन सिंहले भन्नुभयो, सिन्कोना बगान यहाँका सिन्कोना सुन्तला अर्किड र अन्य औषधीय वनस्पति नर्सरी र वृहत इलाका दार्जीलिङ पहाड़ तथा राज्यका लागि हरित सुन हो। उहाँले भन्नुभयो,
1: अच्छा लग रहा है, बहुत कुछ देखा हम लोगों ने और ऐसा चीज देखा जिसके बारे में हम लोगों ने सुना था, लेकिन आज देखा और इसको डेवलप करना करने से हमारे सिर्फ बंगाल का नहीं देश का भी एक बड़ा ये गोल्ड माइन है। बस इसका यूज सही होना चाहिए और हमारी सरकार इसका यूज सही करेगी। इस गोल्ड माइन को डेवलप करना है। श्रमिकों का कुछ समस्या है, मिनिमम वेजेस का समस्या, वो हम मीटिंग करेंगे। देखिए आज तो हमने देखने आए हैं, रोडमैप तो हमारे माननीय मुख्यमंत्री जी के उन्होंने स्पष्ट उन्हीं के निर्देश से हम लोग यहाँ आए हैं।
0: उहाँले आरोप लगाउँदै भन्नुभयो, विगतका कम्युनिस्ट र टीएमसी सरकारहरूले विगत 50 वर्षदेखि मंगपूको यस ऐतिहासिक सिन्कोना बगानको घोर अपेक्षा गरेका छन्। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि तथा मुख्यमन्त्री शुभेन्दु अधिकारीको संकल्पले पहाड़को विकासलाई प्राथमिकता दिने भन्नुभयो। वर्षौंदेखि बन्द सिन्कोना कारखाना चाँडै खोलिनेछ तथा मंगपूलाई औषधीय वनस्पति केन्द्र तथा प्रमुख पर्यटन केन्द्रको रूपमा विकसित गरिने उहाँले बताउनुभयो। उहाँले श्रमिकहरूको हित र का सबै पहलहरू गरिने पनि बताउनुभयो। राज्य सरकारले यस क्षेत्र तथा बगानहरूको विकासका लागि व्यापक योजना बनाएको तथा पहाड़ी मामिला विभाग, श्रम विभाग र सिन्कोना निर्देशालयले मिलेर यसको विकास गर्ने श्री सिंहले बताउनुभयो। यस अवसरमा दार्जीलिङका सांसद राजु विष्ट, गोजामुमो अध्यक्ष विमल गुरूङ, खरसाङ विधायक सोनाम लामा, दार्जीलिङका जिल्ला शासक, राज्य श्रम सचिव सहित अन्य अधिकारी र नेताहरू उपस्थित थिए। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। राज्यका पर्यटन मन्त्री श्री शंकर घोषले दार्जीलिङलाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा विकास गर्न राज्य सरकारले महत्वपूर्ण पहल गरेको जानकारी दिनुभएको छ। दार्जीलिङमा पर्यटन पूर्वाधारको व्यापक विस्तार, आधुनिक सुविधा निर्माण तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रबन्धनका लागि 2000 करोड़ रूपियाँ भन्दा अधिकको लगानी गरिने उहाँले जानकारी दिनुभयो। यसै क्रममा मिरिकको सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि 100 करोड़ रूपियाँ स्वीकृत गरिएको मन्त्री घोषले बताउनुभयो। यस योजना अन्तर्गत मिरिकको प्राकृतिक सौन्दर्य संरक्षण गर्दै पर्यटक मैत्री पूर्वाधार निर्माण गरिनेछ, जसले मिरिकलाई अझ आकर्षक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस महत्वाकांक्षी योजनाले दार्जीलिङ पहाड़ी क्षेत्रको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउनका साथै रोजगारको अवसर सृजना, स्थानीय व्यवसाय प्रवर्धन, आर्थिक गतिविधिमा वृद्धि तथा समग्र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। आतंकवादी संगठन जैश ए मोहम्मदबाट ज्यानको खतरा रहेको हालै प्रकाशमा आएको जानकारीपछि पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले अब बुलेट प्रुफ गाड़ीको प्रयोग गर्ने भएका छन्। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स एसटीएफको जाँचबाट पत्तो लागेको छ, पाकिस्तान स्थित आतंकवादी अपराधिक समूह शहजाद भट्टी नेटवर्क एसबीएनले जैश ए मोहम्मदसित सम्बन्धित संदिग्ध हमेम मण्डलको महिला सहयोगी अर्पिता सरकारको माध्यमद्वारा पश्चिम बंगाल क्याबिनेटको लगभग 6 जना सदस्यका परिवारलाई निशाना बनाएको छ भने स्पेशल

0: फोर्स एसटीएफले आतंकी गतिविधिहरूबारे जाँचको क्रममा आज हाउडाबाट अझ एकजना आरोपीलाई पक्राउ गरेको छ, जसलाई आदित्य सिंह उर्फ राजको रूपमा चिन्हित गरिएको छ। आरोपी बेलिलियस रोडका निवासी हुन् भने उमेश चन्द्र कलेजको द्वितीय वर्षका छात्र हुन्। यस मामिलाको शुरूआत राज्यका नगर विकास विभाग राज्यमन्त्री उमेश चन्द्रलाई पाकिस्तानबाट कथित धम्कीपूर्ण फोन आएपछि भएको हो। यसै क्रममा जाँचको अवधि एसटीएफद्वारा पहिला हमिम मण्डल अनि त्यसपछि उनको महिला मित्र अर्पिता सरकारलाई पक्राउ गरेको हो। अर्पिता सरकारमाथि कथित रूपमा हनी ट्र्यापको माध्यमद्वारा नेताहरू, मन्त्रीहरू अनि वरिष्ठ अधिकारीहरूसित संवेदनशील जानकारीहरू प्राप्त गरेको आरोप छ। सुषमा तामाङ, आकाशवाणी खरसाङ।
1: दार्जीलिङका सांसद श्री राजु विष्टले दार्जीलिङ पहाड़को स्थायी राजनैतिक समाधान सम्बन्धी महत्वपूर्ण अभिव्यक्ति दिनुभएको छ। उहाँले यसको समाधान कुनै बन्द कोठामा वा दिल्लीमा बसेर तय नहुने स्पष्ट पार्दै भारत सरकारका गृहमन्त्री स्वयं पहाड़मा आएर स्थानीय हितधारकहरूसँग प्रत्यक्ष संवाद गरी समाधानको प्रक्रिया अघि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। सांसद विष्टले स्थायी राजनैतिक समाधानका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पहाड़का जनताको भावना, आकांक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राखेर प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। उहाँले सबै पक्षलाई धैर्य र एकताका साथ समाधानको प्रक्रियामा सहयोग गर्न पनि आग्रह गर्नुभयो। खरसाङको लङभ्यू चियाबारीका श्रमिकहरूले पाउनुपर्ने पीएफ, ग्रेजुएटी लगायत हाजिरा अनि कर्मचारीहरूको वेतन लगाएर अहिलेसम्म लगभग 5,90,00,000 रुपियाँसम्म भुक्तानी भएको जानकारी प्राप्त भएको छ। लङभ्यू चियाबारीमा विगत 102 दिनसम्म चलेको अनसनको सफल समापन भएको बताइएको छ। श्रमिकहरूको आन्दोलन सफल भएको भन्दै श्रमिक नेताहरू छेवाङ योन्जन, सुमेन्द्र तामाङ र सेमिका लामाले श्रमिकहरूलाई सम्बोधन गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्। श्रमिकहरूले लङभ्यू चियाबारीका श्रमिकहरूले पनि यस विषयमा खुशियाली मनाएका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। लोकसभाले आज सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 अनि राज्यसभाले सूक्ष्म लघु र मध्यम उद्यम विकास विधेयक पारित गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशमा राज्यका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंह पहाड़ भ्रमणमा हुनुहुन्छ। राज्यका पर्यटन मन्त्री श्री शंकर घोषले दार्जीलिङलाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा विकास गर्न राज्य सरकारले महत्वपूर्ण पहल गरेको जानकारी दिनुभएको छ र लङभ्यू चियाबारीमा विगत 102 दिनसम्म चलेको अनसनको सफल समापन भएको छ। प्रादेशिक समाचार पूरा भयो।
2: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब लोकलहरीमा सुनाइरहेछौँ सारिमला पाखरिनको स्वरमा केही लोकगीतहरू। त्यसभन्दा अघि सुन्नुहोस् यो छोटो सन्देश।
3: Blurry vision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.

0: आकाशवाणी हो समाचार वंदना राय बाट सुन्न होस। शुरुमा यस बुलेटिन का मुख्य समाचार। रक्षा मंत्री राजनाथ सिंहले देशको रक्षा प्रणालीलाई सुदृढ़ पार्न रक्षा मन्त्रालयका सैन्य र नागरिक विभागहरू बीच बढ़ी समन्वयको आवश्यकतामा जोड़ दिनुभएको छ। ब्रिक्स भ्रष्टाचार रोधी कार्य समूह र सम्पत्ति पुनः प्राप्तिमा ब्रिक्स विशेषज्ञ सञ्जालको दोस्रो बैठक भोलि तेलंगानाको हैदराबादमा शुरू हुँदैछ। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 बजे फोन इन कार्यक्रम पब्लिक स्पीकमा साइबर ठगी र साइबर सुरक्षा नागरिकको डिजिटल सुरक्षा विषयबारे परिचर्चा प्रसारित गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनले ग्लास्गो राष्ट्रमण्डल खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकोमा भारतीय टोलीलाई बधाई दिएका छन् र भारतीय मौसम विज्ञान विभागले आज अरूणाचल प्रदेश, बिहार, उपहिमाली पश्चिम बंगालका गांगेय क्षेत्र र सिक्किममा मुसलाधार वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। भारतीय सेनाको नौकायन जहाज त्रिवेणीका चालक दलले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई भेटे। सोशल मीडिया पोस्टमा राष्ट्रपतिले अभियान सफलतापूर्वक पूरा गर्नमा सबै महिला चालक दल भएको साहस, लचिलोपन र अनुकरणीय व्यावसायिकताको प्रशंसा गर्नुभयो। वहाँले जोड दिँदै भन्नुभयो, यो उपलब्धिले युवा भारतीयहरू, विशेष गरी महिलाहरूलाई ठूलो सपना देख्न र समर्पणका साथ राष्ट्रको सेवा गर्न प्रेरित गर्नेछ। रक्षा मन्त्री राजनाथ सिंहले देशको रक्षा प्रणालीलाई सुदृढ पार्न रक्षा मन्त्रालयका सैन्य र नागरिक विभागहरू बीच बढ़ी समन्वयको आवश्यकतामा जोड़ दिनुभएको छ। आज नयाँ दिल्लीमा 85औं सशस्त्र बल मुख्यालय नागरिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै वहाँले जोड़ दिनुभयो, यसले विकसित सुरक्षा र प्राविधिक चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्नेछ। रक्षा मन्त्रीले सैन्य र प्रशासनिक एकीकरण अलग अलग बाटोमा अगाडि बढ़न सक्दैन भनी जोड़ दिनुभयो।
1: आज भारत में यूनिफॉर्म और सिविल सर्विस दोनों का एक ही कमिटमेंट है, राष्ट्र प्रथम, नेशन फर्स्ट। जब देश एक हो तो व्यवस्था की हर शक्ति राष्ट्रीय सामर्थ्य में बदल जाती है। सिविलियन और मिलिट्री ऑफिसर्स के बीच स्ट्रक्चर्ड क्रॉस एक्सपोजर को और अधिक बढ़ाने की आवश्यकता है।
0: ब्रिक्स भ्रष्टाचार रोधी कार्य समूह

0: संपत्ति पुनः प्राप्ति में ब्रिक्स विशेषज्ञ संजाल को दोस्रो बैठक भोलि तेलंगाना को हैदराबाद में शुरू हुँदै छ। दुई दिने बैठक भारत को ब्रिक्स अध्यक्षता को विषयवस्तु लचिलोपन नवीनता सहयोग र दिगोपन का लागि निर्माण का अनुरूप आयोजना गरिएको छ। कर्मचारी तथा प्रशिक्षण विभाग की सचिव रचना शाहले बैठक को उद्घाटन गर्ने छिन्। कार्यक्रम में ब्रिक्स सदस्य देशहरू का साथै वरिष्ठ नीति निर्माताहरू विज्ञहरू अभ्यासकर्ता र भ्रष्टाचार विरोधी तथा कानून प्रवर्तन एजेन्सीहरू का प्रतिनिधिहरू को सहभागिता रहने अपेक्षा गरिएको छ। लोकसभाले सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पारित गरेको छ। विधेयकले सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या ऐन 1956लाई थप संशोधन गर्ने लक्ष्य राखेको छ, जसले सर्वोच्च अदालतका न्यायाधीशहरूको संख्या हालको 33बाट बढाएर 37 पुर्याउनेछ। केन्द्रीय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पेश गरे। मन्त्रीले भने कि विधेयक न्यायिक क्षेत्रभित्र चलिरहेको सुधार प्रक्रियामा एक महत्वपूर्ण कदम हो।
1: आज प्रस्तुत यह विधेयक भी न्यायिक क्षेत्र में उसी सुधार श्रृंखला की एक महत्वपूर्ण कड़ी है। वर्तमान परिप्रेक्ष्य में माननीय सर्वोच्च न्यायालय में लंबित मामलों की बढ़ती संख्या तथा न्यायिक कार्य प्रणाली को अधिक एफिशिएंट एवं इफेक्टिव बनाने के उद्देश्य से इस अमेंडमेंट बिल में चीफ जस्टिस ऑफ इंडिया सहित अन्य न्यायाधीशों की संख्या 34 से बढ़ाकर 38 किए जाने का प्रावधान किया गया है।
0: तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्री राव इन्द्रजीत सिंहले भारतीय तथ्यांक संस्थान विधेयक 2026 प्रस्तुत गरे। विधेयकले भारतीय तथ्यांक संस्थानलाई एक व्यापक वैधानिक ढाँचा प्रदान गर्न खोजेको छ। वित्त मन्त्री निर्मला सीतारामनले ब्याङ्कर्स बुक्स एभिडेन्स विधेयक 2026 प्रस्तुत गर्नुभयो, जसको उद्देश्य ब्याङ्कर्स बुक्सहरूको सम्बन्धमा प्रमाणसँग सम्बन्धित कानूनको व्यवस्था गर्नु र यसलाई समकालीन डिजिटल ब्याङ्किङ अभ्यासहरूसँग मिलाउनु हो। राज्यसभाले सूक्ष्म साना तथा मझौला उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। विधेयकले सूक्ष्म साना तथा मझौला उद्यम विकास ऐन 2006लाई थप संशोधन गर्ने लक्ष्य राखेको छ। यो आकाशवाणी हो। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 बजे फोन इन कार्यक्रम पब्लिक स्पीकमा साइबर ठगी र साइबर सुरक्षा, नागरिकको डिजिटल सुरक्षा विषयबारे परिचर्चा प्रसारित गर्नेछ। कार्यक्रमको क्रममा श्रोताहरूले राति 9:30 बजेदेखि टेलिफोन नम्बरहरू 011-233-1041-1011-23717-117 र 011-23717-106 यस विषयमा प्रश्नहरू सोध्न सक्छन्। व्हाट्सएप मार्फत 92890094044 नम्बरमा पनि प्रश्नहरू पठाउन सक्नुहुन्छ वा हैशट्याग आस्क एआईआर का साथ एक्समा आफ्ना प्रश्नहरू पोस्ट गर्न सक्नुहुन्छ। भाजपाले गुजरातको वडोदरा जिल्लाको मान्जलपुर विधानसभा सीट जितेको छ, जसमा सत्येन्द्र भाई पटेलले उपचुनावमा कंग्रेसका उम्मेद्वार भिखाबाई रबारीलाई 30,000 भन्दा बढी मतले पराजित गरेका छन्। बिहारको बाँकीपुर विधानसभा क्षेत्र र मध्यप्रदेशको दातिया विधानसभा सीटको उपचुनावका लागि पनि मतगणना भएको छ। बाँकीपुर विधानसभा उपचुनावमा जनसुराज पार्टीका उम्मेद्वार प्रशान्त किशोरले भाजपाका नीरज कुमार सिन्हालाई 18,953 भोटले पराजित गरेका छन् भने मध्यप्रदेशको दतिया विधानसभा सीटमा कंग्रेस उम्मेद्वार घनश्याम सिंहले भाजपाका आशुतोष तिवारीलाई 6,000 भोटले हराए। तीन निर्वाचन क्षेत्रको उपचुनावका लागि मतदान गत महिनाको 30 तारीकमा भएको थियो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज नयाँ दिल्लीमा उज्बेकिस्तानका लगानी उद्योग तथा व्यापार मन्त्री लाजिज कुद्रातोभसँग भेट गरे। सोशल मीडिया पोस्टमा श्री गोयलले भने कि उनीहरूको भेटघाटमा व्यापार, लगानी, औषधि, कनेक्टिभिटी, डिजिटल प्रविधि र निर्माणमा सहयोग बढाएर भारत उज्बेकिस्तान रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने बारेमा उत्पादक छलफल भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनले ग्लास्गो राष्ट्रमण्डल खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकोमा भारतीय टोलीलाई बधाई दिएका छन्। भारतीय टोलीको प्रदर्शनमा गर्व व्यक्त गर्दै भारतले 13 स्वर्ण पदक सहित 39 पदक जितेकोमा उहाँहरूले खुशी व्यक्त गर्नुभएको छ। केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। लोकसभाले आज सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 अनि राज्यसभाले सूक्ष्म लघु र मध्यम उद्यम विकास संशोधन विधेयक पारित गरेको छ। विपक्षी दलको हो हल्लाका कारण कार्यवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले देशको रक्षा प्रणालीलाई सुदृढ पार्न रक्षा मन्त्रालयका सैन्य र नागरिक विभागहरूबीच अझ अधिक समन्वयको आवश्यकतामाथि जोड दिनुभएको छ। विधानसभाको 3 सीटहरूमा भएको उपचुनावमा 1-1 सीट भाजपा अनि कंग्रेस र बिहारको बाँकीपुर विधानसभा क्षेत्रको उपचुनावमा जनसुराज पार्टीका उम्मेद्वार प्रशान्त किशोर विजय बनेका छन्। इरानले भनेको छ कि अमेरिकासित वर्तमानमा कुनै वार्ता चलिरहेको छैन न त कुनै बैठकको योजना छ। राज्यसभाले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सूक्ष्म लघु तथा मध्यम उद्यम विकास अधिनियम 2006 थप संशोधन गर्नु हो। यसको लक्ष्य भुक्तानीमा ढिलाइ हटाउनु र विवाद समाधानलाई सरल बनाउनु हो। विधेयकमा प्रत्येक केन्द्रीय सार्वजनिक क्षेत्रको उद्यमले लघु तथा मध्यम उद्यमहरूबाट वस्तु वा सेवाहरू खरिद गर्दा सबै बिलहरू व्यापार प्राप्य छुट प्रणाली मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। विधेयक अनुसार यदि विवादको स्थितिमा मध्यस्थता विफल भयो भने मध्यस्थता समाप्त भएको तिथिबाट 30 दिनभित्रै मुद्दा मध्यस्थताको लागि पठाउनु पर्नेछ। लोकसभाले सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या अधिनियम 1956 संशोधन गरेर सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या वर्तमानमा 33 बढाएर 37 गर्नु हो। यसमा भारतका मुख्य न्यायाधीश सामेल हुने छैनन्। केन्द्रीय विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सुधार प्रदर्शन र रूपान्तरणको मन्त्र प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउनुभयो।
2: क्षेत्र में उसी सुधार श्रृंखला की एक महत्वपूर्ण कड़ी है। वर्तमान परिप्रेक्ष्य में माननीय सर्वोच्च न्यायालय में लंबित मामलों की बढ़ती संख्या तथा न्याय कार्य प्रणाली को अधिक एफिशिएंट एवं इफेक्टिव बनाने के उद्देश्य से इस अमेंडमेंट बिल में चीफ जस्टिस ऑफ इंडिया सहित अन्य न्यायाधीशों की संख्या 34 से बढ़ाकर 38 किए जाने का प्रावधान किया गया है।
1: संसदका दुवै सदनको कार्यवाही आज विभिन्न मुद्दाहरूमा विपक्षको हंगामाका कारण दिनभरिका लागि स्थगित गरियो। लोकसभामा सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्री राव इन्द्रजीत सिंहले भारतीय सांख्यिकी संस्थान विधेयक 2026 र वित्त मन्त्री निर्मला सीतारमणले ब्याङ्कर्स बुक्स एभिडेन्स बिल 2026 पेश गर्नुभयो। यसैबीच विपक्षी सदस्यहरू नीट परीक्षाको मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कार्यवाही बारे केन्द्रीय गृहमन्त्री अमित शाहबाट जवाफको माग गरे। गतिरोध जारी रहेपछि सदनको कार्यवाही स्थगित गरियो। उता राज्यसभामा पनि यस्तै स्थिति देखियो। सदनको कार्यवाही शुरू हुँदा मन्त्रीहरूले आफ्ना दस्तावेज पटलमा राखे। कयन सदस्यहरूले धेरै महत्वपूर्ण मुद्दाहरू उठाए। सभापति सीपी राधाकृष्णनले शून्यकाल शुरू गर्नुभयो तर विपक्षी सदस्यहरूले विभिन्न मुद्दाहरूमा नाराबाजी गर्न थाले र हंगामा जारी रहँदा सभापतिले सदनको कार्यवाही स्थगित गर्नुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजूले विपक्षहरूले महत्वपूर्ण विधेयकहरूको चर्चामा भाग नलिएको आरोप लगाउनु भएको छ। संसद बाहिर पत्रकारहरूसितको कुराकानीमा श्री रिजिजूले भन्नुभयो सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 आज लोकसभामा पारित भएको छ। विपक्षी दलका कुनै पनि सदस्यले चर्चामा भाग लिएनन् उसरी नै राज्यसभामा पनि सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित भयो विपक्ष नै यसमा पनि भाग लिएनन् श्री रिजिजुले भन्नुभयो संसद बाहिर विपक्षी सदस्यहरूले बताए कि उनीहरूलाई सदनमा बोल्न दिएनन् मौका दिँदा उनीहरू बोल्न चाहेनन् उहाँले भन्नुभयो यसैबीच कंग्रेस अध्यक्ष तथा राज्यसभामा विपक्षका नेता मल्लिका अर्जुन खड्गेले नीट पेपर मामिला प्रकरणलाई लिएर जन्तर मन्तरमा प्रदर्शन गरेको क्रममा विद्यार्थीहरूमाथि भएको कथित पुलिस कार्यवाहीको बारेमा सदनमा सरकारबाट बयानको माग गर्नुभयो संसद बाहिर पत्रकारहरूसित कुरा गर्दै श्री खड्गेले गृहमन्त्री अमित शाहले संसदमा आएर यस विषयमा बयान दिनुपर्ने बताउनुभयो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स एट एआईआर न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ यो आकाशवाणी हो रक्षा मन्त्री राजनाथ सिंहले देशको रक्षा प्रणालीलाई सुदृढ पार्न रक्षा मन्त्रालयका सैन्य र नागरिक विभागहरूबीच अझ बढी समन्वयको आवश्यकतामाथि जोड दिनुभएको छ श्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा आयोजित 85 सशस्त्र बल मुख्यालय नागरिक सेवा दिवस समारोहलाई सम्बोधन गर्नुभयो श्री सिंहले भन्नुभयो यसले सुरक्षा र तकनिकी चुनौतीहरूलाई प्रभावकारी रूपमा समाधान गर्नेछ रक्षा मन्त्रीले भन्नुभयो वर्दीधारी र नागरिक सेवा दुवै राष्ट्र सर्वोपरि प्रति समान रूपमा प्रतिबद्ध छन् जब लक्ष्य एउटै हुन्छ तब व्यवस्थाको हरेक तत्व राष्ट्रिय शक्तिमा परिणत हुन्छ
3: आज भारत में यूनिफॉर्म और सिविल सर्विस दोनों का एक ही कमिटमेंट है राष्ट्र प्रथम नेशन फर्स्ट जब उद्देश्य एक हो तो व्यवस्था की हर शक्ति राष्ट्रीय सामर्थ्य में बदल जाती है सिविलियन और मिलिट्री ऑफिसर्स के बीच स्ट्रक्चर्ड क्रॉस एक्सपोजर को और अधिक बढ़ाने की आवश्यकता है
1: भारतीय जनता पार्टीले उपचुनावमा गुजरातको वडोदरा जिल्लाको मञ्जलपुर विधानसभा सीटमा जित दर्ता गरेको छ भाजपा उम्मेद्वार सतेन्द्र भाई पटेलले कंग्रेस उम्मेद्वार भिका भाई रबारीलाई 30,000 भन्दा अधिक मतले पराजित गरेका छन् चुनाव आयोग अनुसार पटेललाई 55,481 भोट प्राप्त भयो जबकि रबारीलाई 24,851 भोट प्राप्त भयो भाजपाका वरिष्ठ विधायक अनि गुजरातका पूर्व मन्त्री योगेश पटेलको निधनपछि यो सीट खाली भएको थियो मध्यप्रदेशको दतिया विधानसभा सीटमा कंग्रेस उम्मेद्वार घनश्याम सिंहले आफ्नो निकटतम प्रतिद्वन्दी भाजपाका आशुतोष तिवारीलाई 6,000 भन्दा बढी मतले पराजित गरेका छन् बिहारको बाँकीपुर विधानसभा क्षेत्रको उपचुनावमा जनसुराज पार्टीका उम्मेद्वार प्रशान्त किशोरले भाजपाका नीरज कुमार सिन्हालाई पराजित गरेका छन् भाजपा नेता नितिन नवीन राज्यसभाको लागि चयन भएपछि यो विधानसभा सीट खाली भएको थियो यी तीनैवटा निर्वाचन क्षेत्रको लागि उपचुनाव गत महिनाको 30 तारिकमा भएको थियो सड़क परिवहन तथा राजमार्ग मन्त्रालयले सेन्ट्रल मोटर व्हीकल नियम 1989 संशोधनको मस्यौ

जारी गरेको छ। यसमा आपतकालीन चिकित्सा सेवाका लागि दुई चक्के रोड एम्बुलेन्स शुरू गर्ने प्रस्ताव गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा प्रख्यात स्वतन्त्रता सेनानी तथा समाज सुधारक उत्कलमणि पण्डित गोपबन्धु दासको प्रतिमाको अनावरण गर्नुभयो। इरानले भनेको छ कि अमेरिकासित कुनै वार्ता चलिरहेको छैन न त कुनै बैठकको योजना नै छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताहरूको माध्यम द्वारा इरानसित आज वार्ता हुने भएको बताउनु भएको थियो। एयरफोर्स वनमा पत्रकारहरूसित कुराकानीमा साउदी अरब, संयुक्त अरब अमिरात, कतर अनि इरानबीच राजनयिक सम्बन्धहरूको कारण ठूलो हमला रोक्न प्रेरित गरेको ट्रम्पले बताउनु भएको थियो। यद्यपि इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगैले यस दावीलाई रद्द गर्दै अमेरिकासित कुनै वार्ता नभएको न त कुनै बैठक निर्धारित भएको बताउनु भएको छ। पाकिस्तानको जामा रहेको जम्मू कश्मीर पीओजेकेमा सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि गोली चलाएको कारण स्थिति झन खराब भएर गएको छ। पीओजेकेबाट प्राप्त रिपोर्ट अनुसार सुरक्षा बलले मध्यरातमा प्रदर्शनकारीहरूमाथि कार्यवाही गर्दा रावलकोटमा गोली चलाएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राज्यसभाले आज सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 अनि राज्यसभाले सूक्ष्म लघु र मध्यम उद्यम विकास संशोधन विधेयक पारित गरेको छ। विपक्षी दलहरूको हो हल्लाका कारण कार्यवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंह देशको रक्षा प्रणालीलाई सुदृढ पार्न रक्षा मन्त्रालयका सैन्य र नागरिक विभागहरूबीच अझ अधिक समन्वयको आवश्यकतामाथि जोड दिनुभएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र, हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ र श्रोता मित्र, आज पनि हामी यस्तै एक विषयमा कुराकानी गर्नेछौँ र श्रोता मित्र, आजको मेरो विषय रहेको छ मित्रता, आत्माको उज्यालो यात्रा। मित्रता, मानिसको जीवन अनेकौँ सम्बन्धहरूको जालोले बुनेको हुन्छ। जन्मसँगै हामीले परिवार पाउँछौँ, समयसँगै समाज भेट्छौँ, तर एउटा यस्तो सम्बन्ध हुन्छ जुन न रगतले बाँधिएको हुन्छ न कुनै कानुनी कागजले, त्यो सम्बन्ध हो मित्रताको। मित्रता एउटा यस्तो अदृश्य डोरी हो जसले दुई आत्मालाई विश्वास, माया, सम्मान र आत्मीयताको धागोले बाँध्दछ। यो सम्बन्ध कुनै स्वार्थको माटोमा उम्रदैन, यो त निस्वार्थ भावना, सहानुभूति र परस्पर सम्मानको वर्षाले हुर्किने एउटा सुन्दर वृक्ष हो। मित्रता केवल सँगै हाँस्ने सम्बन्ध होइन, साँचो मित्रता त त्यही हो जहाँ शब्दहरू समाप्त भए पनि मौनताले सबै कुरा बुझिदिन्छ, जहाँ आँखाका आँसु बोल्नु अघि नै अर्को हृदयले पीडा महसुस गरिसकेको हुन्छ। संसारका धेरै सम्बन्धहरू समयसँगै बदलिन्छन्, तर साँचो मित्रता समयको परीक्षा पार गर्दै अझ परिपक्व बन्दछ। वर्षौँसम्म भेट नभए पनि जब दुई मित्रहरू पुनः भेट्छन्, उनीहरूको आत्मीयता फेरि त्यहीँबाट सुरु हुन्छ जहाँ अन्तिम पटक छुट्टिएका हुन्छ। जीवनलाई एउटा लामो यात्रासँग तुलना गर्ने हो भने मित्र त्यो सहयात्री हो जसले

बाटो कठिन हुँदा काँध थाप्छ, थकाई लाग्दा हौसला दिन्छ र गन्तव्य हराए जस्तो लाग्दा दिशातर्फ औँला देखाइदिन्छ। घाम लाग्दा सबैले साथ दिन सक्छन्, तर वर्षाको झरीमा एउटै छातामुनि उभिएर भिज्न तयार हुने व्यक्ति नै साँचो मित्र हो। मित्रताको सुन्दरता यही छ कि यसमा प्रदर्शनको आवश्यकता हुँदैन, यसको गहिराई शब्दभन्दा बढी व्यवहारले मापन हुन्छ। मित्रता कुनै फूल जस्तै पनि हो। फूलले आफ्नो लागि सुगन्ध फैलाउँदैन, उसले आफ्नो सुगन्ध अरूलाई दिन्छ। त्यसरी नै साँचो मित्रले आफ्नो खुसी मात्र खोज्दैन, उसले साथीको मुस्कानमा आफ्नै सफलता देख्दछ। साथी सफल हुँदा ईर्ष्या होइन गर्व महसुस गर्नु, साथी असफल हुँदा आलोचना होइन साहस दिनु, यही मित्रताको वास्तविक अर्थ हो। समय संसारकै सबैभन्दा ठूलो प्रशिक्षक हो। समयले मानिसहरूको अनुहार बदल्न सक्छ, परिस्थितिहरू बदल्न सक्छ, तर साँचो मित्रताको मूल्य बदल्न सक्दैन। कठिनाईको समयमा धेरै मानिसहरू टाढा जान सक्छन्, तर साँचो मित्र कहिल्यै टाढा हुँदैनन्। ऊ कहिलेकाहीँ धेरै बोल्दैन, तर उसको मौन उपस्थिति नै सबैभन्दा ठूलो सान्त्वना बन्छ। मानिससँग धन नहुनु सक्छ, शक्ति नहुनु सक्छ, प्रसिद्धि नहुनु सक्छ, तर यदि उसँग एउटा साँचो मित्र छ भने ऊ कहिल्यै पूर्ण रूपमा गरिब हुँदैन। आजको आधुनिक संसारमा मानिसहरू सामाजिक सञ्जालमा हजारौँ साथीहरूको सूची बनाउँछन्। एउटा क्लिकमै मित्रताको अनुरोध पठाइन्छ, अर्को क्लिकमै सम्बन्ध समाप्त हुन्छ। तर वास्तविक मित्रता कुनै डिजिटल सूचीमा सीमित हुँदैन, त्यो त मनको गहिराईमा लेखिएको एउटा नाम हो जुन समयले मेटाउन सक्दैन। साँचो मित्रलाई हरेक दिन सन्देश पठाउन आवश्यक पर्दैन, किनकि विश्वासको सम्बन्ध शब्दहरूको उपस्थितिमा होइन हृदयको निकटतामा बाँचेको हुन्छ। मित्रताको अर्को सुन्दर पक्ष भनेको स्वीकार्यता हो। साँचो मित्रले हाम्रो सफलताको मात्र प्रशंसा गर्दैन, उसले हाम्रो कमजोरीलाई पनि स्वीकार गर्दछ। ऊ हाम्रो गल्तीमा ताली बजाउँदैन, बरु सच्याउने साहस गर्छ। जो केवल प्रशंसा गर्छ ऊ सबैभन्दा राम्रो मित्र नहुन सक्छ, तर जसले सत्य बोल्न साहस राख्दछ, चाहे त्यो सत्य सुन्न गाह्रो किन नहोस्, उसले नै मित्रताको धर्म निभाएको हुन्छ। किनभने मित्रता चाप्लुसीको सम्बन्ध होइन सुधारको सम्बन्ध हो। कहिलेकाहीँ जीवनमा यस्तो समय आउँछ जब सम्पूर्ण संसार नै हाम्रो विरुद्ध उभिएको जस्तो लाग्छ। आशाका ढोकाहरू बन्द हुन्छन्, सपनाहरू टुक्रिन्छन्, आत्मविश्वास कमजोर बन्छ। त्यही बेला मित्रको एउटा सानो वाक्य म तिम्रो साथमा छु जीवनलाई फेरि उज्यालोतर्फ फर्काउने शक्ति बन्न सक्छ। शब्दहरू साना हुन सक्छन्, तर तिनको प्रभाव असाध्यै विशाल हुन्छ। मित्रताको स्पर्श औषधि भन्दा शक्तिशाली हुन सक्छ, किनकि यसले शरीरभन्दा पहिले आत्मालाई निको बनाउँछ। प्रकृतिले पनि मित्रताको धेरै पाठ सिकाउँछ। नदी र किनारको सम्बन्ध मित्रता जस्तै हो। नदी निरन्तर बगिरहन्छ, किनार चुपचाप साथ दिइरहन्छ। आकाश र ताराहरूको सम्बन्ध पनि मित्रताको प्रतीक हो। अध्ययारो रातमा ताराहरू अझ स्पष्ट देखिन्छन्। त्यसरी नै जीवनको अन्ध्यारो समयमा साँचो मित्रहरूको मूल्य सबैभन्दा बढी महसुस हुन्छ। मित्रता भनेको एका अर्कालाई बदल्ने प्रयास होइन, एका अर्कालाई बुझ्ने कला हो। प्रत्येक मानिस अपूर्ण हुन्छ। हामी सबैसँग कमजोरीहरू छन्, सीमितताहरू छन्, तर मित्रता त्यही सम्बन्ध हो जहाँ अपूर्णताभित्र पनि सौन्दर्य खोजिन्छ, जहाँ तुलना हुँदैन, प्रतिस्पर्धा हुँदैन, केवल विश्वास र सम्मान हुन्छ। जब दुई मित्रहरू एका अर्काको स्वतन्त्रता, सपना र व्यक्तित्वलाई सम्मान गर्छन्, त्यहाँ मित्रता अझ बलियो बन्छ। जीवनको यात्रामा केही मित्रहरू केवल एउटा ऋतु जस्तै आउँछन्, केही सुन्दर सम्झनाहरू दिएर बिदा लिन्छन्, केही मित्रहरू भने जीवनभर साथ रहन्छन्।

दुवै प्रकारका मित्रहरूको आफ्नै महत्व हुन्छ। क्षणिक भेटले पनि कहिलेकाहीँ जीवनभर सम्झने शिक्षा दिन सक्छ। त्यसैले हरेक मित्रताको आफ्नै कथा हुन्छ, आफ्नै अर्थ हुन्छ। मित्रता कुनै सम्झौता होइन जहाँ हिसाब राखिन्छ। मैले यति गरे उसले के गर्यो भन्ने सोच आएको क्षणदेखि मित्रताको आत्मा कमजोर हुन थाल्छ। साँचो मित्रता त नदी जस्तै हुन्छ, बग्नका लागि अनुमति माग्दैन, दिनका लागि प्रतिफल खोज्दैन। उसले केवल आफ्नो स्वभाव अनुसार प्रेम र साथ बाँडिरहन्छ। हामी सबैले जीवनका धेरै उपलब्धिहरू प्राप्त गर्न सक्छौँ, ठूलो घर बनाउन सक्छौँ, धेरै धन कमाउन सक्छौँ, प्रतिष्ठा हासिल गर्न सक्छौँ, तर जीवनको साँझमा बसेर सम्झदा सबैभन्दा अमूल्य सम्पत्ति ती सम्झनाहरू हुन्छन् जुन साँचो मित्रहरूसँग बिताएका हुन्छन्। सँगै हाँसेका क्षणहरू, सँगै रोएका दिनहरू, बिना कुनै कारण घन्टौँ कुरा गरेका साँझहरू, यी नै जीवनका वास्तविक धन हुन्। पैसा गुमेर फेरि कमाउन सकिन्छ, समय गुमेर फर्किँदैन, तर मित्रताले बिताएको समय सदैव स्मृतिमा उज्यालो भएर बाँच्छ। साँचो मित्रता भाग्यले मात्र प्राप्त हुने उपहार होइन, यो निरन्तर जोगाइराख्नुपर्ने जिम्मेवारी पनि हो। विश्वास, सम्मान, क्षमा र इमान्दारी यसको आधार हुन्। जहाँ अहंकार बढ्दछ त्यहाँ सम्बन्ध कमजोर हुन्छ, जहाँ क्षमा हुन्छ त्यहाँ सम्बन्ध फेरि फुल्न थाल्छ। मित्रता जित्ने होइन, निभाउने सम्बन्ध हो। अन्तत मित्रता जीवनको सबैभन्दा सुन्दर कविता हो, जसलाई कुनै पुस्तकमा मात्र पढ्न सकिँदैन, यसलाई हृदयले महसुस गर्नुपर्छ। यो एउटा यस्तो दीपक हो जसले अध्ययारो बाटोमा उज्यालो दिन्छ। यो एउटा यस्तो सङ्गीत हो जसको धुन मौनतामा पनि सुनिन्छ। यो एउटा यस्तो फूल हो जसको सुगन्ध दूरीले हराउन सक्दैन। र यो एउटा यस्तो यात्रा हो जसको अन्त्य गन्तव्यमा होइन विश्वासमा हुन्छ। यदि जीवन एउटा विशाल आकाश हो भने मित्रता त्यस आकाशका चम्किला ताराहरू हुन्। यदि जीवन एउटा अथाह समुद्र हो भने मित्रता त्यस समुद्रको शान्त किनारा हो। यदि जीवन एउटा कठिन यात्रा हो भने मित्रता त्यस यात्राको अविचल सहयात्री हो। र यदि जीवन आफै एउटा कविता हो भने मित्रता त्यस कविताको सबैभन्दा सुन्दर, सबैभन्दा मार्मिक र सबैभन्दा अमर पंक्ति हो। यही कारणले संसारका सबै सम्पत्ति भन्दा मूल्यवान एउटा साँचो मित्र हुन्छ। किनकि धनले सुविधा दिन सक्छ, तर मित्रताले जीवनलाई अर्थ दिन्छ। मित्रता नै त्यो अमूल्य उपहार हो जसले मानिसलाई केवल बाँच्न होइन, हृदयदेखि नै जीवनलाई प्रेम गर्न सिकाउँछ। श्रोता मित्र, हामीहरूले सुनिरहेका थियौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत मित्रता आत्माको उज्जवल यात्रा विषयमाथि केही कुराकानी। र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: Better cash flow support, central agency assistance during formalization, and coordinated GST and trade discounting platforms for MSMEs. Supporting the bill, Mastan Rao Yadav Bida, TDP, and Naveen Chandra Vaddi Raju, BRS, said it will further empower the sector. Golla Babu Rao, YSRCP, sought a PLI scheme for MSMEs, while M. Thambidurai, AIADMK, urged financial and infrastructure support for states. Rajendra Heeralal Jain, NCP, said the opposition would support the bill if they listened to it carefully. Sanjay Seth, BJP, accused Congress of neglecting the MSME sector and misleading youth. Pramod Boro, UPPL, supported the bill and sought credit-linked relief during natural calamities. While Ramji Lal Suman, BSP, suggested restricting factories on fertile land and permitting MSMEs to produce ethanol for petrol blending. That's all in Parliament Review.
1: नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईहरुलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन विषय बारे छलफल गर्नेछौ। हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री सुनीति छेत्री ज्यू। उहाँ एकजना शिक्षिका हुनुहुन्छ तथा दार्जिलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक कन्या विद्यालयमा झन्डै 37 वर्षसम्म अध्यापनको काम गरिसक्नु भएको छ र हालै अवकाश प्राप्त गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभव छ। यस कार्यक्रमलाई प्रस्तुत गरिरहेको छु म अशोक चौरसिया। सुनीतिजी, आकाशवाणी खरसाङको स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
2: नमस्कार सबै सबैमा।
1: सुनीतिजी, 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथुलफुथुल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समय हामीले देखिरहेका छौँ। तर भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गरेको छ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्वका सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्। उहाँलाई 30 भन्दा बढी देशहरूको सर्वोच्च नागरिक सम्मानले पनि सम्मानित गरिसकिएको छ। भनेपछि सुनीतिजी, प्राचीन कालमा भारत विश्व गुरु थियो र यस विश्व गुरु बनिनुमा भारतको शिक्षा क्षेत्रको बहुत ठूलो योगदान थियो। देश विदेशका विद्यार्थीहरू भारतका गुरुकुलहरूमा पढ्न आउँथे। भारतलाई सुनकी चरी भनिन्थ्यो, त्यति समृद्ध भारत देश थियो। भारतको वैभव र ज्ञान विज्ञानले आकर्षित भएर चिनी यात्री अनि प्रसिद्ध लेखक फेङसाङ फाइहान, अरब जगतका प्रसिद्ध लेखक र विद्वान अल्बेरिनी, युरोप अमेरिकाबाट वास्को डी गामा आदि जस्ता अनेकौं नाम हामीले इतिहासमा पढ्छौँ जो भारतको समृद्धि र ज्ञानले आकर्षित भएर भारतको खोजी गर्न, भारतलाई जान्न, भारतको ज्ञान विज्ञानलाई बुझ्न यहाँ आएका थिए। अनि विगत 12 वर्षदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको त्यो प्राचीन गौरव गरिमा, ज्ञान र विज्ञान अनि विश्व कल्याणकारी संस्कृतिको उत्थान गर्ने प्रयास निरन्तर गर्दै आउनु भएको छ। प्राचीन भारतीय शिक्षा पद्धति बारे तपाईँले केही प्रकाश पारिदिनुहुन्छ?

0: भारतीय शिक्षा पद्धतिलाई छोटकरीमा भन्न पर्दा पुरातन भारतीय सभ्यतामा शिक्षालाई एउटा मानव निर्माण एवं राष्ट्र निर्माणको महत्वपूर्ण प्रक्रिया मानिन्थ्यो। यसैले शिक्षाको आरम्भमा विशेष पर्व अथवा संस्कारद्वारा गराइन्थ्यो। अनि हामी यस शिक्षा प्रणालीमा प्रमुख विशेषता थियो समग्र विकास, गुरुकुल प्रणाली, चरित्र निर्माण, व्यवहारिक जीवन उपयोगी सिप, मूल्यपूरक शिक्षा, संस्कार र परम्पराको संरक्षण, गुरु शिष्य परम्परा र स्व अवलम्बनमा जोड दिएका थिए। भारतीय शिक्षा प्रणाली विषय म एउटा सानो उदाहरण दिन चाहन्छु। सम्पूर्ण भारतमा वर्षौंको सर्वेक्षण पश्चात भारतीय शिक्षा विषय सर विलियम एडम अनि थोमस बी ब्याकुले द्वारा हाउस अफ कॉमन ब्रिटेनमा 2 फरवरी 1835 प्रस्तुत गरेका रिपोर्टबाट एक दुईवटा कुरा म भन्न चाहन्छु। प्रथम छ, भारतमा त्यस समय साक्षरता लगभग 100% थियो जबकि तिनताक ब्रिटेनमा मात्र 70% थियो। त्यसरी नै सम्पूर्ण भारतमा कुनै चोर, बेरोजगार, भिखारी, पराश्रित व्यक्तिहरू थिएनन् अनि शिक्षाको क्षेत्रमा सब जातिमा समान अधिकार थियो। त्यसरी नै पुरुष र स्त्रीहरू पनि शिक्षित थिए। प्रत्येक सानो वा ठूलो गाउँमा उनीहरूको सर्वेक्षण अनुसार त्यस समय 17,20,000 राजस्व गाउँ थिए अनि ती प्रत्येक गाउँमा नै एक एकवटा गुरुकुल थियो। यसबाट हामी भारतको शिक्षा पद्धति अङ्ग्रेजको आगमन पूर्व उच्च गुणस्तरीय थियो भन्ने हामीलाई थाहा लाग्दछ। विद्याको महत्व विषय संस्कृतको यस श्लोक अति प्रेरक छन् जो यस प्रकार छ, विद्या नाम नरस्य रूप मधिकम प्रच्छन्न गुप्तम धनम, विद्या भोग करी यश सुख करी विद्या गुरु नाम गुरु, विद्या बन्धु जनु विदेश गमनी विद्या पर देवता, विद्या राजसु पूज्यते नहि धनम विद्या विहीन पशु। अर्थात विद्या मनुष्यको सबैभन्दा आकर्षक र गुप्त धन हो। विद्याद्वारा नै मानिसले सुख सुविधा यश र आनन्द प्राप्त गर्न सक्छ र विद्या गुरुहरूको पनि गुरु हो। कति उच्च विचार थियो त्यस समय, घर बाहिर वा विदेशमा विद्या नै मानिसको साँचो मित्र हो। सबै स्थानमा केवल ज्ञान र विद्याको पूजा हुन्छ, धनको हुँदैन।
1: हजुर, त्यो सुनिश्चितजी तपाईँले यति मिठो एउटा संस्कृतको श्लोक भन्नुभयो जसमा मनुष्य जीवनमा शिक्षा ज्ञान कति ठुलो महत्त्व रहेछ यसले झल्काउँदछ र यो श्लोक प्रसिद्ध ग्रन्थ भर्तहरिद्वारा लिखित नीति शतकमा उल्लेख गरिएको छ र वास्तवमा नै विद्या मनुष्यको सबैभन्दा सुन्दर रूप हो, सुख र यसको आधार हो, गुरुहरूको पनि गुरु हो अनि वास्तवमा विद्या विदेशमा पनि मित्र छ रहने काम हुन्छ लाग्छ र विद्या नै सर्वोच्च देवता पनि होइन। सुनुतीजी, प्राचीन भारतीय शिक्षा पद्धति यति उन्नत थियो त्यसबारे तपाईँले केही प्रकाश पार्न चाहनुहुन्छ?
0: तपाईँले भन्नुभयो कि सुनकै चरी नामले सुशोभित भारत देश धन दौलत वैभवले सम्पन्न थियो। तर भारत देशमा यही समृद्धिदेखि लालायित भएर सम्पत्ति लुटाउन, विद्या लुटाउन मुगल, अरब, ग्रीस, अङ्ग्रेज आए अनि उनीहरूले हाम्रो देशमा धेरै नै क्षति पुर्याए, सांस्कृतिक क्षति पुर्याए, वैभव सम्पत्तिहरू लुटेर गए,
1: आध्यात्मिक क्षति पनि पुर्याए।
0: जस्तै मुगल आक्रमक वक्त तिहार खिलजीले 1193 नालन्दा विश्वविद्यालयका पुस्तकालय जलाइदिए जो महिनौसम्म जलेर गयो अनि प्रचलित दावी अनुसार त्यस समय 90,00,000 पुस्तकहरू जलाएको थियो। अनि यसपछि अङ्ग्रेज आए तर भारतको शिक्षा प्रणालीमा सबैभन्दा ठुलो प्रहार अङ्ग्रेजको शिक्षा पद्धति अर्थात् म्याकुलेका औपनिवेशिक शिक्षा पद्धतिद्वारा भयो र 1835 अङ्ग्रेज सरकारले भारतीय शिक्षा प्रणालीलाई अमान्य घोषित गरेर म्याकुले निर्मित औपनिवेशिक शिक्षा पद्धति लागू गरे अनि भारत स्वतन्त्र पछि पनि यसै पद्धति

0: निरन्तरता प्रदान गरियो। यद्यपि सन् 1968 प्रथम राष्ट्र शिक्षा नीति अनि यसपछि 1986 दोस्रो शिक्षा नीति यस्तै प्रकारले राष्ट्रिय शिक्षा नीति एनइपी 2020 तयार गरियो अनि यसमा कतिपय सुधार अवश्य गरेको पाउँछौ। तर यस शिक्षा पद्धतिमा बालकको मस्तिष्क विकासमा विशेष जोड दिएकोले शिक्षा पुस्तकीय ज्ञानमा सीमित रहेको पाउँछौ, शिक्षा परीक्षा केन्द्रित रहेको छ र व्यवहारिक प्राविधिक कौशल प्राप्त गर्ने प्रशिक्षणको अभावमा लाखौं उच्च शिक्षित युवा वर्गका परीक्षा प्रमाण पत्र रोजगारको निम्ति अनुपयोगी भए झैं लाग्छ। र आज अंग्रेज र अंग्रेजियतको गहिरो प्रभाव पाश्चात्य सभ्यताको गहिरो प्रभावले गर्दा आज प्राय जनसमुदायले अंग्रेजी भाषा वा अंग्रेजी सभ्यतालाई नै धेर जोड दिएको छन्।
1: हजुर सुनीतिजी, तपाईँले भन्नुहुँदैछ कि यो भारतको यति गहिरो ज्ञान विज्ञान र मूल्यवान शिक्षा पद्धतिलाई क्रमशः विदेशी आक्रान्ताहरू र सबभन्दा बेसी अंग्रेज र अंग्रेजको पनि जुन शिक्षा नीति लागू गर्ने मेकलेले ह्रास गरेको
0: छ।
1: र यो ह्रास अझै कसरी हुँदै गयो अलिकति प्रकाश पार्नुहुन्छ?
0: यसले भनिन्छ प्रत्येक कुनै पनि देशको संस्कार संस्कृति जोगाउनुको निम्ति शिक्षा प्रणाली देशको
1: अनुकूल शिक्षा
0: अनुकूल हुन पर्दछ। यो काट्नुपर्छ होला। हजुर, र यो नभएको खण्डमा आज हामीहरू प्राय जनसमुदाय आफ्नो मातृभाषा भन्दा अंग्रेजी भाषालाई बेसी प्रमुखता दिएको पाउँछौ। आमा भनी सिकाउनुको पूर्व हामी मम्मी भन्दा हामी आफैलाई गर्वबोध गर्दछौ। अबाट आमा सिकाउनुको सटामा हामी नानीहरूलाई ए फर एप्पल बी फर बुक यस्तो प्रकारले हामी नानीहरूको पूर्व प्राथमिक स्थानदेखि नै हामीले यो प्रकारले शिक्षा दिन थाल्दछौ। र यो यसो हुँदाखेरि चाहिँ नानीहरूको मन मस्तिष्कमा बाल्य अवस्थादेखि नै आफ्नो जाति आफ्नो संस्कार संस्कृति प्रति मोह गर्दै गएको पाउँछौ। भाषा संस्कृति मोह गर्दै गएको पाउँछौ।
1: नानीले अंग्रेजी बोलेन भने नानी त सायद अगाडि बढ्दैन कि नानी ज्ञानी छैन कि। अनि समाजमा पनि हामीले देख्न पाउँछौ कि यदि कसैले अंग्रेजी बोल्दैछ भने ऊ गुणी ज्ञानी जान्ने मान्ने, अनि जसले आफ्नो मातृभाषा बोल्दैछ ऊ थोत्रे नजान्ने अज्ञानी, त्यस्तो प्रकारको एउटा मेकोले शिक्षा पद्धति
0: त्यो प्रकारको हामीमा मानसिकता भएको छ। अंग्रेजी जानेन भने एक प्रकारको असभ्य अज्ञानी। वास्तवमा भाषा अनि ज्ञान एउटा भिन्दै कुरो हो। भाषा एउटा ज्ञानलाई प्रचारण गर्ने एउटा माध्यम मात्रै।
1: अनि सुनितजी, मेकोले शिक्षा पद्धति अङ्ग्रेजहरूको पालोमा हावी भयो र उनीहरूले भारतीय शिक्षा पद्धति विशेष गरी संस्कृत भाषा र गुरुकुललाई पूर्ण रूपले नष्ट गर्ने शिक्षा पद्धति लागू गरे र अङ्ग्रेजी र अङ्ग्रेजियत थोपे। उनीहरूको लक्ष्य थियो कि भारतमा हामी लामो समयसम्म राज गर्न सक्दैनौ, तर भारतीयहरूलाई अङ्ग्रेजीको गुलाम या कालो रङको अङ्ग्रेज तयार गरे भने चाहिँ हाम्रो योजना र हाम्रो सोच सदैव नै भारतमा कायम रहन्छ र मानसिक रूपमा भारत आफ्नो मूल परम्परा भाषा संस्कृति शिक्षालाई भुलेर अङ्ग्रेजी तर्फ अग्रसर हुन्छ र त्यो हामीले देख्यौं पनि। तर स्वतन्त्रता संग्रामीहरूको अटुट संघर्ष र त्याग अनि बलिदानले गर्दा अन्ततः 15 अगस्त 1947 भारतलाई अङ्ग्रेजहरूले स्वतन्त्र गर्न बाध्य हुनु पर्यो र भारतले स्वतन्त्रता पायो। त स्वतन्त्रता पछि भारतको मूल शिक्षा पद्धतिहरू लागू गर्ने के कति प्रयासहरू भए त?
0: देश स्वतन्त्र पश्चात पनि सर्वप्रथम त एउटा कुरो के छ भने त्यही जो अङ्ग्रेज शिक्षा पद्धति छ त्यसलाई नै निरन्तरता प्रदान गरियो। यद्यपि सन् 1968 प्रथम राष्ट्रिय शिक्षा नीति गठन गरियो, तत्पश्चात 1986 दोस्रो शिक्षा नीतिद्वारा कतिपय सुधार अवश्य ल्याएको पाउँछौ, तर जुन बुनियादी परिवर्तन हुन जुन देशको निम्ति आवश्यकता थियो त्यो हामी पाउँदैनौ, किनकि प्रत्येक देशको शिक्षा उसको संस्कार संस्कृतिसँग जोडिएको हुनपर्छ अनि यस सँगसँगै शिक्षा चाहिँ भविष्य उन्मुखी हुनपर्छ।
1: हजुर हजुर हजुर। अनि सुनीति जी, एउटा संस्कृतको श्लोक

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय।